व्यवहार र भूमिकामाथि प्रश्न उठेको थियो। त्यो दिन राहदानी विभागका अधिकारी र अख्तियारका पदाधिकारी सामु उनी निकै चर्को र उग्र रूप समेत प्रस्तुत भएका थिए। त्यो घटना पहिलेका र पछिका त्यसपछिका उनले केही कुराहरू उजुरीको रूपमा आएका थिए र निरन्तर आचरणको प्रश्न उठेको भन्दै प्रधानमन्त्री कार्यालयबाट स्रोतले उनलाई विदा गर्ने निर्णय गरिएको हो। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता साझेदारी सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमाले गर्ने भएको छ। सरकारको नेतृत्व गर्ने दलको ठुङ्गो लागेपछि एमालेभित्र मुख्यमन्त्रीका आकांक्षी नेताहरूको दौड़ तीव्र बनेको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच भएको लिखित सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका नेतृत्व नेकपाले गर्नेछ। यही केन्द्रको यही सहमति अनुसार बागमतीमा नयाँ सरकार गठनको तयारी अगाडि बढ़ेको छ। एमालेबाट बागमती प्रदेश संसदीय दलका नेता चितवनका जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ्य मन्त्री भक्तबहादुर किरण थापा मुख्यमन्त्रीका प्रमुख दावेदारको रूपमा देखिएको छ। दुवै नेताले पार्टी नेतृत्वसँग आफ्नो पक्षमा निर्णय गराउन आन्तरिक रूपमा लबिङ समेत गरिरहेको छ। थपलिया र थापाको अनुसार अन्तिम दिनदेखि नै काठमाडौँमा रहेका छन्। यद्यपि मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा एमाले औपचारिक निर्णय गरिसकेको छैन। दुवै नेताहरू अहिले नेतृत्वको निकै प्रतीक्षामा रहेका छन्। प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री समेत भइसकेका थपलिया 9 सन् 2080 कांग्रेससँगको संयुक्त सरकार गठन हुँदा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति अनुसार उनलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको थियो र बागमती प्रदेशमा कांग्रेस नेतृत्व सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरू हुने अवस्था बनेको छ। एमाले नेतृत्व सरकार गठनका लागि नेकपा सहित अन्य दलको समर्थन जुटाउने गृह कार्य बढ़िरहेको नेताहरूले बताएको छ। नेकपा र एमाले सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग पनि संवाद गरिरहेको बताएका छन्। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेसमा नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी सहितको तीन दलीय गठबन्धन नै कायम रहने दावी गरिएको छ। सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीसँगको सम्बन्ध कुनै पनि खटपट नआएको भन्दै उनले मधेस प्रदेशमा आफ्नो नेतृत्वको सरकारलाई कुनै पनि समस्या नरहेको प्रश्न पारेको छ। मुख्यमन्त्री यादवले राजनीतिमा रातारात धेरै ठूलो परिवर्तन आउन सकिने भए पनि अहिलेसम्म केन्द्र र प्रदेश तहसम्म को सहमति अनुसार नै मधेसमा तीन दलकै सरकारले निरन्तरता पाउने भएको छ। प्रदेशको सत्ता गठबन्धन रहेको दलसँगको सहमति भइसकेको र यही कुराले सरकारले निरन्तरता पाउने विश्वास रहेको बताउँदै आफ्नो पार्टीको केन्द्रीय नेतृत्वले प्रतीक्षाविहीन प्रदेश सरकारको परिकल्पना गर्न नसकिने भनेर तीन दलीय गठबन्धन अस्वीकार गरे पनि मधेसको हकमा भने त्यो लागू नहुने मुख्यमन्त्री यादवले प्रश्न पारिएको हो। अन्य प्रदेशमा यिनै तीन दलमध्ये कुनै एउटा दल बलियो प्रतिरक्षामा रहेको छ भने जिकिर गर्दै मधेसमा कांग्रेस एमाले र नेकपा नै सरकारमा जाँदा समेत जसपा नेपाल बलियो प्रतिरक्षाको रूपमा रहेकाले त्यहाँ तीन दलीय गठबन्धन बनाउनु केन्द्रको नीति विपरीत नरहेको स्पष्ट पनि पारेका छन्। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ़ेको छ। मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरिएको छ। कर्णाली प्रदेशका प्रमुख कार्यालयले मंगलबार भोलि बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरिएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई भन्दा बढ़ी समर्थनमा बहुमत प्राप्त गर्न सकिने प्रदेशसभाका सदस्यलाई साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदको लागि दावी पेश गर्नका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गरिएको सचिव हीरालाल चौधरीले जानकारी दिनुभएको छ। प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम उक्त आह्वान गर्नुभएको हो र हिजो मुख्यमन्त्री यमलाल कणेलले दिएको राजीनामा पनि स्वीकृत भएको छ। प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री कणेलले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 गते नेपाली कम्युनिष्ट पार्टी नेकपा र कांग्रेसका 16 जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीको कणेल विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। सड़क डिभिजन कार्यालय दोलखाले किर्ने सड़क खण्ड निर्माण आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। 2 वर्षपछि
भित्र पनि सम्पन्न गर्ने लक्ष्य सहित जोगीमारा कन्स्ट्रक्सनसँग भएको सम्झौता डेढ वर्ष बितिसक्दा समेत 12% मात्रै काम प्रगति भएको भन्दै ठेक्का रद्द गर्ने निर्णय गरिएको हो। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले आयोजना स्थलको स्थलगत अनुगमन गर्दै निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाही प्रति असन्तुष्टि जनाएको छ र उहाँले तत्काल ठेक्का रद्द गर्ने निर्देशन दिएपछि सड़क डिभिजन कार्यालयले आवश्यक प्रक्रिया पुर्याएर रद्द गर्ने प्रक्रिया अगाडि बढ़ाएका छन्। सड़क डिभिजन कार्यालय खुरकोटका डिभिजन प्रमुख पारसमणि हमालका अनुसार 1200 मिटर सड़क निर्माणका लागि करिब डेढ वर्ष अगाडि 40 करोड़ रूपियाँमा जोगीमारा कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो र आयोजनामा जोगीमारा सिद्धान्त र वाइबा कन्स्ट्रक्सनको संयुक्त सहभागिता रहे पनि मुख्य जिम्मेवारी जोगीमाराकै रहेको बताएको छ। डिभिजनका प्रमुख हमालको अनुसार मन्त्रीको अनुगमनबारे निर्माण कम्पनीका संचालक र उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष राजकुमार डल्लाकोटीलाई जानकारी गराएको भए पनि उनीहरू आयोजना स्थलमा उपस्थिति रहेको थिएन। निर्माण कम्पनीकै कार्य सम्पादन कमजोर भएकाले सम्झौता रद्द गर्नु परेको स्पष्ट पार्दै यसलाई कम्पनीलाई स्वत कालो सूचीमा ब्ल्याकलिस्टमा राख्ने प्रक्रिया पनि अगाडि बढ्ने जानकारी गराएको छ। साथै कार्यालयको जिम्मेवारीका कमजोरीका कारण नभई निर्माण कम्पनीको लापरवाहीका कारण यस्तो निर्णय लिनु परेको बताएका छन्। शिक्षा नियमावलीको 10 संशोधनमा गरिएको शिक्षक सरोवा सम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू आन्दोलनको घोषणा गरेको छ। सरोवा पीड़ित शिक्षक केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै उक्त संशोधनलाई गम्भीर त्रुटिपूर्ण रहेको भन्दै तत्काल खारिजीको माग गरिएको छ। शिक्षक सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट छनौट भई सेवा प्रवेश गरेका करिब 40,000 नयाँ पुस्ताका शिक्षकहरूले सरकारको पछिल्लो नीतिगत निर्णयले आफूहरू निराश बनाएको संयोजक नेत्रलाल भट्टराईले जानकारी गराएको छ। शिक्षकहरूको वास्तविक जीवन भौगोलिक विविधता पारिवारिक दायित्व र सामाजिक यथार्थलाई नबुझी ल्याएको व्यवस्थाले शिक्षण पेशालाई निरुत्साहित बनाएको संघर्ष समितिको ठहर गरिएको छ। साउन 9 गते जुम प्रविधि मार्फत आयोजना गरिएको नवप्रवेशी युवा शिक्षकहरूको बैठकले हतारमा ल्याएको त्रुटिपूर्ण 10 संशोधन खारिजीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ। संघर्ष समितिले साउन 15 गते काठमाडौँको माइती घर मण्डलमा वृहत विरोध कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको भट्टराईले जानकारी दिनुभएको छ। उक्त निर्देशनमा प्रदेशका शिक्षक शिक्षाप्रेमी र सरकारवालाहरूलाई उपस्थित भई सहयोग गर्न पनि समितिले आह्वान समेत गरिसकेको छ। आन्दोलनलाई देशव्यापी रूपमा परिचालन गर्न समितिले सातै प्रदेशका संयोजकहरू सहित केन्द्रीय पदाधिकारीहरूको जिम्मेवारी समेत तोकेका छन्। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत मास्टर अफ बिजनेस स्टडीज एमबीएस प्रथम वर्षको प्रश्नपत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। प्रहरीको अनुसार सुलभ सर भनेर चिनिने व्यक्तिलाई 2 जनालाई आइतबार हिजो नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूमाथि आवश्यक अनुसन्धान अगाडि बढ़ाएको छ। प्रश्नपत्र बाहिरिएको समाचार सार्वजनिक भएपछि शिक्षा मन्त्री सुस्मित पोखरेलले शनिबार राति नेपाल प्रहरीको महानिरीक्षक आईजीबी दान बहादुर कार्कीसँग छलफल गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढ़ाउन निर्देशन दिनुभएको थियो। यसअघि मन्त्री पोखरेलले शिक्षा मन्त्रालयमा सम्बन्धित अधिकारी र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरी घटनामा छानबिन दोषीमाथि कार्यवाही र परीक्षा प्रणालीको विश्वसनीयता कायम गर्ने विषयमा परामर्श गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ परेका व्यक्तिले एमबीएस फर्स्ट सेम सेक्सन सी नामक व्हाट्सएप समूहमा परीक्षा शुरू भएको करिब 5 मिनटमा नै प्रश्नपत्र पठाएको खुलेको छ। गत साउन 8 गते स्नातकोत्तर तहको अर्गनाइजेशन बिहेभियर विषयको परीक्षा शुरू भएको केही मिनटमै प्रश्न सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि टियु स्टुडेन्ट्स नामक फेसबुक पेजले व्हाट्सएप सामूहिक स्क्रीनशट गर्दै त्रिभुवन विश्वविद्यालयको ध्यानकर्षण गराएको थियो। समितिलाई घटनाको विस्तृत छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिएको विश्वविद्यालयले जनाएको छ।
साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिका सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी संचार माध्यमले जनाएको छ। लगातार 13 दिनसम्म आक्रमण भएपछि ट्रम्पले इरानमाथि थप हमला र गर्ने योजना स्थगित गरेको संचार माध्यमले दावी गरेको छ। द न्यूयोर्क टाइम्सले प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै युद्ध थप चर्काउँदा मध्यपूर्वमा अमेरिकी सेनासँग रहेको प्याट्रिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका अवरोध मिसाइल तथा अन्य हवाई प्रतिरक्षा हतियारको मौजूदा खतरनाक रूपमा घट्न सकिने चिन्ताका कारण ट्रम्पले यस्तो निर्णय लिनु परेको जनाएको छ। समाचारका अनुसार ट्रम्प उनका सल्लाहकार तथा मन्त्री परिषदका वरिष्ठ सदस्यहरू भएको बैठकपछि उक्त निर्णय गरिएको जनाएको छ। साझा खबरमा अब खेल खबरमा काभा पुरूष भलिबलमा नेपालको चौथो हार बिहोर्दा सेमी फाइनल खेल्ने सम्भावना न्यून बनेको छ। प्रतियोगिताको चौथो खेलमा बंगलादेशसँग 3-2 पराजित भएको हो। बंगलादेशले नेपाललाई 18-25, 25-19, 21-25, 25-23 र 15-11 हराएको छ। नेपालले पहिलो र तेस्रो सेट जितेको थियो र बंगलादेशले भने दोस्रो, चौथो र पाँचौं सेट जित्दा खेल जितेको छ। निकै प्रतिस्पर्धात्मक खेलेको नेपाल प्रतियोगितामा अवधिसम्म हालसम्म जीतविहीन भएको छ र जीतविहीन बनेको नेपाल पहिलो देश पनि हो र नेपालले पहिलो खेलमा कजाकिस्तानसँग, दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा पाकिस्तानसँग हार बिहोरेको थियो भने लीग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्ने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरको मुख्य शीर्षकहरू पुनः एकपटक। कोदारी सड़क खण्ड 10 दिनदेखि अवरूद्ध, मन्त्रीद्वारा स्थलगत अनुगमन। प्रधानमन्त्री शाहद्वारा सचिवालयको माधव खनाललाई हटायो। केन्द्रमा नेकपा एमाले र नेकपा बीच सत्ता साझेदारी सहमति अनुसार बागमतीमा एमाले नेतृत्व गर्ने। मधेसमा 3-दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दावी। कर्णालीमा मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुख आह्वान। डेढ वर्षमा 12% मात्रै काम। मन्त्रीको निर्देशनपछि 40 करोड़को सड़क ठेका रद्द प्रक्रिया शुरू। काभा भलिबलमा नेपालको चौथो हार, सेमी फाइनल पुग्ने सम्भावना न्यून। साझा खबर अहिलेलाई यति नै। अर्को खबरको साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 11 गते सोमबार, जुलाई 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा एक महिना लाग्ने। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह।
1: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण। सीमामा सफारी सुटमा सशस्त्र प्रहरी, अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीआईटी टीम परिचालन। प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा।
0: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार, ईपीएस मार्फत 125,000 रोजगारी, 80,00,000 नाग्यो शेयर खाता। त्रिवीको प्रश्न पत्र 5 मिनटमै व्हाट्सएपमा, शिक्षकमा पक्राउ प्रणालीमाथि प्रश्न।
1: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचित हुने। कंगोमा युवालाबाट मृत्यु हुनेको संख्या 1,000 नाग्यो। अमेरिकी सेनाद्वारा इरानमाथिको सैन्य कार्यवाही रोकियो।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै चोटका कारण नन्दन यादव लीग दुई श्रृंखलाबाट बाहिर। लुम्बिनी लायन्स नामिबियाका रुबेन अनुबन्धित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, 2.5 किलोमिटरको नागढुङ्गा सिस्नी खोला सुरुङ मार्गको उद्घाटनको लागि आज तयारी गरिएको प्रसंग।
1: सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङ मार्ग मार्फत पूरा हुँदैछ। मुलुकको भौतिक पूर्वाधारको इतिहासमा सुरुङ युगको प्रस्थान बिन्दुका रूपमा लिएको बहुप्रतीक्षित यो सुरुङ मार्ग निर्माण शुरू भएको 80 महिनापछि आजदेखि संचालनमा आउँदैछ। नागढुङ्गा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्तीले आज बिहान सुरुङ मार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर तानाका अकिही कोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको उद्घाटन गर्नुहुने उहाँले बताउनु भएको छ। सुरुङ मार्ग शुरूमा आपतकालीन सवारी साधनका लागि मात्रै खुला गरिने स्पष्ट पार्दै उहाँले सुरुङ मार्गभित्र अन्य सवारी साधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने समेत तयारी भएको उहाँले बताउनु भएको छ। त्यस्तै पैदल यात्री, दुई पाङ्रे र प्रज्वलित स्टील पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न पाउने छैनन्। नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले भन्नुभयो,
3: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू, अनि फायर फाइटिङ, अनि सुरक्षा निकायका गाडीहरू जो एकदम क्विक गर्नुपर्छ खुला गरिदिन्छौँ। अनि यसको बीचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ कि, एकैचोटि खोल्न हुँदैन यसलाई। हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो, जस्तो आग लागेको हुनसक्छ, अनि हामीले कति छिटो उद्धार गर्न सकौँ त्यो सिस्टमले, त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रो त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब 1 महिनाको पछि पूर्ण रूपबाट प्रमेय सञ्चालन गर्नु तयारीमा छौँ।
0: आयोजना कार्यालयका उप आयोजना निर्देशक संजय पन्थीका अनुसार, सुरुङ मार्ग उद्घाटन भइसकेपछि तत्काल पूर्ण क्षमतामा सञ्चालनमा नल्याई 3 महिनाको परीक्षण काल अर्थात ट्रायल पिरियड राखिनेछ। उहाँका अनुसार यसो गर्नुको मुख्य कारण सुरुङ प्रयोगमा सर्वसाधारण र चालकहरूलाई क्रमशः अभ्यस्त बनाउँदै लैजानु, सुरुङभित्र पालना गर्नुपर्ने ट्राफिक तथा सुरक्षा नियमहरू चालकहरूले राम्ररी पालना गरून् भन्ने सुनिश्चित गर्नु रहेको छ। पन्थीका अनुसार परीक्षण कालमा विभागले सुरुङभित्रको सवारी चाप, गति नियन्त्रण, जेट फ्यान लगायतका प्राविधिक प्रणालीले वास्तविक सञ्चालन अवस्था र आकस्मिक अवस्थामा उद्धार तथा राहत प्रणालीको प्रभावकारिता समेत नजिकबाट नियालिनेछ। यसबाट देखिएका कमी कमजोरी सुधार गर्दै र आवश्यक अभ्यास गराउँदै मात्र सुरुङलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो बनाउन सकिने पनि उहाँले बताउनुभयो। 3 महिनाको अवधिपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सामान्य सवारी चालकका लागि निर्धक्क खुला गरिने आयोजनाले बताएको छ। यो सुरुङ जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। सुरुङको लम्बाई 2.68 किलोमिटर छ। सुरुङभित्रको निकास मार्ग, इभ्याक्युएसन टनेल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब 5.5

0: 5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 आयोजनाको निर्माण थालेको थियो।
1: दक्षिण छिमेकी भारतमा चिकित्सा शिक्षाका लागि राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरणले हालै लाखौं विद्यार्थीलाई सड़कमा उतार्यो। त्यसैले नरेन्द्र मोदीको नेतृत्वमा सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई शनिबार पद छाड्न बाध्य बनायो। उहाँले राजीनामा दिएकै दिन नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लीक भएको घटना सार्वजनिक भएको छ। एमबीएसको प्रश्नपत्र 8 साउनमा परीक्षा शुरू भएको 5 मिनटमै व्हाट्सएपमा पुगेको भए पनि शनिबार प्रमाणहरू सार्वजनिक भएका थिए। यस घटनाले परीक्षा सञ्चालन प्रश्नपत्रको गोपनीयता र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। तर हालसम्म प्रहरीले 1 शिक्षकलाई मात्रै पक्राउ गरेको छ। परीक्षा चलिरहेका बेला प्रश्नपत्र लीक गराउने कार्यमा संलग्न रहेको आरोपमा सुलभ सर भनेर चिनिने सन्दीप सिंहलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। भक्तपुरबाट पक्राउ पर्नुभएका उहाँ हिमालयन कलेज कोटेश्वर र केएमसी कलेज बागबजारमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
0: गएको 3 घण्टामा सबभन्दा धेरै पानी नवलपुरको देउरालीमा 86.6 मिलिलिटर परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कोशी प्रदेशका थोरै स्थानमा र मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेकाले सावधानी अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले भनेको हो। तनहुँ जिल्ला स्थित कोटगाउँ र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको महाशाखाले जानकारी गराएको छ र पानी पर्ने क्रम अझै पनि निरन्तर रहन सक्ने देखिएकाले त्यस अनुसारको सावधानी अप्नाउन पनि महाशाखाले अनुरोध गरेको हो। खोलाहरूमा आकस्मिक बहाव बढ़न सक्ने र बाढ़ी पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अप्नाइराख्न महाशाखाले अनुरोध गरेको हो। पछिल्लो 1 घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको छ। गण्डकी प्रदेशमा पनि विभिन्न 2 स्थानमा अत्यधिक पानी परेको छ भने अर्को एउटा स्थानमा भारी पानी परिरहेको छ र त्यस अनुसारको सावधानी अप्नाउनको लागि अनुरोध पनि गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद रोजन लामिछानेले भने मधेस प्रदेशमा तुलनात्मक रूपमा कम पानी पर्ने पूर्वानुमान गरिएको बताउनुभयो।
2: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सदर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियल्ली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र सुधार गर्दै आमूल रूपान्तरणका पक्षमा नवीनतम कार्यदिशा तय गर्ने उद्देश्यका साथ उद्यमी व्यवसायसँग सिंगो अर्थतन्त्र क्षेत्रसँग परामर्श गरिरहनु भएको छ। आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन प्रारम्भ हुँदै गर्दा प्रधानमन्त्री शाहले अर्थतन्त्र उकास्न श्रृंखलाबद्ध विमर्श शुरू गर्नुभएको हो। उहाँले असार 24 गतेदेखि उद्यमी व्यवसायसँग छलफल शुरू गर्नुभएको छ। यसबीचमा उहाँले अर्थतन्त्र तत्काल गतिशील र व्यावसायिक बनाउन नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेललाई बोलाएर सुझाव समेत दिनुभएको छ। उहाँले देशको समग्र आर्थिक विकास शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रबन्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अप्नाउन समेत सुझाव दिनुभएको हो। उहाँले मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास पनि व्यक्त गर्नुभएको छ। त्यस्तै गरी प्रधानमन्त्री शाहले नेपाल निर्माण व्यवसाय महासंघ महिला उद्यमी होटल संघ जुत्ता चप्पल उत्पादक संघ पूँजी बजार धितोपत्र व्यवसायी तथा बीमा सम्बन्धी निकाय उद्योग वाणिज्य महासंघ नेपाल तयारी पोशाक उद्योग संघ नेपाल अर्गानिक संघ नेपाल हस्तकला महासंघ निर्यात जन्य उद्योगका प्रतिनिधिसँग पनि संवाद गरिसक्नु भएको छ।
0: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने 3 बुँदे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा 3 बुँदे सहमति अनुमोदन गर्ने र लगतै नयाँ सरकारको प्रक्रिया अगाडि बढ़ाउने गृह कार्य थालेका हुन्। 5 प्रदेशमध्ये एमाले लुम्बिनी बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी बनेको छ। यस अनुसार लुम्बिनी र कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा नेता सरकार बाहिर छ। एमाले उपमहासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन बुधे सहमति पनि पछि अनुमोदन हुने गरी अन्य प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। भट्टले अध्यक्षले प्रदेश पार्टीलाई दिएको निर्देशनका आधारमा पनि प्रक्रिया अगाडि बढ़न सक्ने बताउनु भएको छ। कोशीमा मुख्यमन्त्रीका लागि एमाले भित्रै विवाद देखिएको छ। अध्यक्ष केपी शर्मा ओली भने सांसद तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने योजनामा हुनुहुन्छ, तर केन्द्रमा एमाले र नेकपा बीचको सत्ता सहकार्यबारे आफूसँग कुनै छलफल नभएको भन्दै पद नछाड्ने चेतावनी मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दिइसक्नु भएको छ। कर्णाली प्रदेशमा सरकार गठनको प्रक्रिया शुरू भइसकेको छ। मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार हिजो नयाँ सरकार गठनको आह्वान गर्नुभयो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री पदका लागि दावी पेश गर्न मंगलबार अर्थात भोलि साँझ 5 बजेसम्मको समय सीमा तोकिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कृषिमा आत्मनिर्भर हुन के गर्ने महिला किसानको अनुभव।
3: यो कृषि गर्यो भने हात खाली हुँदैन, जे गर्नुहोस् तपाईँ कुखुरा पालनै गर्नुहोस् बाख्रा पालनै गर्नुहोस्।
0: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण। सीमामा सफारी छूटमा सशस्त्र अन्तर्राष्ट्रिय अभ्यास अनुसार यूआईटी टीम परिचालन। प्रदेश सरकार गठनमा अझै पनि दलहरूको गृह कार्य। सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
6: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
7: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
8: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
6: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
8: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
6: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिममा श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,320 जना नेपाली पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,069, क्रोएसिया 7,662, टर्कीमा 6,370, माल्टामा 6,110 र पोर्चुगलमा 3,800 जना नेपाली पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै हुँदै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनु। बताउनुभयो।
10: जीसीसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा गइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकमा कृष्ण प्रसाईले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छापिएको छ। प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिँदा अरबौं रूपियाँ मुद्रा सटही गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ। आर्थिक वर्ष 2072-73 नेपाललाई 9.85 अर्ब रूपियाँको व्यापार नाफा भएको थियो। त्यति बेला 136.47 अर्ब रूपियाँ बराबरको सेवा निर्यात र 128.62 अर्ब रूपियाँ बराबरको सेवा आयात गरिएको थियो। अन्नपूर्ण पदमार्गमा एकै वर्ष 40,000 भन्दा बढ़ी पर्यटक शीर्षकमा आश गुरूङले लमजुङबाट लेख्नु भएको खबर छ भने गण्डकीमा राइड सेयरिङ दर्ता गर्न 15 साउनको म्याद दिइएको बारेमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ। 80 लाख नाग्यो शेयर खाता शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। आइतबारसम्म 80 लाख भन्दा बढ़ी हितग्राही खाता डिम्याट अकाउण्ट खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ तर सूचना प्रवाह लगानीकर्ता संरक्षण कोष बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि रहेको उल्लेख गरिएको छ। अर्को खबर नागरिक दैनिकमा अन्नदेखि तरकारीसम्म विदेशकै भर वर्ष दिनमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। 64 करोड़ मानिस दीर्घकालीन भोकमरीमा रहेको बारेमा अर्को खबर छ। दिगो विकास लक्ष्य अन्तर्गत सन् 2030 शून्य भोकमरीको लक्ष्य हासिल गर्न अझै ठूलो चुनौती देखिएको छ। संयुक्त राष्ट्रसंघका 5 विशेषीकृत निकायले यस साता सार्वजनिक गरेको विश्व खाद्य सुरक्षा तथा पोषणको अवस्था 2026 प्रतिवेदनमा भोकमरी ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ। सांसदलाई आफ्नै अभिव्यक्ति गल्पासो शीर्षकमा ईश्वरी सुवेदी लेख्नुहुन्छ। आफैले बोलेका शब्द असंसदीय ठहरिएर अभिलेखबाट हटाइनुपर्ने अवस्था आउनु सांसद स्वयंका लागि पनि लज्जास्पद विषय हो। यसले सांसदको परिपक्वतामाथि पनि प्रश्न उठाउँछ नै समर्थक माझ पनि गलत सन्देश प्रवाह गर्न सक्छ। यसैकारण कतिपय सांसद आफ्नै भनाईको पासोमा पर्ने गरेका छन्। 5 वर्षमा 164 जनाको मृत्यु मानव वन्यजन्तु टक्राव शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर पनि छापिएको छ। ईपीएस मार्फत 125,000 रोजगारी शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको छ। सरकारले श्रम स्वीकृति दिन खुला गरेका कुल 110 मुलुक मध्ये नेपाली कामदारको आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया नै बनेको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउन थालिएको 18 वर्षको अवधिमा सन् 2008 हालसम्म 1,25,000 जनाले रोजगारीको अवसर पाएका छन्।
1: यसैबीच गोर्खापत्रको पहिलो पृष्ठमा प्रतिनिधि सभामा नेताको उपस्थिति न्यून शीर्षकमा नारायण काफ्लेले खबर लेख्नु भएको छ। जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको अघिल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमाथिमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्ममा दलहरूका संसदीय दलका नेताहरूको उपस्थिति निकै कमजोर देखिएको हो। त्यस्तै बचेरा हुर्काउन व्यस्त घुंगी फोहोर गरूड़ शीर्षकमा चाँदनी हमालले चितवनको खबर लेख्नु भएको छ। त्यस्तै दाउराको प्रयोग घटेपछि जंगल हराभरा शीर्षकमा बाबुराम देवकोटाले सिन्धुली माडीबाट खबर लेख्नु भएको छ भने त्यस्तै लिफ्टको पानीले रोपाई शीर्षकमा सिन्धुपाल्चोकको खबर प्रकाशित छ। एक घर एक धारा कार्यक्रम प्रभावकारी बनेको दोलखाको खबर पनि प्रकाशित छ भने भाँचिएको पुलबाट वारपार गर्दै शीर्षकमा अर्को खबर पनि प्रकाशित रहेको छ। 7 सड़क स्तर उन्नति र कालोपत्री हुँदै शीर्षकमा जुम्लाको खबर पनि प्रकाशित छ।
0: आर्थिक कारोबार दैनिकमा कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुला भएको बारेमा खबर छ। रोजगार प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7200 नेपालीको छनौट भाषा परीक्षा आवेदन आज सोमबारबाट खुला हुन लागेको हो। साउन 11 17 गतेसम्म खुला गरिएको परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5000, कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्रमा 100 र वन पैदावार क्षेत्रमा 100 गरी कुल 7002 नेपालीले रोजगारी पाउनेछन्। यसअघिको अनुभवले कोरियाको भाषा परीक्षामा 1,00,000 भन्दा नेपालीले भाषा परीक्षाको आवेदन दिने गरेका छन्। यो भाषा परीक्षामा पनि 1,00,000 भन्दा बढ़ी नेपालीले आवेदन दिने अनुमान गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार शीर्षकमा यो खबर विराटनगरबाट गणेश लम्साल, लहानबाट मणिलाल विश्वकर्मा र काठमाण्डुबाट टेकराज थामीले लेख्नु भएको हो। यसअघि फारम भरिसकेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदनका नाममा भराइँदैछ बैंक खाता सहितको सम्पत्ति विवरण, शून्यबाट शुरू हुँदैछ काम, मजदूरी गर्न छाडेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकमा विराटनगरबाट लेखिएको खबर छापिएको छ। सीमामा सफारी सूटमा सशस्त्र प्रहरी, अन्तर्राष्ट्रिय अभ्यास अनुसार सादा पोशाकमा सीमामा सशस्त्रको बीआईटी टीम परिचालन शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। सेवालाई थप नागरिक मैत्री बनाउने र अन्य निकायसँगको समन्वयका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा युनिफर्म बिनाको प्रहरी परिचालन थालेको हो। बोर्डर इन्टर एक्सन टीम बीआईटी नाम दिएर भारतसँगको 6 नाकामा यस्तो टोली खटाइएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको अर्को खबर छ, आन्दोलनमा उत्रिय लघु वित्त पीड़ित शीर्षकमा लघु वित्तको कर्जा तथा चरको ब्याज खारेजी जरिवाना मिनाहा गर्नुपर्ने माग उनीहरूले गरेका छन्। सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरणको बारेमा अख्तियारले छानबिन थालेको बारेमा पनि नवराज मैनालीले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। एउटै भान्सामा पाक्छ 21 विद्यालयका 3300 बालबालिकाको दिवा खाजा शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ।
11: साझा खबरमा अब विदेशका खबर। बंगलादेशले सेप्टेम्बरमा आह्वान गर्ने संसदको बैठकले नयाँ राष्ट्रपति चयन गर्ने भएको छ। संविधान अनुसार राष्ट्रपतिको राजीनामापछि 90 दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्ने र सेप्टेम्बरमा सांसदहरूले नयाँ राष्ट्रपतिको चयन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संसद सचिवालयले सभामुख हाफिज उद्दीन अहमदले संविधान अनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गरिरहनु भएको जनाइएको छ। बंगलादेशको संविधान अनुसार संसद सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाताका रूपमा हुने व्यवस्था गरिएको छ। कंगोमा फैलिएको पछिल्लो इबोला महामारीबाट मृत्यु हुनेको संख्या 1354 पुगेको छ। सरकारी तथ्याङ्क अनुसार केवल 5 दिनमै मृतकको संख्या 40% भन्दा बढ़ीले बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र अमेरिकाको सेनाले इरानमाथिको सैन्य कार्यवाही रोकेको स्थानीय संचार माध्यमले जनाएका छन्। यद्यपि आक्रमण रोक्नुको कारण भने विभिन्न संचार माध्यमले फरक फरक विवरणहरू सार्वजनिक गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ। यसअघि लगातार 4 खेलमा पराजित नेपालले राउण्ड रोबिन लीगको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्न लागेको हो। नेपाली क्रिकेट टोलीका पेस बलर नन्दन यादव नेदरल्याण्डसमा जारी लीग 2 श्रृंखला खेल्ने नेपाली टोलीबाट बाहिरिनु भएको छ। ह्यामस्ट्रिङ चोटका कारण बाँकी खेलहरूबाट उहाँ बाहिरिनु भएको नेपाल क्रिकेट संज्ञानले जनाएको छ। नन्दन नामेबियासँगको पहिलो खेलका दौरान ह्यामस्ट्रिङ समस्याका कारण पहिलो ओभरदेखि नै बलिङमा असहज महसुस गरिराख्नु भएको थियो। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लीग एनपीएलको उपाधि रक्षा गर्ने उद्देश्यसहित नामेबियाका रूबेन ट्रम्पल मनलाई अनुबन्धन गरेको छ। लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाड़ीको रूपमा ट्रम्पल मनलाई अनुबन्ध गरेको हो। र फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको अक्सनबाट 6 टीमले कुल 42 खेलाड़ी खरिद गरेका छन्। नेपाल भलिबल संघ एनभीएको प्राविधिक सहयोगमा आगामी भदौमा हुने प्रतियोगितामा 6 टीम सहभागी हुँदैछन्। आयोजक केडिया ग्रुपले पुरूष भलिबल इतिहासमा पहिलो पटक अक्सन गरेको हो।
11: व्यवसायिक खेती गरिरहेका महिला किसानले पेसालाई निरन्तरता दिन आत्मविश्वास र आँटको खाँचो कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G सिम लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 एमबीपीएसको इन्टरनेट अब 3 महिनाका लागि मात्र
13: 3300 रुपैयाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब महिला किसान र आत्मविश्वासको कुरा। पछिल्ला वर्षहरूमा सहकारी कृषि अनुदान, डिजिटल बजार र मूल्य श्रृंखलामा जोड़िएका महिला किसानको आमदानी

0: भनेर मैले मार्केटिङमा पनि अगाडि बढ्नु आफै जाने हो अनि आफूलाई चाहिने जति आफूले अलिकति राखेर मात्रै पुरै ल मैले 1000 बेचे भनेर उहाँलाई 1000 दिनु पर्दैन नि उहाँले पनि 1000 ले त भन्दैन होला होइन आफूलाई पनि राखेर अलिकति आफ्नो लागि होइन आफू चाहिन्छ नि त होइन हामीलाई पनि हरेक खर्च झन् धेरै चाहिन्छ हामीलाई घरको अब मर मसलादेखि तेल नुनदेखि लिएर होइन हरेक कुरा अब चामल 1 बोरा उहाँले ल्याइदिएला चामल मात्रै ल्याइदिएपछि उहाँले सक्यो भन्नुहुन्छ के अब खर्च छैन भन्नुहुन्छ तर त्यो भित्रको सानो सानो खर्च
1: तेल बुटुन मर मसला कति थर चाहिन्छ दाल चाहियो अचार चाहियो
0: अनि त्यस्तो त्यसले गर्दा त्यो आफूले आफू बजारमा गएर बेच्नुहुन्छ भने त्यो सबै सामानको लागि आफूले छुट्याएर ल यति भयो भनेर दिनुभए पनि उहाँले पुरै खोजेर गर्नुहुन्न नि त त्यसरी अलिकति गर्दै जाँदा यो कस्तो हुन्छ नि सिक्दै गयो भने गर्दै गयो भने यो एकदम सिकिन्छ जानिन्छ बानी पर्छ यसो गर्नुपर्ने रहेछ ज्ञान बुद्धि आउँछ त्यो
1: नगरेपछि पछिको पछि
0: नगरेपछि र श्रीमानको भर पर्ने अथवा सासू ससुराको भर पर्यो भने अनि एकदम गाह्रो हुन्छ क्या आफूलाई अनि
1: यसमा अब कतिपयले चाहिँ ल म गर्छु भनेर व्यावसायिक रूपमा गर्छु भनेर अघि बढ्नुहुन्छ तर बजारसम्म पुग्न सकिँदैन अनि बजारसम्म पुग्न नसक्दाखेरि चाहिँ अब पछि छोड्नु परेको सक्दिनँ कि भनेर लत्तो छाडेको त्यस्तो पनि छ नि त बजारसम्म चाहिँ पुग्नको लागि के गर्नु पर्दो रहेछ तपाईँको अनुभवमा
0: अब
1: महिलाले
0: बजारसम्म पुग्नलाई अब के गर्ने भने अब पहिले त अब यहाँ यही स्थानबाट त राति 3 बजे उठेर डोकोमा सामान तरकारी बोकेर जाने त महिलाहरू पानी झर परिरहेको छ 3 बजे छ राति अब डोकोमा पुरा बोरामा होइन कसेर भारीको भारी लगेर जाने महिलाहरू हो अब अहिले चाहिँ गाडीको सुविधा अलिकति आएको छ र अलिकति ठुलो स्केलमा व्यवसाय गरेको छ भने गाडी नै आएर घरबाट गाडीले नै लगिदिन्छ होइन अलिकति
1: बजारमा जस्तो आफ्नो उत्पादनको बजार खोज्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्ने
0: बजार खोज्नलाई त अब अहिले त धेरै सजिलो छ होइन अहिले अब अहिले यहाँनिर यसरी सामान उत्पादन गरेको सामानलाई उठाउने यहाँनिर कम्पनी नै छ
1: आउँछ
0: यहाँनिर अरूले उत्पादन गरेको लिएर बजारमा पुर्याउने त्यस्तो हुन्छ अनि त्यसरी सजिलो छ अहिले
2: उद्यमी देवी माया राईसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: डालडुङ्गा सुरुङ मार्गको उद्घाटन आज पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा 1 महिना लाग्ने। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह।
2: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण। सीमामा सफारी सुटमा सशस्त्र अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीवाईटी टीम परिचालन। प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा।
3: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार ईपीएस मार्फत 1.25 लाखलाई रोजगारी 80 लाख नाग्यो शेयर खाता। त्रिवेणीको प्रश्नपत्र 5 मिनटमै व्हाट्सएपमा शिक्षक पक्राउ प्रणालीमाथि प्रश्न।
2: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचन हुने। कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या 1000 नाग्यो। अमेरिकी सेनाद्वारा इरानमाथिको सैन्य कार्यवाहीमा रोक।
3: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज नामिबियासँग खेल्ने।
2: साझा खबर कम्तीमा कार्टुन हामीले आशिष खनाल माटसापले खुत्रुकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपा र एमालेको बीचमा भएको 3 बुँदे सत्ता समीकरणको सहकार्य र बेला बेलामा एक अर्कालाई गाली गर्छन् फेरि नेताहरूको बीचमा सहमति भइहाल्छ र यो सहमति कति दिनसम्म चल्ने हो नेता कार्यकर्ताहरूले नै नेतृत्वलाई प्रश्न पनि गरिराखेका छन्। एउटा खुल्ला मैदानमा 2 जना व्यक्ति लमक हिँड्दै गरेका छन् र एकजनाको हातमा एमाले नेकपा एकता लेखिएको पत्रिका छ र त्यही विषयमा ती दुई बीच संवाद चलिरहेको छ र नजिकै रहेका अर्का व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, उरेन ठेउला केटाकेटी जस्ता, कति बेला ब्रेकअप र प्याचअप हुन्छ थाहै नहुने भने।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: घाट बजारमा माछा टोली खाऊ निशंकुको तिन पानीले गर्यो मलाई ह्याङ छिन्दो पाछु घुम्न आऊ मलाई ह्याङ.
1: Time check. It's 7 PM.
2: अहिले साँझको 7 बजेको छ.

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, हामीले हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ निरन्तर रूपमा अघि बढ़ाइरहेका छौं र अघिल्लो अध्ययनमा पनि हामीले मानिसको विद्रोह परमेश्वरको योजना भन्दा ठूलो हुन सक्दैन भन्ने सत्यलाई चाहिँ हामीले सिक्दै थियौं, जसले हामीलाई धेरै उत्साह चाहिँ दिएको थियो। अनि आजको अध्ययनमा चाहिँ कुन चाहिँ विषय वस्तुमा आधारित भएर चाहिँ हामी यो अध्ययन यात्रालाई अगाडि बढ़ाउनेछौ? दाई
2: भाई, आज हामी भजन संग्रह 3 र 4 अध्ययन गर्नेछौ। यी अध्ययनहरूमा दाउदको व्यक्तिगत संघर्ष, उहाँका आँसु र प्रार्थना, परमेश्वरमाथिको भरोसा र कठिन परिस्थितिमा पाएको शान्तिको बारेमा हामीले सिक्नेछौ।
1: भनेपछि दाई, हामी पनि जीवनमा धेरै समस्या, दुःख र विरोधको सामना गर्छौं। कहिलेकाहीँ त झन् मेरो जस्तो दुःख कसलाई नै होला जस्तो हामीलाई लाग्छ। यस्तो अवस्थामा यो अध्ययनले धेरै हौसला दिन्छ जस्तो मलाई लाग्छ। दाई,
2: बिल्कुलै सही कुरा भन्नुभयो भाइ तपाईँले। हो, यस संसारमा हरेक मानिस कुनै न कुनै संघर्षबाट गुज्रिरहेका छन्। धेरैको मनमा बेचैनी छ, निन्द्रा हराएको छ र साँचो शान्तिको खोजी छ। भजन संग्रहको यो अध्ययनले यस्ता थाकेका र पीड़ित मनहरूलाई परमेश्वरतर्फ डोर्याउनेछ।
1: दाई, तपाईँका यी कुराहरू सुन्दै गर्दाखेरि आजको अध्ययनतर्फ झन् मलाई उत्साह जागेको छ। तर एउटा प्रश्न पनि छ कि भजनको अध्ययनले भावनात्मक चोट र मनका घाउहरूबाट निको हुने बाटो पनि देखाउँछ?
2: तपाईँले धेरै राम्रो प्रश्न गर्नुभयो। भजन संग्रहको पुस्तकमा केवल गीतहरू मात्र होइनन्, ती मानिसको मनका गहिरा पीड़ा र परमेश्वर प्रतिको भरोसाका साँचीहरू पनि छन्। दाउदले आफ्नो दुःख, डर र आँसु परमेश्वरको सामु पोखेका थिए। जब हामी पनि आफ्ना बोझहरू परमेश्वरलाई सुम्पन्छौ, उहाँले हामीलाई साँचो शान्ति र आनन्द दिनुहुन्छ। आजको अध्ययनले पनि हामीलाई त्यही उद्धार र आशाको केन्द्रतर्फ डोर्याउनेछ।
1: साँच्चै नै दाई, यी सबै कुराहरू सुन्दै गर्दाखेरि आजको अध्ययनमा प्रवेश गर्नको निम्ति चाहिँ म एकदमै धेरै उत्साहित र उत्कट इच्छा चाहिँ राख्दछु। त्यसैले आउनुहोस् आदरणीय श्रोताहरू, खुल्ला हृदय र सिक्ने मन लिएर आजको अध्ययनको यात्रालाई हामी शुरू गरौं र यस अध्ययनमा हामी सबैजना सहभागी बनाऊ।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन 3 र 4 अध्यायबाट देख्नेछौ। मित्र, भजन 3 देखि 7 अध्यायले एक पुलको आकार दिनछ, जुन म सोच्दछु कि दुई मसी सम्बन्धको भजनहरू बीच मसायनिक साम्स बीच सिडी यानि भर्याङ हो। भजन 2 अध्याय चाहिँ परमेश्वरको अभिषिक्त जनको अगमबाड़िक अस्वीकार यानि इन्कार हो भने भजन 8 चाहिँ एक मानिसको रूपमा उहाँको अन्तिम विजय हो। यो भजनहरूले बीचमा ग्लूको गमको प्रदान गर्दछ, जुनले यी दुई मसी सम्बन्धको भजनहरूलाई मसायनिक साम्सहरूलाई आपसमा एकसाथमा बाँध्दछ। तिनीहरूले प्राथमिक रूपमा पृथ्वीबाट मसीको अनुपस्थितिको समय अवधिमा इसरायलको ईश्वरीय बाँकी भक्तजनहरूलाई वर्णन गर्दछ, विशेष गरी त्यस समयको वर्णन गर्दछ जुनलाई हाम्रा प्रभुले महान क्लेश अवधिको रूपमा यानि ग्रेट ट्रिबुलेसन पीरियडको रूपमा नाम दिनुभएको छ। मित्र, यी 5 भजनहरूमा हामीसँग इसरायलको कष्ट

0: हरू, दुखहरू, अन्योलताहरू, समस्याहरू र पापहरूको रेकर्ड छ। अनि त्यहाँ हामी तिनीहरूको परमेश्वरमा आत्मविश्वास, भरोसा, परमेश्वरको प्रतिज्ञा र छुटकाराको निम्ति तिनीहरूको प्रार्थनाहरूको पनि देख्छौ। कष्टहरू र दुःखहरू त्यो एक कुरा हो जुन सबै ईश्वरीय भक्तजनहरूले पनि भोगेका छन्, चाहे तिनीहरू इतिहासको कुनै युगको अवधिमा किन नरहेका हुन् र तिनीहरू जोसुकै जुन देशको वासी नै किन नहुन्। यी भजनहरूमा दिएको सान्त्वना सम्पूर्ण परमेश्वरका सन्तानहरूको लागि हो। यी भजनहरूमा हेर्ने तीन तरिकाहरू छन् अनि निश्चय नै प्राथमिक अर्थ खुलाइ यानी अर्थ लगाउने कुरा चाहिँ दाऊदको व्यक्तिगत अनुभवसँग सम्बन्ध राख्छ। त्यसपछि महाक्लेशमा ईश्वरीय बाँकी भक्तजनहरू रहेको ईश्वरहीन राष्ट्रसँग सिधै लागू छ अनि विश्वको इतिहासमा कहीँ कतै रहने परमेश्वरका सन्तानहरूको निम्ति पनि लागू छ। यदि हामीले भजनहरूमा यी दृष्टिकोणहरूबाट हेर्छौ भने तिनीहरू हाम्रो निम्ति अझ धेरै अर्थपूर्ण हुन्छन्। भजन तीनलाई आफ्नो छोरा अफसालोमदेखि दाऊद भाग्दाको भजन भनिएको छ अनि यसको ऐतिहासिक रेकर्ड दोस्रो समुएल 15 18 अध्यायमा छ। यो शीर्षकले हामीलाई यो भजनको सारको बताउँछ। यसले हामीलाई यो बताउँछ कि जब दाऊदको विरूद्ध आफ्नो छोरा अफसालोमले विद्रोहको अगुवाई गरेको बेला यरुसलेमबाट भाग्नु पर्दा उसको हृदयमा के भए थियो, के गुजरिरहेको थियो। यो भजन दाऊदको व्यक्तिगत अनुभवबाट आएको थियो। उनी कठिन परिस्थितिमा थिए। उनी आफ्नै सहर यरुसलेमबाट बहिष्कृत भए र शरणार्थी बने। उसलाई ती मानिसहरूबाट खेदाइएका थिए जसमाथि उसले शासन गर्थे। उसको छोरा अफसालोम उसको विरूद्धमा खड़ा भएर उसलाई खोजी गरिरहेको थियो। अफसालोमको खास इरादा आफ्नो पिता दाऊदलाई खत्तम पार्नु थियो। तपाईँको हृदयले सहायता गर्न सक्दैन, तर यस हृदय टुटाउने अनुभवको समयमा दाऊदतिर जान्छ। जब दाऊद यरुसलेमबाट भागिरहेका थिए त्यसबेला उसको शत्रुले उसलाई श्रापिरहेको थियो अनि दाऊदको एकजना महान वीर मानिस अभिसेल भन्नेले भने, म त्यसलाई मारू? दाऊदले भने, त्यसो गर्नु हुँदैन। अगमवक्ता नातानले दाऊदलाई भनेका थिए कि परमेश्वरले उसलाई उसको पापको निम्ति दण्ड दिनुहुनेछ। दोस्रो समुएल 12:11 पदमा नाथनले दाउदलाई भने, परमप्रभु भन्नुहुन्छ, म तेरो आफ्नै घराना भित्रबाट दुःख ल्याउनेछु। म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाहरूका सामने अर्को मानिसलाई दिनेछु र त्यो दिउँसै त्यससित सुत्नेछ। यो किन घट्नेछ भन्दा दाउदले अति नै ठूलो पाप गरे र उनी त्यसबाट बिना दण्ड उम्कने थिएनन्। परमेश्वरले अनुग्रही रूपमा उसलाई क्षमा दिनुभयो र पुनस्थापन गर्नुभयो, तर दाऊदले आफ्नो पापहरूको परिणामको कटनी गर्नुपर्नेछ अनि यो उसको छोराको विद्रोहद्वारा उसले आफ्नो पापको कटनी गर्दछ। हामी यो पत्ता लगाउँछौ कि शत्रुहरू हरेक दिशामा हरेक क्षेत्रमा बढ़िरहेका थिए अनि इसरायलका ती मानिसहरूले अफसालोमलाई पछ्याए। शास्त्रले हामीलाई भन्छ दोस्रो समुएल 15:13 पदमा, इसरायलका मानिसहरूले आफ्नो राजभक्ति अफसालोम तर्फ फर्काए। अफसालोम आकर्षक सुन्दर जवान व्यक्ति थिए अनि ऊ चलाक चतुर राजनीतिज्ञ पनि थिए जुनले जनताहरूलाई सबै असल कुराहरू विकासका कामहरू गरिदिने प्रतिज्ञा दिन सक्थे, तर जुनको कहिले पनि व्यवहारिक रूपमा गर्दैनथे। त्यस्तै किसिमको व्यक्ति चलाक चतुर राजनीतिज्ञ तिनी थिए। अफसालोमको विद्रोहको समयमा त्यहाँ थुप्रै अन्य मानिसहरू थिए जो दाऊदको विरूद्धमा उठे। दाऊद यरुसलेमबाट नङ्गै खुट्टाले हिँडेर रुँदै रुँदै गए। उसले किद्रोन खोल्सा पार गरे। यो यस्तो देखिन्थ्यो मानौ उसको निम्ति कुनै सहायता थिएन। यस पृष्ठभूमिलाई मनमा राखेर हामी भजन संग्रह 3 अध्यायलाई हेर्नेछौं। तीन अध्याय एक पदमा भनिएको छ, हे परमप्रभु, मेरा विरोधीहरू कति धेरै भएर बढेका छन्, मेरो विरूद्धमा खड़ा हुनेहरू धेरै छन्। दाउद यरूशलेम छोड्दाखेरि आफ्नो हृदयभित्रबाट आफ्नो व्यथाहरूको चित्कार छोडिरहेका छन्। अनि दुई पदमा भन्छन्, मेरो प्राणको विषयमा यसो भन्नेहरू धेरै छन्, त्यसको निम्ति उद्धार परमेश्वरमा छैन, सेला। धेरैले भन्ने धेरैजनाले भने कि दाउदले परमेश्वरबाट सहायता पाउने छैन। परमेश्वरले उसलाई त्याग्नुभयो, तर परमेश्वरले उसलाई त्याग्नु भएको थिएन। जब कसैले मलाई यो भन्छ, म कति पनि यो कुरा बुझ्न सक्दिन कि किन दाउद जस्तो मानिसलाई परमेश्वरले सहनुभयो, तब म सधैँ यो भन्न मन लाग्छ, यदि परमेश्वरले दाउदलाई सहनुभयो भने उहाँले तपाईँ र मलाई पनि सहनुहुन्छ। मित्र, हामीसँग यस्तो प्रकारको परमेश्वर पाएको निम्ति धन्यवादी हुनुपर्छ। उहाँले दाउद जस्तो मानिसलाई सहनुहुन्छ र क्षमा दिनुहुन्छ भने पश्चातमा उहाँका आउने कुनै विश्वासीलाई उहाँ क्षमा दिनुहुनेछ। यसको मतलब यो होइन कि दाउदले आफ्नो पापको लागि परिणामको तिरेनन्। उसले तिर्नु पर्यो अनि तिरे पनि। अनि यो पद दुईको अन्तिममा सेला शब्द लेखिएको छ। अमित्र, यो शब्दको अर्थ के हो भन्ने बारेमा धेरै मानिसहरूका धेरै छलफलहरू विचारहरू छन्। यो शब्द भजनहरूमा करिब 71 पल्ट उल्लेख भएको छ। म विश्वास गर्दछु कि भजनहरूलाई संगीतबद्ध बनाइएका थिए, अनि मलाई यो कुरामा निश्चित छ कि यरूशलेम पूरा विश्वभरि यसमा प्रसिद्ध थियो र मानिसहरू टाढा नजिकबाट यी भजनका गीतहरू र संगीतहरू सुन्न आउँथे। मलाई लाग्छ सेला सम्भवत संगीत विराम हो। साधारण मानिस जसले संगीतको बारेमा त्यति धेरै जान्दैन, बुझ्दैन, उसको निम्ति यसको मतलब हो रोक, हेर र सुन। रोक, हेर र सुन। अनि त्यही किसिमको चिन्ह संकेत तपाईँ रेलवे क्रसिङमा देख्नुहुन्छ, दोबाटोमा देख्नुहुन्छ। अनि यसको याद गर्न अति नै आवश्यक छ। जब हामी यी अद्भुत भजनहरूमा आउँछौ, हामी रोकिएर, हेरेर अनि सुन्नुपर्छ। सेलाले त्यो गर्न हामीलाई याद दिलाउँछ। त्यही नै हामीले गर्नुपर्छ जब हामी परमेश्वरको वचनतिर अध्ययन गर्न आउँछौ। सेला शब्दले सम्भवत यो भजनको पहिलो स्टेन्जा गीतको एक अंशको अन्त गर्दछ। अहिले दाउद भन्दछन् आगे पद 5 र 6 म पल्टे र निदाए, म उठे किनकि परमप्रभुले मलाई सम्भाल्नुभयो। मेरा चारैतिर मेरो विरूद्धमा मलाई घेरा हाल्ने 10,000 मानिसहरूसँग पनि म डराउने छैन। यसलाई बिहानको भजन भनिन्दछ। दिनको आरम्भ गर्न यो असल भजन हो। दाउदसँग तमाम कठिनाईहरू समस्याहरू भए तापनि उसले परमप्रभुमा विश्वास र भरोसा गरे। ऊ रातमा सुत्न सके। उसले निन्द्रा लगाउने ट्याब्लेट खानु परेन। उसले खालि परमेश्वरमा विश्वास गरे र परमेश्वरको प्रतिज्ञामा आफ्नो शिरको निम्ति सिरानी बनाए र सुत्न गए। भनिएको छ, म पल्टेर निदाए, म उठे किनकि परमप्रभुले मलाई सम्भाल्नु भयो। त्यसपछि दाउद भन्छन्, ऊ कति पनि डराउने छैन। यदि 10,000 मानिसहरूले उसको वरिपरि घेर हाले पनि, यद्यपि पूरा संसार उसको विरूद्ध भए पनि, दाउद भन्छन् उन डराउने छैनन्। धेरै मानिसद्वारा विचार गरिएको छ, क्रोमवेल विश्वमा सबभन्दा साहसी मानिस थिए। कसैले उसलाई सोधे, तिम्रो वीरताको स्पष्टीकरण के हो? क्रोमवेलले उत्तर दियो, उसको यही उत्तर थियो, म परमेश्वरमा भरोसा राख्ने मानिस भएकोले म कुनै मानिससँग डराउँदिन। म परमेश्वरमा भरोसा राख्ने मानिस भएकोले म कुनै मानिससँग डराउँदिन। अनि मार्टिन लुथरले पनि त्यही स्थानको लिएथे। मित्र, तपाईंलाई साहस दिने कुरा नै परमेश्वरमा तपाईँको भय हो। यदि तपाईँ परमेश्वरमा भय राख्नुहुन्छ भने तब तपाईसँग डराउनु पर्ने कुनै मानिस हुँदैन। दाउदले परमेश्वरमा भरोसा गरे। यो विचार गर्दै कि परमेश्वरले हरेक कुरा उनको निम्ति सम्भाल हुनेछ। अनि सात पदमा भनिएको छ, हे परमप्रभु उठ्नुहोस्, हे मेरा परमेश्वर मलाई बचाउनुहोस्, किनकि तपाईँले मेरा सबै शत्रुहरूका गालामा चट्काउनु भएको छ, तपाईँले दुष्टहरूका दाँत भाँच्नु भएको छ। मित्र, गालामा चट्काउँदा थुप्रै दर्द हुन्छ, दुःख हुन्छ। जब तपाईँको गालामा चट्काउ पर्छ, यसले तपाईँलाई रन फलाउँछ। अनि दाउदले सम्भवत त्यस कुराको अनुभव गरेथे आफ्नो जीवनमा। उसले भन्छन् कि परमेश्वरद्वारा उसका शत्रुहरूको गाला चट्काइएको छ, अनि परमेश्वरले दुष्टहरूको दाँतहरू भाँचिदिनुभयो। तिनीहरूले दाउदलाई कति पनि टोक्न सकेनन्। अनि आगे आठ पदमा भनिएको छ, उद्धार परमप्रभुमा छ, तपाईँको आशीर्वाद तपाईँको प्रजामाथि रहोस्, सेला। मित्र, उद्धार परमप्रभुमा छ, परमप्रभु उद्धारको कर्ता हुनुहुन्छ। दाउदले कहिले पनि उद्धारलाई एक सिक्काको रूपमा सोचेनन्, जुनलाई तपाईँ आफ्नो गोजीमा बोक्न सक्नुहुन्छ र हराउन सक्नुहुन्छ। उसले कहिले पनि कति पनि सोचेनन्। यो नै एक कुरो हो जुनको निम्ति तिनले काम गर्नुपर्छ। अह, उद्धार परमेश्वरको सित्तैको उपहार थियो र उपहार हो। उद्धार परमप्रभुमा छ, तपाईँको आशीर्वाद तपाईँको प्रजामाथि रहोस्। त्यसपछि फेरि सेला शब्द आउँदछ। हामीले रोकेर हेरेर सुन्नुपर्छ। दाउदले यस भजनमा अद्भुत कुराहरू भनेका छन्। उदाहरणको निम्ति पद तीनमा दाउद उहाँलाई ढाल भन्छन्। ढालको रूपमा परमेश्वरले आफ्नाहरूलाई ढाक्नुहुन्छ। एफिसी छ अध्याय सोह्र पदमा हामीलाई विश्वासीको नातामा विश्वासको ढाल उठाउन भनिएको छ। दाउदले ढालले के गर्नेछ त्यसको बारेमा राम्ररी जान्दथे। उसले धेरै ठाउँमा परमेश्वरको निम्ति यो ढाल शब्द प्रयोग गरे, अनि परमेश्वर उसको महिमा पनि हुनुहुन्थ्यो। यसको मतलब दाउदले परमेश्वरको उपस्थितिमा विश्वास गरे। तपाईंलाई यादै होला, महिमाको बादल इसरायलमाथि फैलिएको थियो। त्यो आफ्ना जनहरूको बीचमा परमेश्वरको उपस्थितिको सदृश्य देखिने चिन्ह थियो। आज हामी विश्वासद्वारा हिँड्छौं र परमेश्वरको महिमा हामीसँग छ। उहाँले आफै स्वयंलाई ती मानिसहरू कहाँ वास्तविक बनाउनु हुन्छ जो उहाँका हुन्। साथै परमेश्वर दाउदको शिरको ठाडो गराउने वाला पनि हुनुहुन्थ्यो। त्यो कसरी हुन सक्यो? परमेश्वरले दाउदलाई एक घरको निर्माण गर्ने र उसलाई आशिष महिमा र राज्य दिने प्रतिज्ञा गर्नुभएको थियो। दाउदले भन्यो, उहाँले तिनको शिर ठाडो गराउनुहुनेछ। यो अद्भुत सुन्दर भजन हो मित्र। यसपछि चार अध्यायतिर पनि हाम फालौं। यो छोटो भजन हो र यो आफै स्वयंमा यस प्रकारले विभाजन हुन्छ। पुकार यानी चित्कार पद एकदेखि तीन पदसम्ममा, सुधार पद चारदेखि पाँच पदसम्ममा र आत्मविश्वास पद छदेखि आठ पदसम्ममा। यस भजनसँग संगीत लेख छ जुन यस प्रकार छ, वाद्य नायिकेको निम्ति तारको बाजामा बजाउने दाउदको भजन। अहिले यो भजन महान चित्कार यानी पुकारसँग आरम्भ हुन्छ। कष्टको समयमा परमेश्वरका जनहरूका शरण सधैँ प्रार्थना हो र परमेश्वर तिनीहरूको ढाल हुनुहुन्छ, तिनीहरूको ढाल हुनुहुन्छ जुन हामीले देखिसकेका छौं। चार अध्याय एक पदमा भनिएको छ, हे मेरो धार्मिकताका परमेश्वर, मैले पुकार गर्दा मलाई जवाब दिनुहोस्, दुःखमा पर्दा तपाईँले मलाई ठाउँ दिनुभएको छ, म माथि अनुग्रह गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। यस पदमा उल्लेखित दुःखले चाहिँ चाप दबाउको प्रेसरको संकेत गर्दछ। जीवनको चाप दबाउ भयानक कुरा हो। तिनीहरू हाम्रा दिनहरूमा आम कुरा भएका छन् र हामीलाई उत्साहको सान्त्वनाको आवश्यक पर्छ जुन परमेश्वरको वचनमा पाइन्दछ। भजन संग्रह 145:18 पदले भन्छ, उहाँमा पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैको नजिक। फेरि भजन संग्रह 50:15 पदमा हामी पढ्छौं, औ संकष्टको दिनमा मलाई पुकार, म तलाई छुटाउनेछु र तैले मेरो महिमा गर्नेछस्। यसैया 65:24 परमेश्वर हामीलाई भन्नुहुन्छ, तिनीहरूले विन्ती गर्न अघि नै म उत्तर दिनेछु, तिनीहरूले बोल्दा बोल्दै म तिनीहरूका कुरा सुन्नेछु। अनि भजन संग्रह 18:6 चाहिँ एकदम व्यक्तिगत छ, भनिएको छ, मेरो आपतमा मैले परमप्रभुलाई पुकार गरे र मेरा परमेश्वरमा चित्कार छोडे, आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, उहाँको सामने को मेरो पुकार उहाँका कानमा पुग्यो। अनि भजन संग्रह 55:16 हामी पढ्छौं, म चाहिँ त परमेश्वरमा पुकार गर्नेछु र परमेश्वरले मलाई बचाउनुहुनेछ। भजन 86:7 भन्छ, मेरो दुःखको दिनमा म तपाईँको पुकार गर्नेछु किनकि तपाईँले जवाब दिनुहुनेछ। अन्तिममा भजन 91:15 भन्छ, उनले मेरो पुकार गर्नेछ र म उनलाई उत्तर दिनेछु, उनको दुःखमा म उनीसित हुनेछु, म उनलाई छुटकारा दिनेछु र आदर गर्नेछु। मित्र, बाइबल यी सुन्दर प्रतिज्ञाहरूले भरिएको छ जुन हामी हरेकको निम्ति सान्त्वनाको कुरा हो। अनि भजन 4:1 भजनकारको पुकार यो हो, परमेश्वर उससँग हुन्। 2 भनिएको छ, हे मानिसका सन्तान हो, मेरो गौरव कहिलेसम्म अनादरमा परिणत होइरहला, कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ, कहिलेसम्म झुर्को पछि लाग्नेछौ। सेला। अनि 3 भनिएको छ, तिमीहरूलाई थाहा होस् कि जो भक्त छ तिनलाई परमप्रभुले आफ्नो निम्ति अलग्गै राख्नु भएको छ। उहाँ कति भला परमेश्वर हुनुहुन्छ, उहाँले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ। त्यसपछि भजनकारले सुधारका 2 दिन्छन् जुन एक प्रकारको चेतावनी पनि हो। 4 भनिएको छ, रिस त गर तर पाप चाहिँ नगर, तिमीहरूको ओछ्यानमा आफ्ना आफ्ना मनमा गुण र चुपचाप रहो। ओ, यो कस्तो व्यवहारिक शिक्षा छ। अनि 5 भनिएको छ, धार्मिकताको बलिदान चढाओ र तिमीहरूको भरोसा परमप्रभुमा राख। पावलले पनि यही विचारलाई एफिसियन क्रिस्टियनहरू कहाँ व्यक्त गरे। एफिसी 4:26 भन्छन्, रिस त गर तर पाप चाहिँ नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। अहिले उसको आत्मविश्वास र विश्वासको निश्चयताको हेर्नुहोस्। 6 भनिएको छ, यसो भन्ने धेरै छन्, हामीलाई असल कुरा कसले देखाउला, हे परमप्रभु तपाईँको मुहारको ज्योति हामी माथि प्रकाश गर्नुहोस्। धेरै मानिसहरू भन्छन् केही पनि अब असल बाँकी रहेन। ओ, हामीलाई कति धेरै हामी माथि उहाँको मुहारको ज्योतिको चम्कन आवश्यक छ। अनि 7 भनिएको छ, तिनीहरूका अनाज र दागमद प्रशस्त भएको बेला भन्दा तपाईँले मेरो हृदयलाई अझै आनन्दित तुल्याइदिनु भएको छ। दाउद पनि हामी धेरै जस्तै थिए, उसको हृदय कष्टको समयमा डगमगायो, उसका वरिपरि आफ्नै जाति अविश्वासीहरू थिए जसले उसलाई मजाक उडाइरहेका थिए, यो भन्दै कि परमेश्वरले उसको निम्ति केही पनि गर्नुहुने छैन, तर परमेश्वरले उसको निम्ति केही गर्नुभयो। अहिले दाउद भन्छन्, तपाईले मेरो हृदयलाई अझै आनन्दित तुल्याइदिनु भएको छ। दाउदले यो पत्ता लगाए, थाहा गरे कि परमेश्वर उनीप्रति असल भला करुणामय कृपालु प्रभु हुनुहुन्छ। अनि मित्र, परमेश्वर हामी प्रति पनि असल र भला हुनुहुन्छ। सायद तपाईँ हरेकले यो आफ्नो दिन प्रतिदिनको जीवनमा, व्यावहारिक जीवनमा, पारिवारिक जीवनमा, हरेक क्षेत्रमा अनुभव गर्नुभएको होला। दाउदले यो कुरा अनुभव गरे। अनि 8 भनिएको छ, शान्तिमा म पल्टोला र निदाउला किनकि हे परम प्रभु तपाईँले मात्र मलाई सुरक्षित रहन दिनुहुन्छ। मेरो मित्र, तपाईँलाई रातमा निन्द्रा लगाउने दवाईको आवश्यकता परिरहेको छ, के तपाईँको हृदय अशान्ति र विश्रामहीन छ? त तपाईँले कहिले भजन चार अध्यायको अध्ययन गर्न कोसिस गर्नुभएको छ? मित्र, तपाईँले प्रार्थना गरेको कुनै प्रकारको निन्द्रा लगाउने ट्याब्लेट यानि दवाई भन्दा उत्तम छ, असल छ। ओ, यी भजनहरू आज हाम्रो निम्ति कति अद्भुत सुन्दर छन् र कति धेरै संकष्टहरूको दिनमा सान्त्वनाको कुरा छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: साँच्चै नै दाई, आजको दिन एकदमै धेरै आशिषमय र व्यवहारिक मलाई लाग्यो। आफ्नै छोरा अब्सालोमले मार्न खोज्दा र आफ्नै मानिसहरू विरोधमा उभिरा भनी दाउदले परमेश्वरमाथि भरोसा गुमाएनन् भन्ने कुरा एकदमै आशिषमय र हाम्रो जीवनमा चाहिँ लागू गर्नुपर्ने कुराहरू चाहिँ मैले

0: अनुभव, गवाही वा प्रार्थनाका विषयहरू हामीहरूसँग साझा गर्नुहोस्। हामी तपाईहरूको लागि निरन्तर रूपमा प्रार्थना गर्नेछौ र अर्को अध्ययनमा हामी फेरि पनि भेट्ने आशासहित परमेश्वरको प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरू हरेकसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौं र तपाईहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

0: wait just a minute. We will return back. Return back.
1: खै जन्म दर्ता दिनुहोस् त.
2: जन्म दर्ता गरेको छैन नि म्याडम.
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: हो र, मलाई त थाहा नै थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: आहा, अनि हुलाकमा पो जानु?
11: हो नि हुलाकमा जाऊ न,
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
10: ए, सहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: तपाईँ अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
3: संस्थालाई माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई स्ट्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?

0: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
1: अंकल, अंकल, म हजुरलाई बाटो कटाइदिन्छु।
2: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
3: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: Elambo FM 89.6 MHz.
13: Bulasuba Digital, enjoy with us.

0: मेरो बिहे हुँदैछ
1: यसपालि के भने टाढ्छ
0: यसपालि टाढ्दिन म बिहे गर्छु
1: के रे
0: म ठिक भन्दैछु म तिमीसँग जिन्दगी बिताउन सक्दिन
1: किन
0: किनकि तिमीसँग भयो भने म पनि तिमी जस्तै काम नलाग्ने हुन्छ।

0: विक्रम
1: हेर्नुस्
0: विक्रम कता छ?
1: ऊ भर्खर डिप्रेसनबाट मुक्त भइरहेको छ। उसले तपाईँसँग
2: कुरा गर्नु छ कि
1: तपाईँको छाया पनि हेर्न चाहँदैन। उसले माया गर्नुहुन्छ भने

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elambu Break Time.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: हेर्नु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसादी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 9841-5164 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: Listening to Hillam FM 89.6 MHz. 89.6 MHz.

0: wait just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी

0: प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9141057105।
2: चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। रुम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com। कन्ट्याक्ट 0116203269608229293। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक।

0: जस्तै सुन्दर छ हेर हाम्रो गाउँ इच्छाका
1: रुजाई सानो होस् या ठुलो सधैँ मेरै नै रह्यो जस्तै

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
4: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त
5: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हेलम्बु एफएम 89.6 मेगाहर्ज। हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: it. Just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
4: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
3: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
4: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Colombo FM 89.6 MHz.
1: हेलम्बु FM 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: Elimbu FM 89.6 MHz.
1: लौ न सुरु गरौँ न, रात छिपिसक्यो
2: अनि बाटुलीसँग भिन्ने तनेर खै त तँलाई त मै टेर्दिन, झन् बाटुलीको त आशै नगर।
3: त्यसमा सर्त लगाउ, आरे जे भन्छौ त्यो मानौ।
4: होइन, हाम्रा पुग्नेले गाइहाल्छ नि। नमस्ते नमस्ते।
2: बाटुलीले एउटा शर्त राखेकी थिए।
4: मन्जुर छ, मन्जुर छ।
2: पहिला शर्त त सुन।
5: सुन्दिम न त सुन्दिम।
2: यदि बाटुली हारे पुर्नेको स्वास्नी बन्न तयार थिए, तर पुर्ने हार्यो भने?
5: हार्यो भने?
2: यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ।
5: क्यार्ने हो के छ विचार?
4: कस्तो लाग्यो शर्त?
6: रसिलो
4: ल, सुरु गरौँ
5: ल, अलिक खिपेर दे त
4: ल, रङ्गालिम

0: खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: Yeah.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
2: हो र होइन होला त्यस्तो त।
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त।
4: के भएन मिस
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: न्यू अरुणिको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर सुगढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Subhari Nagarpalika 5, Sindhu Pasuk. Email hotelaruniko@gmail.com. Contact 011-620-326, 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Subhari Nagarpalika 5, Sindhu Pasuk.
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6

0: wait just a minute. We will return back. Return back.
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार स्वयं सेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आयुष सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट बर्सातका कारण बेत्रावती मैलुङ स्यापुरवेशी रसुवा गढ़ी अन्तर्राष्ट्रिय नाका जोड्ने सड़क अवरूद्ध। नेपालकै पहिलो आधुनिक नाग ढुंगा सुरुङ मार्गको उद्घाटन। शुरूमा अति आवश्यक गाड़ीहरूलाई मात्र अनुमति दिइने। झडपपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश। बागमती प्रदेशमा नेकपा एमाले र नेकपालाई बहुमत अपुग। काठमाडौँको तीन धारामा स्कूटर र मिनी ट्रक ठोकिँदा दुईजनाको मृत्यु। फ्रान्स र स्पेनमा डढेलो नियन्त्रणका लागि संघर्ष जारी, हजारौं मानिसहरूलाई। र आईसीसी विश्वकप लीग दुई अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा आज नेपाल नामिबियासँग खेल्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। वर्षातका कारण बेत्रावती मैलुङ स्यापुरवेशी अन्तर्राष्ट्रिय नाका रसुवागढ़ी जोड्ने सड़क अवरूद्ध भएको छ। नियमित परेको अविरल वर्षा र चीनतर्फको बहने भोटेकोशी र लेन्दी खोलामा आएको बाढ़ीले सड़क कटान गरेपछि मैलुङ स्यापुरवेशी रसुवागढ़ी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। जिल्ला आपतकालीन कार्य संचालन केन्द्र रसुवाको अनुसार उत्तर गैया गाउँपालिका एक मैलुङदेखि वड़ा नम्बर पाँच

जोड़ने बेत्रावती मैलुङ सापुरबेसी सड़क बन्द भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनु भएको छ। सड़कमाथिबाट ढुंगा खस्ने जोखिम रहेकाले वर्षातको समयमा सड़क बन्द हुँदै आएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सड़क पूर्वाधार विकास ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नाग ढुंगा सिस्ने खोलासुरुङ मार्गको उद्घाटन भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाण्डुलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड़ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो, जसले काठमाण्डु प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ परीक्षण अवधिमा सञ्चालन हुनेछ। त्यसपछि त्यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अरू अति आवश्यक सेवाका गाड़ीहरूलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ र सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रक्रियाको परीक्षा पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुल्ला गरिने सड़क विभागले जनाएको छ। अत्याधुनिक सीसीटीभी निगरानी प्रणाली, आकस्मिक उद्धार, त्यसै गरी दमकल र आग लागि नियन्त्रण प्रणाली, संचार र सुरक्षा उपकरण, निरन्तर अक्सिजन र भेन्टिलेशन प्रणाली, आपतकालीन उद्धार मार्ग जस्ता व्यवस्थाले दुर्गन्ध, दुर्घटना वा अन्य आकस्मिक अवस्था छिटो उद्धार गर्न सहज हुने विश्वास गरिएको छ। सुरुङ मार्गमा सबैभन्दा प्रकारका गाड़ी भने सञ्चालन गर्न पाइने छैन। पैदल यात्री, मोटरसाइकल, स्कूटर, तीन पाङ्रे गाड़ी, पेट्रोल, डिजल लगायत ग्यास लगायतका प्रज्वलनशील पदार्थ बोकिएका गाड़ी, विस्फोटक पदार्थ बोकिएका गाड़ी प्रवेश गर्न पाउने छैन। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूले निर्धारित शुल्क तिर्नुपर्नेछ। सुरुङ मार्ग निर्माणमा जापान सरकारको 21 अर्ब रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको 6 अर्ब रूपियाँ बराबरको लगानी रहेको छ। सुनसरीको देवनगंज गाउँपालिका 3 स्थित कप्तानगंजमा दुई समूह बीच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका 5 बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। सुनसरीको अनुसार प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको आदेश अनुसार आज बिहान 7 बजे देखि लागू हुने गरी स्थानीय प्रशासन ऐन 2080 को 2028 को दफा 6 बमोजिम तोकिएको क्षेत्रमा 4 जना भन्दा बढ़ी व्यक्ति भेला हुनु, जुलुस, प्रदर्शन, सभा, बैठक र धरना जस्ता गतिविधि गर्न निषेध गरिएको छ। प्रशासनले प्रदेश निषेधाज्ञ जारी उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून अनुसार 1,000 रूपियाँ जरिवाना र 1 महिनासम्म कैद वा दुवै सजाय हुन सकिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयका शान्ति सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको हो। आइतबार राति दुई समूह बीच विवाद हुँदा प्रहरीले गोली चलाएर लाग्दा देवागंज गाउँपालिका 3 कप्तानगंजका 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको बताएको थियो। प्रहरीको गोली लागेर 8 जना प्रदर्शनकारी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ, तर सुनसरीमा भएको घटनामा सशस्त्र प्रहरीको गोली लागेर नै 1 जनाको मृत्यु भएको भन्ने पुष्टि भइसकेको छैन। घटनाको बारेमा अनुसन्धान जारी रहेकाले त्यसको निष्कर्षपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ। घटनाको क्रममा दुवै सुरक्षा निकायबाट गोली चलेको र 24 जना भन्दा बढ़ी सुरक्षाकर्मी समेत घाइते भएको सशस्त्र नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी शैलेन्द्र नेपालले जानकारी दिनुभएको छ। उहाँको अनुसार सशस्त्र प्रहरीकै गोली लागेर मृत्यु भएको भन्ने विषय भने स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। बागमती प्रदेशको राजनीतिक समीकरण फेरिएको छ। सरकारमा सहभागी एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना 6 जना मन्त्रीहरूको सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री कांग्रेसका इन्द्रबहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको छ। बानिया 2082 साउन 20 गते एमाले र कांग्रेसका 64 सांसदको समर्थन तथा 7 मुख्यमन्त्री बनेका थिए। योसँगै प्रदेशमा नयाँ सत्ता समीकरण निर्माण प्रक्रिया शुरू भएको छ। केन्द्रको निर्देशन अनुसार नेकपा एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयमा राजीनामा बुझाएका थिए। एमाले त्यसै गरी एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको अनुसार संसदीय दलले नेताको केन्द्रको औपचारिक निर्णयपछि सरकारबाट बाहिरिने निर्णय कार्यान्वयन गरिएको थियो र यस्तै बेला सरकारबाट बाहिरिने एमालेका मन्त्रीहरूमा डाक्टर दिनेश चन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ रहेका छन्। एमाले बाहिरिएसँगै मुख्यमन्त्री बानिया सरकार जोगाउन अन्य दलहरूको समर्थन जुटाउनु

अवस्था सृजना भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश सांसद उत्तम जोशीको अनुसार नयाँ सत्ता समीकरण बारे पार्टीभित्र छलफल जारी छ र उनले प्रतीक्षा विहीन सरकारको अवधारणाले कांग्रेसले स्वीकार नगर्ने स्पष्ट पार्दै सबै पक्षसँग संवाद भइरहेको समेत बताएका छन्। काठमाडौँको चन्द्रगिरी नगरपालिका 15 स्थित 3 थाना स्थित एक सड़क खण्डमा सोमबार हिजो आज बिहान स्कूटर र मिनी ट्रक एक आपसमा ठोकिँदा स्कूटरमा सवार दुईजनाको मृत्यु भएको छ। आज बिहान सतुङ्गलबाट कलंकीतर्फ जाँदै गरेको बा प्रशून्य 2038 सप 9897 नम्बरको स्कूटर र सोही दिशातर्फ आउँदै गरेको लु 1 43656 नम्बरको मिनी ट्रक एक आपसमा ठोकेर दुर्घटना भएको हो। घटनामा घाइते भएको स्कूटर चालक र पछाडी सवार महिलालाई तत्काल उद्धार गरी कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा पुर्याएको थियो र दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बीएनबी अस्पताल ग्वारको ललितपुरमा पठाएको थियो। दुर्घटनाको पछि काठमाडौँको चन्द्रगिरी नगरपालिका 12 हरियाली बस्ने 40 वर्षीय दीपक नेपालको उपचारको क्रममा मृत्यु भएको हो र स्कूटर पछाडि सवार काठमाडौँको चन्द्रगिरी नगरपालिका 14 बस्ने 56 वर्षीय सुभाद्र कुमारी नेपाललाई बिहान 7 बजे चिकित्सकले मृत घोषणा गरिएको थियो। एलम्बु खबरमा अब विदेशको खबर। फ्रान्सको बोर्डर शहर नजिकै फैलिएको भीषण डडेलोलाई नियन्त्रण लिन अग्नि नियन्त्रकहरू निरन्तर प्रयासमा जुटेको छ। डडेलोको कारण वरपरका क्षेत्रहरू 10,000 मानिसहरूलाई सुरक्षित स्थानमा सारेको छ र गएको सातदेखि युरोपका विभिन्न भागमा र त्यसमा पनि विशेष गरी फ्रान्स र स्पेनका विभिन्न क्षेत्रमा डडेलो व्यापक रूपमा फैलिरहेका छन्। यो सँगसँगै दुई क्षेत्रमा मात्रै हालसम्म 3,30,000 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। खेलम्बु खबरमा अब खेल खबर। आईसीसी विश्वकप लीग 2 अन्तर्गत जारी तेस्रो श्रृंखला खेलमा आज नेपालले नामिबियासँग खेल्नेछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 बजेबाट हुनेछ र आजको खेल अगाडि नेपाल क्रिकेट संज्ञानले तीव्र गतिका बलर नन्दन यादव टीमबाट बाहिरिएको जानकारी दिएको छ। नन्दनको ह्याट्रिकसँगको चोटका कारण टोलीबाट बाहिरिएका छन्। नेपालले पहिलो खेलमा नामिबियासँग 8 विकेटले हार बिहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसँग 6 विकेटले हार बिहोरेको छ। श्रृंखलामा नेपालको ब्याटिङ दुवै खेलमा खराब देखिएको छ र दुवै खेलमा नेपालले टस हार्दै पहिलो ब्याटिङको निम्तो पाउँदा 157 रन मात्र बनाउन सकेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू फोन एकपटक। वर्षातका कारण बेत्रावती मैलुङसा प्रवेशी अन्तर्राष्ट्रिय नाका र सुवागढ़ी जोड्ने सड़क अवरूद्ध। नेपालकै पहिलो आधुनिक नागढुङ्गा सुरुङ मार्ग उद्घाटन। शुरूमा अति आवश्यक गाड़ीलाई मात्र अनुमति। हडपपछि सुनसरीका 5 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू। बागमतीमा एमाले नेकपालाई बहुमत अपुग। काठमाडौँको 3 थाना स्थित स्कूटर र मिनी ट्रक ठोकिएर दुईजनाको मृत्यु। फ्रान्स र स्पेनमा डडेलो नियन्त्रणका लागि संघर्ष जारी। हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारियो। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा आज नेपालले नामिबियासँग खेल्दै मध्याह 12 बजेको समाचार सकियो। अरूको समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: टाढो मित्र यसले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा मित्र
1: मित्र लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यसले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913727
3: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
6: हाम्रा सेवाहरू
3: स्टेसनरीका सम्पूर्ण सामानहरू
6: फोटोकपी प्रिन्ट
3: कलर प्रिन्ट
6: पीवीसी आईडी कार्ड
3: सबै प्रकारका खेलकुद सामग्रीहरू
6: सबै तहको तथा विभिन्न पुस्तकहरू
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
6: ट्रफी
3: मायाको चिनो
6: मेडल
3: फ्रेम
6: जर्सी सेटहरू तथा प्रिन्ट
3: सब्लिमेसन प्रिन्ट
6: जर्सी प्रिन्ट
3: कस्टमाइज कप प्रिन्ट
6: मेटल फोटो प्रिन्ट
3: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ
3: सेवा स्टेसनरी एन्ड सप्लायर्स
6: कन्ट्याक्ट नम्बर 9841924274
7: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक डिलक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-9860-982293 new aroniko hotel and restaurant private limited chautara shankar subani nagar palika 5 sindhupalso
8: elambo fm 89.6 megahertz

0: Elambu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elambu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा साङ्गीतिको विवादन ठक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता ईसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ, अनि साथमा सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको ताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बो हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले यो दिउँसोको समयमा 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बो सुन्न सक्नुहुनेछ। यो प्रोग्राममा विशेष गरी हामी तपाईँहरूको रोजाइमा रहेका गीत संगीत बजाउँदै एकदमै मनोरञ्जन गर्ने गर्छौं, मनोरञ्जन दिलाउने गर्दछौ। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीतहरू, विभिन्न विधाका गीतहरू रोज्न चाहनुहुन्छ, रोजाइमा पार्न चाहनुहुन्छ भने तपाईँहरू आजको यस बसाईमा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यो बसाईमा तपाईँहरूले विशेष गरी नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ अनि साथी संगीत सबैजनालाई सम्झना पनि व्यक्त गर्न सक्नुहुनेछ। र यो प्रोग्राम 6 दिन आउने गर्दछ र 6 दिन नै हामी छुट्टो छुट्टै बसाईमा कार्यक्रममा उपस्थित हुने गर्दछौ। र त्यसैको सन्दर्भमा आज हामी पहिलो बसाई यानि कि सोमबारी बसाईमा जोड़िएको छ। सोमबारी बसाईलाई यति बेला हेलम्बा एफएमको फ्रिक्वेन्सीको माध्यमले तपाईँहरूले विभिन्न स्थानीय जिल्ला काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर लगायत अन्य यी विभिन्न जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ। र यो सँगसँगै तपाईँहरूले रेडियो राम्रोसँग सुन्न नसकिने अनि रेडियोले राम्रोसँग चाहिँ पहुँचले नभ्याउने ठाउँहरूबाट

लागि भने तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने तपाईँहरूले आफ्नो फेसबुकको सर्च बक्समा गएर त्यसमा हेलम्बा एफएम 89.6 MHz सर्च गर्नुभयो भने त्यहाँबाट हामीलाई हेलम्बा एफएमको गोलो लोगोबाट तपाईँले फलो गरेर हेलम्बा एफएमको दैनिकी प्रोग्राम अनि समाचारहरू सुन्न पाउनुहुनेछ। यो सँगै तपाईँहरू अनलाइन हुनुहुन्छ भने तपाईँले मोबाइलको गुगल क्रोमबाट हेलम्बा एफएम मात्र सर्च गर्नुभयो भने त्यहाँबाट प्रत्यक्ष रूपमा सजिलो तरिकाले अडियो लाइभहरू पनि सुन्न पाउनुहुनेछ। र यस कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने तपाईँहरूले गीत रोजाइमा पार्न सक्नुहुनेछ। गीत रोज्नका लागि कल गर्नुपर्ने नम्बर रहेको छ 98 60 52 55 25 को माध्यम हुँदै तपाईँहरूले कार्यक्रममा कल गरेर आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुनेछ अनि साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ। यो दिउँसोको समय छ, उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै विभिन्न कामतिर बिजी व्यस्तता हुनुहुन्छ। साउनको बेला छ, धेरैजना श्रोता साथीहरू यति बेला आफ्नो बारी खेतबारीतिर व्यस्तता हुनुहुन्छ। कोदोको काम, मकैको काम, धानको काम लगायत अन्य विविध कामतिर बिजी व्यस्तता हुनुहुन्छ र पनि तपाईँहरू जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर भने तपाईँहरू जे जस्तो अवस्थामा रहनु भए तापनि यो प्रोग्रामलाई साथ दिनुहोला, सुनेर साथ दिनुहोला यही आग्रह र अनुरोध गर्न चाहन्छु। र आज पनि हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्नेछौ, सुनाउनेछौ अनि रम्नेछौ, रमाइनेछौ। र यो कार्यक्रममा तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुनेछ। फेसबुकको पेजमा जोडिनुहुने साथीहरूले रोज्नु भएको गीतहरूमा तपाईँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुनेछ। त्यसको लागि भने कमेन्ट गर्नुहोला। फेसबुकमा लाइभ भइरहेको छ, उक्त लाइभ मार्फत तपाईँले कमेन्टहरू राखिदिनु भयो भने तपाईँहरूले कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ सो कमेन्टहरू गर्दै गर्नुहोला। र कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो अनि रमाइलो गीतहरू राख्नेछौ। गीत हाम्रै रोजाइमा रहनेछ, सो गीतपछि तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्नका लागि हामी आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। व्यवसायमा तपाईँहरूले आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुनेछ। त्यसको लागि भने नम्बर खुल्ला गरिएको छ हामीले 98 60 52 55 25 को माध्यम हुँदै कार्यक्रममा गीत रोज्न पाउनुहुनेछ। गीतहरूमा तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी, डिजे, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने नम्बर रहेको छ 98 60 52 55 25 को माध्यम हुँदै कार्यक्रममा गीत रोज्न सक्नुहुनेछ। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बिरेजी बोल्दै हुनुहुन्छ है? हजुर हजुर, अनि बिरेजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर हजुर, बसिराख्नु भएको छ। गर्मी कतिको छ तपाईँ हुने ठाउँतिर? हजुर, भनेपछि आज अलिकति बेसरी गर्मी नै छ है? हजुर हजुर, चौतारातिर पनि एकदमै गर्मी नै छ भन्नुपर्छ। अनि आज बाँकी दिनलाई कसरी बिताउँदै हुनुहुन्छ आज? हजुर हजुर हजुर, कुनै दिन समय मिलाएर है? ए हे, अब यो कुरा अब अहिले नै किन हतार गर्नु भनेर म एकदमै आनन्दमा छौ है। हजुर हजुर, एकदमै मेरो सबै कुरा चलिरहेको छ, भइरहेको नै छ, राम्रो नै छ है, एकदम एकदम एकदमै। अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर, नुवाकोटे ठिटो भन्ने ऱ्याप सङ। ओके ल, हुन्छ, हामी गीत राख्नेछौ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर हजुर, यति बेला वरदान दिदी हुनुहुन्छ। हजुर हजुर, ओके, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा बिरिजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। सो उहाँले नुवाको टिकट हो भन्ने बोलको गीतको ऱ्याप गीत भन्नुभएको छ, हामी गीत राख्नेछौ। र यसै गरी तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने हाम्रो नम्बर रहेको छ 98 60 52 55 25 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ। र अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो यो गीत तपाईँहरूको माझमा राख्छौ। तपाईँहरू भने हेलम्बो एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। आउन सक्नुहुनेछ, पालो तपाईँहरूको नै हो। आफूलाई मनपर्ने गीत रोज्नका लागि नम्बर एकदमै खुल्ला गरिएको छ। हामीले 9860525525 कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर, याङ्लाकोटबाट मुना गोली है। हजुर मुनाजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ नि तपाईँ? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि आजको बाँकी दिन कसरी बिताउने योजनामा हुनुहुन्छ नि? हजुर घर आइसी काम गर्दै आजको दिन बिताउनुहुन्छ है? ओके ल, हुन्छ, कार्यक्रममा जोडिनु भएको छ। अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर एला माया संकालु है। ओके ल, हामी गीत राख्नेछौ, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो मुनाजी हुनुहुन्थ्यो है, यता याङ्लाकोटबाट हुनुहुन्थ्यो। सो उहाँले पनि एकदमै मिठो सेलो गीत रोजाइमा पार्नु भएको छ। यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने 9860525525 कल गर्दै कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आउन सक्नुहुनेछ, पालो तपाईँहरूको नै हो। आफूलाई मनपर्ने गीत रोज्नका लागि 9860525525 गीत रोजाइमा पार्न सक्नुहुनेछ। यो दिउँसोको समय सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 MHz कार्यक्रम टक टू हेलम्बु। कार्यक्रम टक टू हेलम्बुमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। सँगसँगै साथीभाइ, आफ्नो इष्ट मित्र साथी सबैजनालाई पनि सम्झन सक्नुहुनेछ। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कल्पना के होला है? मल्ल। अनि कुन ठाउँबाट भन्नुभयो तपाईँ? भोरले भन्नुभयो। हजुर अनि के गर्दै हुनुहुन्छ यो समयमा? हजुर बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ नि? ओके ल, अनि कार्यक्रम सुन्नु भएको छ नि आज? ल अनि कुन गीत रोज्न चाहनुहुन्छ नि? झोरले भन्ने बोलको गीत। ओके ल, हामी गीत राख्नेछौँ तपाईँको रोजाइमा रहेको। अनि गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ नि? ओके बाई बाई। साथी हुनुहुन्थ्यो कल्पनाजी हुनुहुन्थ्यो, सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ। झोरले भन्ने बोलको गीत रोज्नु भएको छ, हामी गीत राख्नेछौ। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूलाई मनपर्ने गीतहरू रोज्नका लागि। अनि कमेन्ट पनि गर्दै गर्नुहोला, कमेन्टहरू पनि हामी अनि गर्ने नै छौ। र अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आउन सक्नुहुनेछ आफूलाई मनपर्ने गीतहरू जाइमा पार्नका लागि। नम्बरहरू एकदमै खुल्ला छ तपाईँहरूको लागि, 9860552525 को माध्यम हुँदै कार्यक्रममा गीतहरू जाइमा पार्न सक्नुहुनेछ। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, कहाँ बाजेको बोल्दै हुनुहुन्छ तपाईँ? हजुर, सिम्पल काभ्रेबाट रीना तामाङ भन्नुभयो। हजुर रीनाजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ नि है? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाइदिनुहोस्, तपाईँ लगाए तपाईँ हुने ठाउँतिर आज भोलिको समयमा के कामहरू चलिरहेको छ नि? हजुर हजुर, समग्रमा खेती किसानी कामहरू चलिरहेको छ है? हजुर, अनि कतिको सुन्ने गर्नु भएको छ हेलम्बा एफएमलाई? हजुर सुनिराख्नुहुन्छ है? ओके ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ नि? मोटर कार भन्ने तामाङ सेलो। ओके ल, हामी गीत राख्नेछौ, गीत मार्फत कसलाई सुनाउन चाहनुहुन्छ? ओके बाई बाई, साथी हुनुहुन्थ्यो रीना तामाङ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन पाउनुहुनेछ, आफूलाई मनपर्ने गीत रोज्नका लागि। कार्यक्रममा तपाईँहरूले जुनसुकै ठाउँबाट यो प्रोग्राम सुन्नु भए तापनि कार्यक्रममा सहभागिता जनाउन पाउनुहुनेछ। सो अहिलेको लागि भने हामी गीत राख्छौ, गीतपछि आउनेछौ। तपाईँ भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, आफूलाई मनपर्ने गीत रोज्नका लागि 9860525525 कार्यक्रममा कल गर्नुहोला भन्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर रिनाजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ नि? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि सुनाउनुहोस् न, आजको दिन कस्तो हुँदैछ, मौसमको अवस्था के कस्तो छ आज?
1: मौसमको अवस्था यति बेला हेर्दा चाहिँ मस्त घामै लागिरहेछ। अब एकछिन पछाडि चाहिँ के हुन्छ थाहा छैन, घर घर आएपछि कामहरू गरेर नै बिताइन्छ भनौँ है। अनि हजुर लगायत चौतारातिरको के छ सुनाउनु?
0: हजुर म लगायत चौतारातिरको खबर सबै ठिकै छ, एकदमै चर्को घाम गर्मी एकदमै भइरहेको छ, र अरू सबै ठिकै छ, राम्रो नै छ भनौँ न है। हजुर अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि?
1: हुन्छ, मलाई अस्मिता डल्लाकोटीको स्वरमा रहेको म जन्मेकै नाच्न गाउन हो भन्ने सङ्केत गरिदिनु न।
0: हजुर अस्मिता डल्लाकोटीको आवाजमा रहेको म जन्मेको नै नाच्न र गाउन भन्नुभयो।
1: हजुर
0: ओके ल हुन्छ, हामी गीत राख्नेछौ। अनि गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ नि?
1: हुन्छ, यति बेला जति पनि साथीहरू एफएमलाई माया गरेर प्रोग्राम सुन्दै हुनुहुन्छ, उहाँहरू सम्पूर्णको लागि भन्दै छुट्टिन्छु।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो रिना श्रेष्ठजी हुनुहुन्थ्यो, सो उहाँलाई धेरै धेरै धन्यवाद छ, र एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ। यसै गरी तपाईँहरू पनि आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न चाहनुहुन्छ भने 9860525525 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। आउन सक्नुहुनेछ, पालो तपाईँहरूको नै हो। कार्यक्रममा गीत रोजाइमा पार्नका लागि 98 60 52 55 25 सो नम्बरमा कार्यक्रममा कल गर्न सक्नुहुनेछ अनि आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ है त। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर जर्सिङ पोवाबाट सुनिता लामा भन्नुभयो। हजुर सुनिताजी, अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि आरामै हुनुहुन्छ नि है? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस्, आजको दिन कस्तो हुँदैछ? बाँकी दिन हजुर हजुर घर आइसी काम गरेर आजको बाँकी दिनलाई बिताउनुहुन्छ। ओके ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ नि? हजुर मेरो माया मजाक भयो भन्नुभयो। ओके ल ठिकै छ, हामी गीत राख्नेछौ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। ओके बाई बाई साथी हुनुहुन्थ्यो, सुनिता लामा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो काठमाडौँ जर्सिङ पोवाबाट। सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामी कमेन्टतर्फ लाग्छौ, केही साथीहरूको कमेन्टहरू हामी माझमा प्राप्त भएको छ। कमेन्ट गर्नुभएको छ, हेलो गुड आफ्टरनुन, नमस्ते नमस्कार, के छ हजुरको खबर, आरामै हुनुहुन्छ? इट्स मी अनिता चामलिङ राई फ्रम खोटाङ मंगलटार, हाल चाहिँ धरानबाट प्रोग्राम सुन्दैछु फेसबुक लाइभ मार्फत भन्नुभएको छ। आज यस कार्यक्रम मार्फत सम्झिनु पर्दाखेरि फर्स्ट अफ अल हजुरको लागि आजको दिन शुभ बितोस्, मिठो माया मिठो सम्झना। अनि आज मात्र जन्मदिन परेको छ प्यारी साथी दिल दुखी रियाको लागि जन्मदिनको शुभकामना छ अनि सधैँ खुशी रहनुहोला लायकको शुभकामना भन्नुभएको छ। अनि साथीहरू सम्पूर्णको लागि आजको दिन एकदमै शुभ रहोस् भन्नुभएको छ। अनिताजीलाई धेरै धेरै धन्यवाद छ। अनि निरन हुनुहुन्छ, निरन मगर हुनुहुन्छ, नमस्ते गर्नु भएको छ। रीना श्रेष्ठ र निरञ्जी दुवैजनालाई धन्यवाद। अनि त्यसै गरी मिसु सबैजनाको लागि सम्झना है भन्नुभएको छ। स्वर्णिम राई हुनुहुन्छ, स्वर्णिमजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि लेख्नु भएको छ, सेवारो नमस्कार हजुर, कार्यक्रम सुन्दैछु आज पनि तेह्रथुमबाट भन्नुभएको छ। सोना कन्दुङमा हुनुहुन्छ, सो सोनाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। सम्पूर्ण साथीहरूलाई सम्झना राख्नु भएको छ। र यसै गरी अर्को साथीको कमेन्ट छ, नमस्ते हजुर सुन्दैछु, कुमार प्रजा चितवनबाट सबैजनाको लागि एकदमै सम्झना चाहन्छु है भन्नुभएको छ। कुमारजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभ दिन है यति मिठो कमेन्टको लागि। र यति बेला अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन, म पाँच सर हिलेहाङ सात घर भइहाल फिदिम चारबाट सुग्रराज रसाइली निर्दोष हो भन्नुभएको छ। अब बज्ने गीत मार्फत केही साथीहरूको नाम लिनु पर्दाखेरि जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य ढिकेन्द्र, अरूणा गोपाल, मणिषा गगन, सुमी सन्चमाया, तारा विनिता, मनमाया, रामकृष्ण, स्वर्णिम सुप्रिया, कविता मुना लगायत सम्पूर्णको लागि आजको दिन शुभ रहोस् भएको छ। शुक्र राज रसाइलीजीलाई पनि धन्यवाद छ। अनि खेमराज विष्ट हुनुहुन्छ, प्रोग्राम एकदमै राम्रो छ भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। एकदमै शुभ दिन, आजको दिन एकदमै शुभ रहोस् यही कामना गर्दछु। र यसै गरी अर्को साथीको कमेन्ट छ, दर्शन नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु, मनको भारी बिसाउने कार्यक्रम मार्फत सन्चै हुनुहुन्छ होला भन्ने एकदमै आशा गरेको छु। र म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत भन्नुभएको छ। सो एकदमै पक्कै पनि हामी एकदम सन्चै आरामै छ, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला है। र विशेष गरी तुलसीपुरतिर हाम्रो कार्यक्रम मार्फत सम्पूर्णको लागि सम्झन चाहन्छु है भन्नुभएको छ किरण कर्णजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी अर्को साथीले कमेन्ट गर्नु भएको छ, हेलो दादा नमस्ते नमस्कार, म बागसोरबाट प्रोग्राम सुन्दैछु है, हाल चाहिँ भारतबाट भन्नुभएको छ। सौरभ केसीजीलाई पनि धन्यवाद छ। अनि हेलो हजुर नमस्ते, अनि के छ हजुरको खबर, आज पनि प्रोग्राम सुन्दैछु, बैतडी घर भए हाल इण्डियाको हिमाञ्चलबाट, सबैजनालाई सम्झिन चाहन्छु भन्नुभएको छ सारिका छेत्री हुनुहुन्छ। सो सारिकाजीलाई पनि धेरै धेरै धन्यवाद छ सो प्रोग्राम सुनिदिनु भएकोमा। र यसै गरी अर्को साथीले कमेन्ट गर्नुभएको छ, नमस्ते दाई, म पनि प्रोग्राम सुन्दैछु चौताराबाट भन्नुभएको छ, सम्पूर्णको लागि सम्झना राख्नु भएको छ। सीमा श्रेष्ठ हुनुहुन्छ, सो धन्यवाद छ सीमाजी तपाईँले पनि। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, हेलो गुड आफ्टरनून दाई, विथ मी रिमा रुबी बान्तुवा फ्रम उदयपुर, टुडे माई विसेस असलान एलिना, त्यसै गरी सहयात्री सरू, अनि सायामा राई, एक्सन विराज राई, अनि आशिष नयन बस्ने त सबैजनाको लागि भन्नुभएको छ। सो रुबीजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, गुड आफ्टरनुन ब्रदर विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ, कमेन्ट सङ डेडिकेट टु स्पेसली प्यारी सुशीला विश्वकर्मा, अनि बेस्टी राज घले मगर विवश कुरुङ लगायत अर्फ्रेन्डको लागि भन्नुभएको छ है। अमिनाजीलाई पनि धन्यवाद छ। अनि प्रेम भण्डारी हुनुहुन्छ, सबैजनालाई मिस यु भन्नुभएको छ, धन्यवाद छ है तपाईँले पनि, शुभ दिन। अनि हेलो गुड आफ्टरनुन हजुर, म प्रोग्राम सुन्दैछु तनहुबाट भन्नुभएको छ, याम सरु मगर हुनुहुन्छ, सरुजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि मिस यु सबैजनाको लागि सम्झना छ है भन्नुभएको छ, सुची डन हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्टहरू लिन सक्दैनौ, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ, कल लागेन भनेर पनि उदास नहुनुहोला, कल ट्राई गर्नुहुने साथी पनि विशेष धन्यवाद छ। अनि यो समयमा हामीलाई फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइला कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। अनि यतिन्जेलसम्म हामीलाई तपाईँहरूले एक घण्टाको अवधिभर प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबा दाजुभाइ दिदीबहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको व्यवसायबाट भने म कार्यक्रम प्रस्तोता ईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: फगुन माया गर्नु लायक मान्छे कुल्पित
2: आख्यो मजाक।

साथी, के गर्न मैले? आफू छाएमा परेर मलाई सातो सपोर्ट दिइरहे, तर तैले मलाई मजाकको पात्र बनाइराखिस्।

0: Hello everyone.
1: Namaste, main hoon Sara Ali Khan.
0: And main hoon Vicky Kaushal.
1: We hope you love this music video.
0: Do like and share and do not forget to subscribe to Saregama Music YouTube channel.
2: Tu hai to mujhe phir aur kya chahiye? Tu hai to mujhe phir aur kya chahiye?
3: Elambu break time.
4: बा
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौं, गर्मीबाट बचाऊ।
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: हेर्नु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउ होइन पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: This is your radio. This is LMW FM 89.6 MHz. 89.

0: இளம்பு பிரேக் டைம்.
1: ओइनी के पार ओइ मित्र, यो दुम्सोले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913 27।
4: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
0: हाम्रा सेवाहरू
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
4: मायाको चिनो,
0: मेडल,
4: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
4: कस्टमाइज्ड कप प्रिन्ट,
0: मेडल फोटो प्रिन्ट,
4: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेसनरी एन्ड सप्लायर्स। सप्लायर्स
0: कन्ट्याक्ट नम्बर 9841924274।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: wait just a minute. We will return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: Lumbuy FM 89.6 MHz.

0: Sign check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश। सुनसरी घटनामा छानबिनका लागि 5 सदस्यीय समिति गठन। एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन। वर्षाका कारण भेत्रावती मेलुङसा प्रवेशी अन्तर्राष्ट्रिय नाका र सगडी जोड्ने सड़क अवरूद्ध। सुनसरी झडपमा अर्को एकजना घाइतेको पनि मृत्यु। मृतकको संख्या 2 पुग्यो। अत्याधुनिक नागढुङ्गा सुरुङ मार्ग उद्घाटन। सुरुमा अत्यावश्यक गाड़ीलाई मात्र अनुमति। फ्रान्स र स्पेनमा डढेलो नियन्त्रणका लागि संघर्ष जारी। हजारौं मानिसलाई अन्यत्र सारिँदै र आईसीसी विश्वकप लीग 2 अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा आज नेपालले नामिबियासँग खेल्दै। वर्षातका कारण भेत्रावती मेलुङ स्याप्रोवेसी अन्तर्राष्ट्रिय नाका र रसुवागढ़ी जोड्ने सड़क अवरूद्ध भएको छ। नियमित परेको अविरल वर्षा र चीनतर्फबाट बहने भोटे कोशी र लेन्दी खोलामा आएको बाढ़ीले सड़क कटान गरेपछि मेलुङ स्याप्रोवेसी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। जिल्ला आपतकालीन कार्य संचालन केन्द्र रसुवाका अनुसार उत्तरगया गाउँपालिका 1 मेलुङदेखि वडा नम्बर 5 खाल्टे क्षेत्र र कालिका गाउँपालिका 1 गुम्चे स्थित गल्छी तिर्सुली स्याप्रेवेसी रसुवागढ़ी सड़क खण्डमा तिर्सुली नदीको बाढ़ीले सड़क कटान गर्दा ढुङ्गा लेदो र माटोसहितको पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। अन्तर्राष्ट्रिय नाका रसुवागढ़ी जाने छोटो मार्ग भए पनि दायाँ बायाँ भिरालो पाखो रहेकाले जति बेला पनि ढुङ्गा खस्ने कारण जोखिम हुनाले यो सड़क वर्षातको समयमा बन्द हुने गर्दछ। लगातारको वर्षाले पहिरोको जोखिम बढ़ेपछि अन्तर्राष्ट्रिय नाकाको नाका जोड्ने भेत्रावती मेलुङ स्याप्रोवेसी सड़क बन्द गरिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनु भएको छ। सड़कमाथिबाट ढुङ्गा खस्ने जोखिम रहेकाले वर्षातको समयमा सड़क बन्द गरिएको हो। लम्बु खबरमा अब राष्ट्रिय खबर। संघीय संसदका सदस्यहरूलाई निजी स्वकीय सचिव पीए राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सो निर्णयको सम्बन्धमा सरकारसँग लिखित जवाब माग गर्दै आदेश जारी गरेको हो। सर्वोच्चले सरकारको लिखित जवाब प्राप्त भएपछि यस विषयमा थप बहसो निर्णय गर्नेछ। अधिवक्ता डाक्टर प्रेमराज सिलोवालले दायर गरेको रिटमा सरकारको उक्त निर्णयले राज्य कोषको चरम दुरूपयोग हुने र संविधानको मर्म प्रतिकूल रहेको दावी गरेको छ। रिटमा सरकारको निर्णय र संशोधन सम्बन्धी राजपत्रको सूचना उत्प्रेषणको आदेशले खारिज माग गर्न भनेको छ। सुनसरीको देवनगंजमा भएको गोलीकाण्डको सत्य तथ्य छानबिन गर्न सरकारले 5 सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ। प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि घटनाबारे उच्च स्तरीय छलफल गरी सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। घटनापछि गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरू सँग छलफल भएको थियो। छलफलमा नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक आईजीपी नारायण दत्त पौडेल तथा गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। सो बैठकबाट छानबिन समिति गठन गर्ने निर्णय गरिएको जनाएको छ। यता घटनापछि विकसित सुरक्षा अवस्थाबारे

0: बाख्राको मृत्यु भएको थियो। घटनापछि त्यस क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ। सुनसरीमा हिजो राति भएको झडपमा परि मृत्यु हुनेको संख्या पुनः दुई पुगेको छ। झडपमा परि घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको हो। झडपमा घाइते भएका ओम मेहताको उपचारका क्रममा मृत्यु भएको देवगंज गाउँपालिकाको अध्यक्ष बेसन प्रसाद मेहताले जानकारी दिनुभयो। आइतबार राति गोली लागेर 30 वर्षीय स्थानीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो भने गम्भीर घाइते भएका ओम मेहताको पनि आज करिब 12 बजे उपचारका क्रममा मृत्यु भएको हो मृत्यु भएको प्राप्त समाचारमा जनाएको छ। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क मार्ग यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अरू अत्यावश्यक सेवाका गाड़ीहरूलाई मात्र सुरुङ प्रवेश गर्न दिइनेछ। काठमाडौँको चन्द्रगिरी नगरपालिका 15 तिनथान स्थित सड़कमा आज बिहान स्कूटर र मिनी ट्रक एक आपसमा ठोकिँदा स्कूटरमा सवार दुईजनाको मृत्यु भएको छ। आज बिहान सतुङ्गलबाट कलंकीतर्फ आउँदै गरेको BP02038P9897 नम्बरको स्कूटर र सोही दिशातर्फ आउँदै गरेको LU1 4256 नम्बरको मिनी ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका स्कूटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकी स्थित शहीद मेमोरियल अस्पताल पुर्याएको थियो। दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बीएनबी अस्पताल गर्खु ललितपुर रिफर गरिएको थियो। हेलम्बु खबरमा अब विदेशको खबर। फ्रान्सको बोर्डो शहर नजिक फैलिएको भीषण डढेलोलाई नियन्त्रणमा लिन अग्नि नियन्त्रक निरन्तर प्रयास गरेको छ। डढेलोका कारण ओरपरको क्षेत्रबाट 10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सका आन्तरिक मामिला मन्त्री लोरा न्यूजले उक्त क्षेत्रको अवस्था अझै पनि अत्यन्त प्रतिकूल रहेको र आगो अनियमित रूपमा बढ़ोतर्फ फैलिएको बताएका छन्। अब खेलकुदको खबर। आईसीसी विश्वकप लीग 2 अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेल अहिले नेपालले नामिबियासँग खेलिरहेको छ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू भएको छ। आजको खेल अगाडि नेपाल क्रिकेट संघ क्यानले तीव्र गतिका बलर नन्दन यादव र टीमबाट बाहिरिएको जानकारी दिएको छ। नन्दनको ह्याट्रिकको चोटको कारण टोलीलाई बाहिरिएका हुन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश। सुनसरी घटनामा छानबिनका लागि 5 सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन। मेलुङ च्याप्रुवेसी अन्तर्राष्ट्रिय नाका र सगडी जोड्ने सड़क अवरूद्ध। सुनसरी झडप, अर्को एकजना घाइतेको पनि मृत्यु। मार्ग उद्घाटन, सुरुमा अत्यावश्यक गाड़ी मात्रै अनुमति। फ्रान्स र स्पेनमा डढेलो नियन्त्रणका लागि संघर्ष जारी, हजारौं मानिस। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा आज नेपालले नामिबियासँग खेल्दै। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार। हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
1: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको

0: दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज्ड कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
2: LMB FM

0: Just a minute. We will return back.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5167-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले।

तिमीहरूले मेरो छोरीलाई छ छमी नचाछ भन्ने सुनेको थिए, तिमीहरूले देखाउ त्यसलाई नचाहेको? कोही बोल्दैनन् त, चुप्प लाएर बसिरहेछन्। बजाइदेऊ बाउ म्युजिक, म नाच्छु अब चाहिँ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबले लिएर। यति बेला तपाईँहरूको माझमा उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता हुन्छु अनि प्राविधिक कक्षमा हुनुहुन्छ यति बेला मित्र हुनुहुन्छ होइन राघव तामाङ हुनुहुन्छ। त्यसै गरेर सदाझै आज पनि यहाँहरूको माझमा हामी आइसकेका छौं। अपरान्नको समय छ, मजाले घाम लागिरहेछ, गर्मी गर्मी भइरहेको छ है। तपाईँको ठाउँ एरियातिर चाहिँ कस्तो छ होइन? एकदमै आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, आफ्नो केयर गर्नुहोला पनि भनेर भन्न चाहन्छु होइन। त्यसै गरेर कार्यक्रम हरेक दिन यसै प्रहरमा आउने गर्दछ। अपरान्नको 4 बजेदेखि 5 बजेसम्म तपाईँले हामीलाई सुन्दै आइराख्नु भइरहेको छ है। यो 1 घण्टा अवधिभर चाहिँ हामी तपाईँहरूकै बीचमा रहेर एकदमै भलाकुसारी गर्छौं, तपाईँहरूकै बीचमा रहेर मिठा मिठा कुराकानीहरू गर्छौं। अनि साथमा चाहिँ कार्यक्रम प्रतिभाको डबली चाहिँ प्रतिभा राख्ने डबली भएको कारणले चाहिँ तपाईँहरूले नै राख्नुभएका मिठा मिठा प्रतिभाहरू नै हामी सुन्ने गर्छौं। यो विषयमा तपाईँहरूको फोन कलहरू नै लिने गर्दछौं। त्यसै गरेर तपाईँले हामीलाई उकाली, ओह्राली, भान्जाङ्गनी, चौतारी अनि गाउँ बस्ती अनि शहर अनि कुना कन्दारा जतासुकै रहेर पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। यति बेला सुनिराख्नु भएको छ लम्बा एफएमलाई सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत तपाईँले विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी अनलाइन वेबसाइट होइन, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक, हाम्रो पात्रबाट पनि तपाईँले विश्वभर रहेर एकैसाथ हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ साथीहरू भनेर भन्न चाहे। जति पनि हामीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर विश्वभरबाट हेरिराख्नु भएको छ भनेदेखि पनि होइन एकदमै माया गरेर हेरेर साथ दिनुहोला, सुनेर साथ दिनुहोला, साथमा मिठा मिठा कमेन्टहरू पनि गरेर साथ दिनुहोला। कहाँ कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ, केही प्रतिक्रियाहरू छन् भने पनि तपाईँले आफ्ना प्रतिक्रियाहरू पनि जनाउन सक्नुहुनेछ। त्यसै गरेर विशेष कार्यक्रम प्रतिभाको डबली प्रतिभा राख्ने भएको कारणले गर्दाखेरि यदि तपाईँमा पनि गजलहरू, कविताहरू, मुक्तकहरू, चुटकिलाहरू लेख्नुहुन्छ भने पनि तपाईँले कमेन्ट बक्समा लेखेर छोड्न सक्नुहुनेछ आफ्ना रचनाहरू पनि भनेर भन्न चाहन्छु। त्यसै गरी तपाईँहरूले फोन गरेर यो बसाईमा आउन सक्नुहुनेछ। तपाईँ भित्र भएका ती अथाह प्रतिभालाई प्रस्फोटन गर्नका लागि यो बसाईमा जुनसुकै उमेर वर्गका साथीहरूले पनि फोन डायल गरेर आउन सक्नुहुनेछ। आज पनि यहाँका लागि हामीले नम्बर खुला गरेका छौं। 97 48 26 65 79 80 चाहिँ तपाईँहरूका लागि हामीले नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै तपाईँ आफू भित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। आउँदै गर्नुहोला। 97 48 26 65 79 80 यहाँहरूको लागि नम्बर खुला छ। यति बेला कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढुका गर्छौं। गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, तुम्बाको पानीले फन न साउनीको नाम के हो भन न, सो गीतले भन्दै थियो। एकदमै मिठो गीत हामीले यहाँको माझमा पस्किसक्यौं। गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुनिराख्नु भएको छ। यति बेला प्रतिभागको डबली तपाईँले सुनिराख्नु भएको छ। अब भने कार्यक्रमको व्यवसायमा तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ है साथीहरू। नम्बर हामीले तपाईँहरूका लागि खुला गरिसकेका छौ 97 48 26 65 79 80। सो माध्यम हुँदै तपाईँ जुनसुकै उमेर वर्गका मित्रहरूले पनि कार्यक्रममा चाहिँ फोन डायल गरेर प्रतिभा राख्नका लागि आउन सक्नुहुनेछ। यति बेला आजको लागि पहिलो साथी फोन लाइनमा हुनुहुन्छ, फोन कल लिन्छु। नमस्कार।
1: हेलो दिदी। दर्शन नमस्ते। नमस्कार
0: दर्शन। नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: याङ्लाको डुवाटामा मुनागोले।
0: के छ हाल खबर मुनाजी तपाईँको?
1: एकदम ठिकठाक छु भन्नुपर्छ। अनि हजुरलाई कस्तो हुनुहुन्छ?
0: हजुर एकदमै, मलाई पनि ठिकै छ भन्नुपर्छ। म लगायत थिएँ लम्बा एफएम होल युनिट, हामी एकदमै आरामै छौँ मुनाजी। अनि खाजा खानुभयो तपाईँले?
1: हजुर मैले खाइसकेँ। दिदी हजुरले खानुभयो
0: कि? एकदम भयो नि हजुर, भयो भन्नुपर्छ। अनि आज भोलि नयाँ नौलो के छ याङ्ला कोर्टतिर? काम धन्दाहरू सकियो कि अथवा के हुँदैछन् सुनाउनुहोस् न।
1: हजुर नयाँ नौलो भन्नुपर्दा खासै केही छैन, काम धन्दा चाहिँ अन्तिम अन्तिमतिर पुग्यो भन्नुपर्छ है त दिदी हजुर।
0: ए रोपाईहरू अन्तिम अन्तिमतिर पुग्यो है?
1: हजुर।
0: मौसम त अब घाम लागिरह्यो होला त्यतातिर पनि होइन?
1: हजुर।
0: हस्, धेरै दिनपछि कार्यक्रममा सम्झिनु भयो, खुसी लाग्यो कार्यक्रममा फोन गर्नु भएको छ। अनि आज प्रतिभा के सुनाउनुहुन्छ?
1: म थोरै गीत गाउने प्रयास गर्छु नि हजुर।
0: हस्।

हामी गन्ती गर्छौ, गन्ती पछि है त हजुर।

हजुर साथी हुनुहुन्थ्यो है, बदलियो साइनो बदलियो जीवन यस्तै भन्दै हुनुहुन्थ्यो, एकदमै मिठो होइन सो प्रतिभा राख्दै हुनुहुन्थ्यो, तर फोन चाहिँ डिस्कनेक्ट भएको छ विडम्बना होइन, यति मिठो प्रतिभा आनन्द आइरहेको थियो प्रतिभा सुन्दै थिए होइन। एनिवे तपाईँलाई प्रतिभाको लागि मुनाजी सो धेरै धेरै धन्यवाद, फेरि पनि फोन लाग्यो भने कार्यक्रममा आउनुहोला भन्छु होइन, बिचेर फोन डिस्कनेक्ट भएको छ है। मुनाजी हुनुहुन्थ्यो यता याङ्लाकोटको साथी होइन, सो प्रतिभा राख्दै हुनुहुन्थ्यो, फोन चाहिँ डिस्कनेक्ट भएको छ अब, नेटवर्कको कुरा है, कहिलेको समय यस्तै हुन्छ, आउने जाने त भइ नै हाल्छ होइन। ओके तपाईँहरू फोन डायल गर्दै आउन सक्नुहुनेछ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नको लागि, नम्बर खुला छ है साथीहरू 97 48 26 66 79 तपाईँका लागि हामीले एकदमै नम्बरहरू खुला गरिसकेका छौं, आउँदै गर्नुहोला भन्छु। कहाँ कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ यो पराण्यको समयमा तपाईँहरूले पनि एकदमै सहभागिता जनाउन सक्नुहुनेछ, जुनसुकै उमेर वर्गका साथीहरू पनि व्यवसायमा आउन सक्नुहुनेछ है पनि भन्छु होइन, तर प्रतिभा चाहिँ एकदमै तयार गरेर फोन गर्नुहोला, तपाईँहरूको फोन कल एकदमै लाग्छ, मनदेखि माया गरेर फोन ट्राई गर्नुहोस्, अवश्य फोन लाग्छ है, फोन लागेन भनेर निराश नहुनुहोस्, फोन लाग्छ। अपराह्नको समय छ, यति बेला तपाईँहरू कामधन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला, अब गाउँघरतिर रोपाई गर्दै हुनुहुन्छ होला, अब काहीँ त सकिनै सक्यो, काहीँ सुरु हुँदै होलान्, काहीँ अब मध्यमतिर पुगिरहेको होला, अन्य विविध कामधन्दामा हुनुहुन्छ होला, आफ्नो स्वास्थ्यको ख्याल गर्दै कामधन्दा गर्नुहोला, अनि साथमा रेडियोलाई पनि एकदमै माया गरेर सुन्नुहोला साथीहरू भन्छु होइन। त्यसै गरेर अनलाइन वेबसाइटबाट पनि हामीलाई विभिन्न ठाउँमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ होला होइन, एकदमै माया गरेर सुनेर साथ दिनुहोला, जति पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हाम्रो कार्यक्रममा सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, यदि तपाईँमा पनि रचनाहरू छन् भने पनि ती रचनाहरूलाई पनि लेखेर छोड्नुहोला, तपाईँका रचनाहरूलाई पनि एकदमै हामीले चाहिँ स्थान दिनेछौँ है साथीहरू पनि भनेर अवगत गर्न चाहन्छु साथीहरूलाई। त्यसै गरी 97 48 26 65 79 तपाईँहरूका लागि हामीले नम्बर एकदमै खुला गरिसकेका छौँ, आउँदै गर्नुहोला पनि भन्छु। त्यसै गरेर यति बेला केही कमेन्टहरू पनि प्राप्त भएका छन्, फोन कल पनि लिन्छु, साथमा साथीहरूको कमेन्टहरू पनि पढ्छु, सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर छोड्नुभएका मिठा मिठा कमेन्टहरू पनि लिने नै छु होइन। त्यसै गरेर यति बेला रिना श्रेष्ठको कमेन्ट लिएछ, उहाँले लेख्नु भएको छ नमस्कार भन्नुभएको छ, नमस्कार हजुर कमेन्टको लागि धन्यवाद। त्यसै गरी सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, नमस्कार हजुर यहाँलाई पनि धन्यवाद कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट लिए, उहाँले लेख्नु भएको छ मिलन घायल मुटु हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ है, दोहा कतारदेखि चाहिँ कमेन्ट गर्नुभएको छ, सो धेरै धेरै धन्यवाद हजुरलाई पनि मिठो कमेन्टको लागि। निशा थोकान हुनुहुन्छ, नमस्कार हजुर नमस्कार हजुर नमस्कार है। यसै गरी कमेन्टहरू गर्दै गर्नुहोला, फोन डायल गर्दै गर्नुहोला, फेरि पनि यहाँको माझमा हामी एकदमै मिठो गीत पस्किन्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: कार्यक्रममा आजमा राख्यौं सो एकदमै मिठो गीत होइन सो गीतपछि फेरि पनि उपस्थित भइसकेका छौं सुन्दै हुनुहुन्छ तपाईँ कार्यक्रम प्रतिभाको डबली सुनिराख्नु भएको छ सिन्धुपाल चोक चौताराबाट यसै गरेर तपाईँहरूमा रचनाहरू छन् भने पनि लेखेर छोड्नुहोला तपाईँका रचनाहरूलाई पनि एकदमै हामीले स्थान दिने नै छौं होइन त्यसै गरेर यति बेला केही गजलहरू पनि तपाईँहरूको माझमा राख्ने मैले एकदमै जमर्को गरिरहेको छु होइन कार्यक्रम प्रतिभाको डबलीमा सकेभर तपाईँहरूकै फोन कलहरू नै लिने हामीले जमर्को गरिरहेका छौं होइन अब कहिलेको सुन नेटवर्कको प्रब्लमहरूले गर्दा पनि कार्यक्रममा फोन कलहरू होइन सो लाग्दैन नलागे पनि ट्राई गर्नुहोला लाग्छ पनि भन्छु होइन कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट हामीलाई तपाईँले दैनिक रूपमा सुन्दै आइराख्नु भइरहेको छ है त्यसै गरी यति बेला मैले एउटा एकदमै मिठो गजल पनि यहाँहरूको माझमा प्रस्तुत गरिहाल्छु सो लेख्नु भएको छ प्रवीण भट्टराई प्रियासजीले यसो लेख्नु भएको गजल यहाँहरूको माझमा मैले राख्छु सुनेर साथ दिनुहोला है त झुटा आरोपको यहाँ एउटा महल सजाएर जाऊ झुटा आरोपको यहाँ एउटा महल सजाएर जाऊ आऊ मेरो निर्दोष मनमाथि पनि मुद्दा चलाएर जाऊ आऊ मेरो निर्दोष मनमाथि पनि मुद्दा चलाएर जाऊ जितको उत्सव मनाउँदै शहरभरि दीप बालेर तिमी जितको उत्सव मनाउँदै शहरभरि दीप बालेर तिमी हारको यो खल्लो कथा सबैलाई सुनाएर जाऊ झुटा आरोपको एउटा यहाँ महल बनाएर जाऊ बर्बाद जिन्दगीको तमासा हेर्न मन छ भने बर्बाद जिन्दगीको तमासा हेर्न मन छ भने आँसुका यी सँगालोलाई हाँसोले लुकाएर जाऊ झुटा आरोपको यहाँ एउटा महल सजाएर जाऊ कठघरामा उभिएको छु अपराधी झै आज यहाँ कठघरामा उभिएको छु अपराधी झै आज यहाँ ओठको यो चुप्पीलाई पनि दोषी ठहराएर जाऊ झुटा आरोपको यहाँ एउटा महल सजाएर जाऊ सम्बन्ध तोडी घात गर्ने इच्छा पूरा गर तिमी सम्बन्ध तोडी घात गर्ने इच्छा पूरा गर तिमी पवित्र विश्वासको चियानमा फूल चढाएर जाऊ झुटो आरोपको यहाँ एउटा महल सजाएर जाऊ यो पीडामाथि उत्सव मनाउने रहर छ भने यो पीडामाथि उत्सव मनाउने रहर छ भने टुटेको मुटुको हरेक पाना फेरि दोहोऱ्याएर जाऊ झुटा आरोपको यहाँ एउटा महल सजाएर जाऊ झुटा आरोपको यहाँ एउटा महल सजाएर जाऊ आऊ मेरो निर्दोष मनमाथि पनि मुद्दा चलाएर जाऊ आऊ मेरो निर्दोष मनमाथि पनि मुद्दा चलाएर जाऊ एकदमै मिठो गजल यहाँहरूको माझमा मैले प्रस्तुत गरे एकदमै मिठो है झुटा आरोपको यहाँ एउटा महल सजाएर जाऊ आऊ मेरो निर्दोष मनमाथि पनि मुद्दा चलाएर जाऊ वाउ सो उहाँले लेख्नु भएको थियो प्रवीण भट्टराई हुनुहुन्थ्यो है सो एकदमै मिठो गजलको लागि सो उहाँलाई धेरै धेरै धन्यवाद यो लेखनको लागि पनि भन्छु त्यसै गरेर यति बेला फोन लाइनमा साथी हुनुहुन्थ्यो फोन भने चाहिँ डिस्कनेक्ट भएको छ है तपाईँहरूको फोन कलहरू लिने चाहिँ एकदम प्रयास चाहिँ गरिरहेको छु होइन सो प्रयास गर्दा गर्दै पनि कहिलेको अब असफल भइन्छ सो यति बेला फेरि पनि फोन लाइनमा साथी हुनुहुन्छ फोन कल लिन्छु नमस्ते नमस्कार
1: नमस्ते
0: हजुर को बोल्दै हुनुहुन्छ कहाँदेखि अर्चना भन्नुभयो कहाँदेखि बोल्दै हुनुहुन्छ अर्पणाजी हजुर भोरलेबाट भन्नुभयो अनि के छ खबर भोरलेतिर के गर्नुहुन्छ कतिमा पढ्नुहुन्छ नौमा पढ्नुहुन्छ अनि पढाइ कस्तो चलिरहेको छ अर्पणाजी राम्रै चलिरहेछ अनि भोलितिर हेलम्ब एफएमलाई कतिको सुनिन्छ प्राय जस्तो सुनिन्छ है ओके अनि आज पहिलोचोटि कार्यक्रममा फोन गर्नुभयो आज प्रतिभा के राख्नुहुन्छ त व्यवसायमा तपाईँ गीत गाउनुहुन्छ हस् हामी गन्ती गर्छौ गन्ती पछि है त सुरु गर्नुहोस्

0: रहन पाऊ माया गरी रहन पाऊ रहन पाऊ माया गरी रहन पाऊ यति नै।
1: हजुर एउटा सपना छ तिमी सँगै हुने होइन त अर्पना? कस्तो मिठो गाउनु हुँदो रहेछ नि त हजुरले, कति मिठो आवाज। यो अलावा घरमा पनि यसो गुनगुनाउने गर्नुहुन्छ? गाउनुहुन्छ है। आज अलिकति फर्स्ट टाइम भएर पनि हजुरले यति मिठो गाउनु भएको छ, तर यो भन्दा पनि हजुरले धेरै मिठो गाउनुहुन्छ मलाई थाहा छ। होइन, किनकि फर्स्ट टाइम अलिकति तपाईँलाई पनि कता कता होइन अप्ठ्यारो भइरहेको मैले महसुस गरिरहेको थिएँ गाउनु हुँदाखेरि। खैर केही छैन, अप्ठ्यारो मान्नु पर्दैन, डर मान्नु पर्दैन, एकदमै मिठो आवाज छ तपाईँको होइन, अनि एकदम मजाले गाउनुभयो पहिलोचोटि नै। खुसी लाग्यो यति मिठो प्रतिभाको लागि, तपाईँको सुमधुर आवाजको लागि धेरै धेरै धन्यवाद। आफ्नो कलालाई आफ्नो गलालाई जोगाइराख्नु होला, आउने दिनहरूमा पनि कार्यक्रममा फोन लाएर यस्तै मिठा मिठा प्रतिभा राख्नको लागि आउँदै गर्नु होला है हजुर।
0: हुन्छ, ओके
1: पो भाइ। यति बेला साथी हुनुहुन्थ्यो अर्पणा हुनुहुन्थ्यो है। सो एकदमै मिठो प्रतिभा राखेर, सुमधुर आवाजमा उहाँले आफ्नो प्रतिभा राखेर छुटिसक्नु भएको छ। सो धेरै धेरै धन्यवाद भन्छु उहाँलाई होइन प्रतिभाको लागि। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ। यति बेला अर्को मित्र फोन लाइनमा जोडिनु भएको छ, कहाँदेखिको हुनुहुन्छ फोन कल दिन्छु। नमस्कार हजुर। नमस्ते हजुर, लास्टो फ्याफुल्ला हजुर, लास्टो फ्याफुल्लाको बोल्दै हुनुहुन्छ। हजुर पाङ्रे टारबाट विजय सापकोटा बोल्दै हुनुहुन्छ है। ल ठिक छ, अनि सन्चै हुनुहुन्छ? लौ न, के काम भएर मारामार भयो फेरि?
2: मेरो छिमेकी हजुरको पाखन्त आएर यता जुन त भन्ने उता के अरे पाउँदै
1: ए ए ल ठिकै छ। अनि खाजा खानुभयो त?
2: खाजा खाना के खाएको पाएर अनि
1: ल म पनि एकदमै खुसी बन्नुपर्छ। अनि होइन सो कार्यक्रममा फोन डायल गरेर सहभागिता जनाउनु भएको छ, प्रतिभा के सुनाउनुहुन्छ? हजुर एकदमै घाम लागिरहेको छ है त विजयजी, मजाले घाम लागिरहेको छ है त यता चौतारातिर। ओके हामी गन्ती गर्छौ, गन्ती पछि तपाईँ प्रतिभा राख्नु होला है त हजुर। सुरु गर्नुहोस्।
2: आधी खनामा आधी खनामा कसरी भेट्ने रामा, आधी खनामा आधी खनामा कसरी भेट्ने रामा। यति नै
1: हजुर, आधी खोलामा आधी खोलामा केलाइदिउँ कसैली भिर्नी झोलामा है। हुन्छ त्यतातिर अब के छन् लिएर आउनु न आउनुधारी भिर्नी झोलामा है त। ल त्यही लिएर आउनु न, गाउँको लोकल अर्ग्यानिक है।
2: हजुर एकदम ताजा ताजा भर्खर भर्खर बोटमा पाकेको फलेको चिज
1: ला, एकदमै मिठो प्रतिभा राख्नुभयो विजयजी। हजुरलाई प्रतिभाको लागि सो धेरै धेरै धन्यवाद है त हजुर। ल आउने दिनहरूमा पनि कार्यक्रममा सम्झिँदै गर्नु होला। आजको लागि भने हामी छोड्छौँ, ओके बाई
2: बाई।
1: हजुर यति बेला हुनुहुन्थ्यो होइन विजय सापकोटा, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ। सो धेरै धेरै धन्यवाद। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ। यो अपराह्नको समय छ, कार्यक्रम प्रतिभाको डबलीलाई सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, साथी हुनुहुन्छ भन्दै थिए, फोन पनि डिस्कनेक्ट भइसकेको छ। तपाईँहरूको माझमा यति बेला भने एकदमै मिठो गीत राख्ने बेला आएको छ। हामी गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नु।

0: कार्यक्रम प्रतिभाको डबली। हजुर, कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्न चाहन्छु। राखी एकदमै मिठो गीत गीतपछि फेरि पनि उपस्थित भइसकेका छौ। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबलीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरेर यति बेला तपाईँहरूका लागि हामीले एकदमै नम्बर खुला गरिसकेका छौ। 97 48 26 65 79 को माध्यम हुँदै तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। फटाफट फोन डायल गर्दै साथी होइन सहभागिता जनाउनुहोला भन्छु। होइन यति बेला भने फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते नमस्कार।
1: हजुर नमस्ते
0: नमस्कार। हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ तपाईँ?
1: म दोलखाको चरीकोटदेखि राजेन्द्र माझी बोल्दैछु दिदी। हजुर
0: हजुर, दोलखाको चरीकोटबाट राजेन्द्र माझी बोल्दै हुनुहुन्छ है? धेरै समय पछाडि हाम्रो कुराकानी भयो कि क्या
1: हो दिदी? हजुर।
0: अनि सुनाउनु, सन्चै हुनुहुन्छ तपाईँ?
1: एकदम सन्चै छु दिदी। हजुर, अनि त्यतातिर कस्तो हुनुहुन्छ हजुरहरू?
0: हजुर हामीलाई पनि एकदमै ठिकै छ है, हामी पनि सन्चै छौँ, आरामै छौँ भन्नुपर्छ। हजुर, अनि खाजा खानुभयो?
1: खाजा भइसक्यो दिदी। हजुर, अनि हजुरको भयो त?
0: एकदमै हाम्रो पनि भयो, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ। अनि आज भोलि केमा व्यस्त बिजी हुनुहुन्छ? यता दोलखा चरीकोटतिर मौसम आज के छ सुनाउनुहोस्।
1: मौसम दिदी हजुर, यतातिर घाम लागेको छ, घमाइलो छ भन्नुपर्छ। अनि आज भोलि चाहिँ म पढाइतिर व्यस्त छु दिदी। हजुर,
0: पढाइ त राम्रै चलिरहेको होला होइन? ओके, खुसी लाग्यो धेरै समय पछाडि कार्यक्रमलाई सम्झेर फोन गर्नुभयो राजेन्द्रजी। अनि आज प्रतिभा के सुनाउनुहुन्छ कार्यक्रम प्रतिभाको डबलीमा?
1: म चाहिँ आज गीत नै सुनाउन चाहन्छु भन्छु दिदी। हजुर,
0: गीत गाउनुहुन्छ?
1: हजुर।
0: हस्, हामी गन्ती गर्छौ, गन्ती पछि है त हजुर।
1: हुन्छ दिदी,
0: सुरु गर्नुहोस्।

0: हजुर, हेरेर तिमीलाई होइन, छोएर तिमीलाई, सो एकदमै मिठो गीत होइन, एकदमै सुमधुर आवाजमा गीत सुनाउनु भयो राजेन्द्रजी, आनन्द आयो, एकदमै मिठो सुदिङ आवाजमा सुनाउनु भयो, हामी त एकदमै होइन हजुरको प्रतिभा सुनेर प्रफुल्लित भयौँ, सो एकदमै मिठो अनि सुमधुर आवाजको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर।
1: हस् दिदी हजुर, यति मिठो सल्लाह हौसला प्रदान गर्नुभएकोमा हजुरहरूलाई पनि धन्यवाद दिदी हजुर।
0: अब हामीले त हौसला गर्नुभन्दा नि हजुरको आवाज नै त्यस्तै छ होइन, अब जस्तो सुन्छौ हामीले त्यस्तै प्रतिक्रिया दिन्छौ, राम्रो छ, राम्रो गर्दै जानु होला है त हजुर। हस्
1: दिदी हजुर,
0: आउने दिनहरूमा पनि सम्झिँदै गर्नु होला, आजको लागि भने हामी छुर्छौ मुख्य बाबाए। हजुर, यति बेला हुनुहुन्थ्यो साथी होइन, सो राजेन्द्र माझी हुनुहुन्थ्यो यता दोलाखा चरिकोटबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर यति बेला छुटिसक्नु भएको छ, सो धेरै धेरै धन्यवाद भन्छु। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ यो अपरान्नको समयमा, आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउँदै गर्नुहोला साथीहरू भन्छु। त्यसै गरेर यति बेला कमेन्ट पनि, केही कमेन्टहरू पनि प्राप्त भएका छन्, कमेन्टहरू पनि लिइहाल्छु। शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन, म पाँच थर हिलिहाङ सात घर भई हाल चाहिँ फिल्म 4W शुक्रराज रसाइली निर्दोष हो भन्नुभएको छ। अब बोज्ने गीत मार्फत साथीहरूलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकारका छन् भन्नुभएको छ है, जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य, डुकेन्द्र सम्बाम्फे, अरुण सम्बाम्फे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमिल लिम्बू, सन्चमाया केरुङ लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झिन चाहन्छु भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई कमेन्टको लागि। त्यसै गरी यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: काँडाको बदला फुल के दिन्छौ, काँडाको बदला फुल के दिन्छौ, आँसुको बदला खुसी के दिन्छौ, म चाहन्छु कि तिमीसँग जीवनभरको दोस्ती, म चाहन्छु कि तिमीसँग जीवनभरको दोस्ती, मेरो यो सायरीको जवाफ के दिन्छौ, मेरो यो सायरीको जवाफ के दिन्छौ। हजुर नमस्ते, नमस्कार है।
0: हजुर नमस्ते, नमस्कार हजुर, नमस्ते नमस्कार। हजुरको सायरीको बदला के दिन्छु थाहा छ हजुरलाई?
2: थाहा छैन नि, हजुरले भन्दैछु त म थाहा पाइहाल्छु।
0: ल सुन्नुहोस् है त,
2: हुन्छ
0: वाउ दिन्छु।
2: कस्तो एक्साइटेड, ल धन्यवाद हजुरलाई, म कस्तो मजाले एक्साइटेड भन्दै होइन हजुरले के भन्नुहुन्छ भनेर।
0: एकदमै मिठो यो रचनाको साथमा आउनु भएको छ अनि वाउ टाइपको छ, अनि त वाउ भन्नु परेन
2: परे, मैले तर त्यो वाउपट्टि सोचेको थिइनँ कि हजुरले अरू नै के लाइन भन्नुहुन्छ होला भनेर सोचिरहेको थिएँ नि त, अनि कस्तो मजाले भनिदिनु भएको कि।
0: होइन होइन, लाइन चाहिँ अब फेरि त्यति बेलै अलि आइहाल्दैन होइन, अब अलिक पछाडि पछाडि भयो भने चाहिँ सोचेर रिप्ले दिनलाई चाहिँ आउँछ होइन, अब त्यति बेला उति बेलै अलिकति आउन्न कि हजुर, त्यही भएर गाह्रो छ, अनि मैले दिने भनेको नि वाउ कि, अब सुन्दा वाउ लागेपछि त वाउ दिने हो होइन।
2: हजुर हजुर, त्यही पनि अनि खाजा खानु भयो?
0: एकदमै रिनाजी, मेरो त खाजा नास्ता सबै भयो, हजुरको भयो त?
2: हजुर मेरो पनि खाजा भइसक्यो है।
0: सुनाउनुहोस् न, के गर्दै हुनुहुन्थ्यो?
2: मस्त घरमै बसिरहेको छु, प्रोग्राम सुनिरहेको छु, यसरी नै आजको दिन बिताउने तर्खरमा छु भन्नमै, घाम तर्को भएर एकछिन बाहिर बसेको थिएँ टाउको दुखेर, अनि प्रोग्राम सुनेपछि अलिक शान्ति पनि भयो
0: भनेपछि है, एकदमै आज गर्मी छ क्या, यहाँ पनि एकदमै त्यस्तै गर्मी छ, हेर्नु न।
2: हजुर हजुर एकदमै, अब यो अहिले दिउँसभरिको चर्को घामको भरे डर के पानी पनि पर्न सक्छ,
0: हिजो त्यस्तै भएको थियो एकदमै दिनभरिको चाहिँ चर्को घाम, अनि त्यसपछि दुई तीन बजे पछाडि, तीन बजे पछाडिबाट चाहिँ एकदमै दर्के पानी भइरहेको थियो, सो आज चाहिँ दर्के पानी त छैन, अझै बाँकी नै होला, अनि खाजा त खानुभयो होला नि होइन?
2: एकदम आरामले खाजा खाएर अनि हजुरको प्रोग्रामको वेट गरेर मस्त बसिरहेको थिएँ, फोन गरेको फ्याक्टै लागेको है।
0: ओके ल, खुसी लाग्यो साथी, अनि फेरि पनि के सुनाउनुहुन्छ?
2: हुन्छ म यो सायरी हो कि सायरी जस्तो यसो सुनाउँछु नि है।
0: हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त।
2: हस् हुन्छ,
0: हस् सुरु गर्नुहोस्।
2: बोल्न पनि छाड्यो अचेल सब भएर हो कि, बोल्न पनि छाड्यो अचेल सब भएर हो कि, मनभित्र केही कुरा थप भएर हो कि, घृणा गरेको जस्तो आवाज हुन्छ अचेल मलाई, घृणा गरेको जस्तो आवाज हुन्छ अचेल मलाई, तिम्रो सायद अन्तै लप परेर हो कि, तिम्रो सायद अन्तै लप परेर हो कि, बोल्न पनि छाड्यो अचेल सब भएर

0: हो कि मनभित्र केही कुरा थप भएर हो कि हस्। धन्यवाद।
1: हजुर, बोल्नै पनि छाड्यो अचेल, अन्तै गफ भएर हो कि अथवा केही जिन्दगीमा थप भएर हो कि होइन, अनि कि अन्तै लभ भएर हो कि अथवा पीड़ा भएर हो कि होइन। कस्तो मजाले लेख्नु भएको के हजुर, तर म तपाईँको यो रचनाको चाहिँ एकदमै बिख्यान हुँ है हजुर। मन पर्छ तपाईँले लेख्नुभएका जति पनि लेखेर आफै वाचन गर्नुहुन्छ, आनन्द आउँछ, मन पर्छ होइन। यति मिठो रचनाको लागि धेरै धेरै धन्यवाद। आउने दिनहरूमा पनि यसै गरी टाइम हुँदा होइन, तपाईँको समय मिल्दा रचनाहरू कोरिबस्नुहोस्, कलमहरू चलिबस्नुहोस्, मेरो चाहिँ कामना है त।
0: हुन्छ, धन्यवाद। हजुरले सधैँ मलाई यसरी साथ सपोर्ट माया दिनुहुन्छ होइन, त्यसैले म त एकदम हर्षित भएर पनि प्रोग्राम आउँछ हे बिजुको भनेर नि कहिले काहीँ कोर्नी गरेको छ कि
1: एकदमै होइन। सो यस्तै कोर्दै सुनाउँदै कोर्दै सुनाउँदै गर्दा होइन, आफ्नो पनि त्यो प्रति एउटा भनौँ न चाहत बढ्छ होइन। अब भोलि के थाहा होइन, अब जे पनि भइन सकिन्छ, त्यही भएर आफ्नो साहित्यतर्फ कलमलाई नरोक्नु होला, कोरिरहनुहोस् कोरिरहनुहोस्, स्थान पाउनेछ अवश्य, धैर्य गर्नुहोला है त। हस् त, बाई। यति बेला हुनुहुन्थ्यो सो एकदमै साथी हुनुहुन्थ्यो, उहाँले प्रतिभा राखेर छुटिसक्नु भएको छ, एकदमै मिठो रचना थियो है। सो रिना श्रेष्ठ हुनुहुन्थ्यो, त्यसै गरेर यति बेला फोन लाइनमा साथी हुनुहुन्छ भन्दै थिए, फोन चाहिँ डिस्कनेक्ट पनि भएको छ है, साथीको मेसेज पनि आएको जस्तो लागिरहेको छ है। सो मलाई चाहिँ सो फेरि पनि फोन डायल गरेर आउनुहोला। 97 48 26 65 79 साथी तपाईँहरूको लागि एकदमै नम्बर खुला छ, हामी पनि लगभग अन्तिम अन्तिममा छौ। यति बेला फेरि पनि मैले कमेन्ट लिइहाले, सो लेख्नु भएको छ सोना कन्दङ्गवा हुनुहुन्छ, लेख्नु भएको छ सेवारो नमस्कार आरजेसी हजुर, भन्नुभएको छ सेवारो हजुर, कार्यक्रम सुन्दैछु आज 13 थुमबाट, म सोना कन्दङ्गवा भन्नुभएको छ। त्यसै गरी सम्झना छ प्यारीहरू भन्नुभएको छ अप्सरा खड्का, सबिना कन्दङ्गवा, सुनिता भण्डारी, सुस्तानी भुजे लामा, त्यसै गरी अप्सरा बस्नेत, अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना सुनवार, सृजना सापकोटा, कल्पना साङपाङ, विनिता गिरी लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई पनि। भावना मगर हुनुहुन्छ, उहाँले लेख्नु भएको छ मिस्टर गर्लफ्रेन्ड भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद हजुरलाई पनि। त्यसै गरी किरण परियार परियार कान्छे हुनुहुन्छ है, सो उहाँले लेख्नु भएको छ है, म चाहिँ कता कता पुगे, किरण परियार के सिन हुनुहुन्छ, सो माफ गर्नुहोला। सो उहाँले चाहिँ किरण प्रिया केसी रहेछ है, किरण प्रिया केसी संगीत रहेछ, सो मैले चाहिँ अलिकति नाम मिस्टेक परे है तलमाथि भएर। लेख्नु भएको छ उहाँले दर्शन नमस्ते भन्नुभएको छ, दर्शन नमस्ते हजुर, सन्चै हुनुहुन्छ, म यता भारतकै हिमाचलबाट कर्ण प्रिय केसी संगीत गर है भन्नुभएको छ, मेरो दाङ तुलसीपुर भन्नुभएको छ, कार्यक्रम मार्फत कृष्ण ढकालको चरीले त छाडेर गइगयो, रामकृष्ण ढकालको चरीले त छोडेर गइगयो बोलको गीत प्ले गरिदिनु न, सो गीत मार्फत हजुर लगायत मेरो घरमा हुनुहुने सबैलाई मिठो सम्झना भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई पनि कमेन्टको लागि। सरस्वता हुनुहुन्छ है, सरस्वता कैराला हुनुहुन्छ, लेख्नु भएको छ हेलो दिदी नमस्ते, म नि सुन्दैछु है भन्नुभएको छ, स्याउलेबाट हाल केटेमबाट अल फ्रेन्डलाई चाहिँ सम्झन चाहन्छु है त दिदी, ओके बाई बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई पनि कमेन्टको लागि सरस्वताजी। त्यसै गरेर अर्को कमेन्ट पनि सो लिहाले लेख्नु भएको छ होइन, सो विकास गुरुङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ हेलो हजुर नमस्कार भन्नुभएको छ, नमस्कार हजुर, लम्बा एफएम ओल्ड टिमलाई चाहिँ माया छ है भन्नुभएको छ, हाल अहिले चाहिँ म युरोपदेखि सुनिरहेको छु है त भन्नुभएको छ, अनि सानो गजल भन्नुभएको छ, सो उहाँले चाहिँ सो रचना पनि कोरेर पठाउनु भएको छ, सो लेख्नु भएको छ म बिछोटको आगोमा निरन्तर फुलिरहेको छु, म बिछोटको आगोमा निरन्तर फुलिरहेको छु, चुडिएको सपनाको चंगामा निन्द्रा हराएको छ, चुडिएको सपनाको चंगामा निद्रा अराएको छ, आँसुको नुनले मुटुभित्र डढेलो बल्छ, आँसुको नुनले मुटुभित्र डढेलो बल्छ, सुनसान कोठामा तिम्रो प्रतिध्वनि मात्र गुन्जिरहन्छ, पर्खाईको अनन्त यात्रामा जीवन थाकेर बसेको छ, पर्खाईको अनन्त यात्रामा जीवन थाकेर बसेको छ, तिमी फर्किँदैनौ भन्ने सत्यले मन चसक्क दुख्छ, म बिछोडको आगोमा निरन्तर फुलिरहेको छु, म बिछोडको आगोमा निरन्तर फुलिरहेको छु, चुडिएको सपनाको चंगामा निद्रा हराएको छ, चुडिएको सपनाको चंगामा निद्रा हराएको छ। सो एकदमै मिठो यो रचना है। सो मिठो रचनाको लागि हजुरलाई धेरै धेरै धन्यवाद विकासजी, मिठो कमेन्टको लागि यहाँलाई। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले सानु सञ्जमन वाइवा हुनुहुन्छ है, सञ्जमन वाइवा। सो उहाँले लेख्नु भएको छ, मिस यु अल फ्रेन्ड, खाजा भयो भन्नुभएको छ है। सो धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले सो टेकबहादुर पुमा राई हुनुहुन्छ। सो उहाँले लेख्नु भएको छ, सञ्चालिका अन्जुजी नमस्कार शुभ सन्ध्या भन्नुभएको छ है। नमस्कार शुभ सन्ध्या हजुर। सो कमेन्टको लागि हजुरलाई सो धेरै धेरै धन्यवाद। आजको लागि अन्तिम कमेन्ट पनि थियो है। सो अब चाहिँ तपाईँहरूको फोन कल अनि कमेन्टहरू लिदिन, किनकि निर्धारित समयले आज लागि नेटवर्क काटिसकेको छ। जति पनि आजको बसाईमा साथीहरूले फोन गरेर सुमधुर आवाजमा एकदमै मीठा मीठा प्रतिभाहरू प्रस्फोटन गर्नुभयो, मीठा मीठा प्रतिभाहरू सुनाउनुभयो, तपाईँ मित्रहरूलाई धेरै धेरै धन्यवाद भन्छु। अनि फोन ट्राई गर्नुभयो तपाईँ मित्रहरूलाई पनि धन्यवाद। त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई विभिन्न ठाउँमा रहेर माया गरेर सुनेर साथ दिनुभयो, अनि साथमा मिठा मिठा कमेन्टहरू पनि गर्नुभयो, मिठा मिठा रचनाहरू पनि लेखेर छोड्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद भन्छु। त्यसै गरी उकाली ओह्राली भन्ज्याङ अनि चौतारी अनि गाउँ बस्ती शहर कुना कन्दरा जतासुकै रहेर पनि हामीलाई एकदमै माया गरेर सुनेर साथ दिनुभयो, तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि तपाईँले जुन माध्यमद्वारा हामीलाई सुनेर साथ दिनुभयो त्यो माध्यमसम्म पुर्याउनका लागि प्राविधिक कक्षमा रहेर मलाई साथ दिनुहुने प्राविधिक मित्र आइसिंह तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि ओझेल पढ्न चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
7: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
11: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
12: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। एलम्बु FM 89.6 MHz।

0: Wait just a minute. We will return back.
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: खै, जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सुन्दै हुनुहुन्छ हेलुम्बा FM 89.6 MHz।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ छ बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। दोलखाका स्थानीय तहबाटै नापी तथा मालपोत सेवा, बैतिसहरूमा औपचारिक शुरूआत। सुनसरी घटना, साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति। सांसदहरूलाई स्वकीय सचिवको सुविधा यथावत, अदालतले दिएन अन्तरिम आदेश। ओली प्रचण्ड बीच सत्ता भागभण्डको तीन बुधे सहमति लिए एमाले र नेकपामा असन्तुष्टि। कर्फ्यू उल्लंघन भएपछि सुनसरीको कप्तानगंजमा सेना परिचालन। बचत र रकम फिर्ताको माग गर्दै सहकारी पीड़ितहरूले प्रदर्शन गरियो। र काभा पुरूष भलिबल प्रतियोगिता नेपाल उज्जेकिस्तानसँग पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। जस्ट नेपाल फाउण्डेशन जेएनएफले सञ्चालन गरिरहेको परियोजना अन्तर्गत स्थानीय जलवायु अभियन्ता हरूको सक्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित पाँच दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साउन चार गतेदेखि आठ गतेसम्म सञ्चालन गरिएको तालिममा हेलम्बु गाउँपालिकाका विभिन्न वडाका स्थानीय जलवायु अभियन्ताहरूको सक्रियता सहभागी रहेको थियो। जलवायु परिवर्तनका कारण बढ़दो प्रकृतिका विपद, वातावरणीय चुनौती तथा स्थानीय स्तरमा देखिएका समस्यालाई प्रभावकारी रूपमा सामना गर्न सक्षम जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको जस्ट नेपाल फाउण्डेशनले जनाएको छ। तालिमका क्रममा सहभागीहरूलाई जलवायु परिवर्तनका कारण प्रभाव अनुकूल र न्यूनीकरणका उपाय, जोखिम न्यूनीकरण, समुदायमा आधारित योजना निर्माण, वातावरण संरक्षण र स्थानीय तहमा जलवायु नेतृत्व विकासका विस्तृत प्रशिक्षण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनको प्रभावलाई समुदाय स्तरमा कसरी पहिचान गर्ने, स्थानीय स्रोत साधनको संरक्षण गर्दै दिगो विकासका गतिविधि सञ्चालन गर्ने, विपत्तिहरू पूर्व तयारी र सचेतनामूलक अभियान सञ्चालन गर्ने लगायतका विषयमा व्यावहारिक रूपमा अभ्यास समेत गरिएको थियो। दोलखाका स्थानीय तहमा पनि नापी तथा मालपोत सेवा सुचारू भएको छ। जिल्लामै पहिलो पटक बैतेश्वर दोलखाको बैतेश्वर गाउँपालिकाबाट नापी तथा मालपोत सेवा सुचारू गरिएको हो। बैतेश्वर गाउँपालिकाले आज एक कार्यक्रमका बीच भूमि व्यवस्थापन र मालपोत सेवा कार्यालय उद्घाटन गरी औपचारिक रूपमा उक्त सेवाको शुरू गरिएको हो। दोलखाका नौ स्थानीय तह मध्ये बैतेश्वर गाउँपालिकाले सबैभन्दा पहिला पालिकाबाटै नापी तथा मालपोत सेवा शुरू गरिएको हो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छवि लामाले स्थानीय अर्जुन नेपालीलाई जग्गा सम्बन्धी नक्सा हस्तान्तरण गर्दै सेवा सुचारू गरिएको हो। गाउँपालिकाले सेवा शुरू गरेसँगै अब बैतेश्वरका स्थानीयवासीले जग्गा, नापजाज, नक्सा र मालपोत सम्बन्धी सेवा लिनका लागि सदरमुकाम चरीकोट धाउनु नपर्ने प्रमुख प्रशासकीय अधिकृत लोपचन खण्डालले जानकारी दिनुभएको छ। गाउँपालिकाबाटै सेवा उपलब्ध हुन थालेपछि स्थानीयहरूलाई सहज हुने समेत भएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सुनसरीको देवागंजमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड़कावट रोक्नका लागि सर्वपक्ष बैठकले विशेष पहल गर्ने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव कुमार थेबेले सुक्षेत्रको सुरक्षा स्थिति हाल सम्पूर्ण नियन्त्रणमा रहेको पनि जानकारी गराएको छ। थेबेको अनुसार सोमबारको सर्वपक्ष बैठकमा सहभागी सबै राजनीतिक दल तथा सरकारवालाहरूले आफ्नो ठाउँबाट साम्प्रदायिक हिंसा र तनाव रोकथामका लागि प्रज्ञा भएर लाग्ने प्रतिबद्धता जनाएको छ। जिल्ला सुरक्षा समितिको निरन्तर बैठक बसिरहेको र समग्र जिल्लाको सुरक्षा व्यवस्था कमाण्ड र कन्ट्रोल भित्रै रहेको बताएका छन्। जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ र देवगंज र कप्तानगंज क्षेत्रमा स्थानीय अवस्था नियन्त्रण भए पनि लौकी र घोक्राहरू क्षेत्रका केही स्थान सानातिन समा भेला भई राजमार्ग अवरूद्ध गर्ने प्रयास भइरहेको समेत बताएका छन्। सर्वोच्च अदालतले संघीय संसदका पदाधिकारी तथा सांसद स्वकीय सचिवको पारिश्रमिक र सुविधा ब्युत्याउने सरकारको निर्णय विरूद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ। न्यायाधीश विनोद शर्माको एकल

फोदो संघीय संसदका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची 1, 2 र 5, 3 हेरफेर गरिएको थियो र सो आदेशसँगै हाललाई सांसद तथा पदाधिकारीहरूको संशोधित सुविधा कार्यान्वयन हुने बाटो खुल्ने नै रहेका छन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको तीन बुधे सहमतिलाई लिएर दुवै पार्टीमा असन्तुष्टि बढ़ेको छ। विगतका केही कमी कमजोरीको गम्भीर समीक्षा नगरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सत्ता स्वार्थ केन्द्रित सहमति गरेको भन्दै दुवै पक्ष पार्टीका बीचमा असन्तुष्टि बढ़ेको छ। एमाले र नेपाली कांग्रेस बीच 2081 असारमा भएको सात बुधे सहमति भत्किएपछि वामपन्थी गठबन्धन बनाउन ओली र प्रचण्ड निरन्तर छलफलमा रहेका थिए। छलफललाई निष्कर्षमा पुर्याउन दुवै पार्टीले कार्यदल स्तरमा निरन्तर संवाद गरिरहेको छ। एमाले उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल र नेकपाबाट वर्षमान पुन, त्यसै गरी प्रमेश धमाल उक्त सांसदमा संवादमा सहभागी भएको थियो। एमालेसँग सहकार्य गर्ने विषयमा नेकपाका संयोजक प्रचण्डले आयोजक संयोजक नेपालसँगको पटक पटक संवाद समेत गरेको छ। साउन 2 गते श्रीलंका भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रचण्डले नेपालकै सहमति अनुसार साउन 5 गते ओलीसँग 2 घण्टा लामो समेत छलफल गरिएको थियो। शीर्ष नेताहरूको अनुसार 8 गते बेलुका र 9 गते बिहान एमाले सत्तासँग समीकरण बनाउने विषयमा प्रचण्ड र नेपाल बीच संवाद भएको थियो र प्रदेश सत्ता समीकरण बनाउने विषयमा एमालेसँग मात्र नभई कांग्रेसमा पनि सहमति गर्नुपर्ने नेपालले जोड़ दिएको छ। नीतिगत समीक्षा नभई हतारोमा ओलीसँग सहमति भएकोमा नेपाल असन्तुष्टि देखिएको छ। यद्यपि नेता रामकुमार भट्टराईले कार्यगत एकता हुँदै भविष्यमा वाम एकता गर्ने बाटोमा जाने गरी सहमति नभएकोमा नेपाल असन्तुष्टि देखिएको बताएका छन्। सुनसरीको देवागंज गाउँपालिका 3 कप्तानगंजमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवगंज गाउँपालिका 3 कप्तानगंज क्षेत्रमा नेपाली सेनाको टोलीले टोली परिचालन गरिएको छ। कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड शुरू गरेपछि नेपाली सेना नै खटिएको छ र तर 400 नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित गाड़ीमा कप्तानगंज क्षेत्रमा नेपाली सेना परिचालन गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभएको छ। यसै गरी शान्ति सुरक्षाको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका सर्वपक्ष बैठक शुरू भएको समेत बताएको छ। कप्तानगंजमा आइतबार राति 2 समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवागंज 3 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो भने गोली लागे 9 जना घाइते भएका थिए। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सुस्ने खोला सुरुङ मार्गको उद्घाटन गरिएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो, जसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षणमा अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षाका निकायका गाड़ी र अरू अति आवश्यक सेवाका गाड़ीहरू मात्र सञ्चालन प्रक्रिया पूरा भएपछि क्रमश योग्य गाड़ीहरूको लागि सुरुङ मार्ग प्रवेश खुल्ला गरिने सड़क विभागले जनाएको छ। सहकारी पीड़ितहरूले आफूहरूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेको छ। साना बचतकर्ता र बचतकर्ताहरूलाई सम्मानजनक र सम्मान व्यवहार गर्नुपर्ने भन्दै उनीहरूले आज काठमाडौँको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेको छ। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको सहप्रदर्शनका सहभागीहरूले पीड़ितहरूलाई न्याय दियोस्, सहकारी पीड़ितहरूका सामूहिक फुटाउने प्रयास षड्यन्त्र नगरियोस्, छिटो न्याय दिए लगायतका लेखिएका प्लेकार्ड प्रदर्शन गरेको छ। सानो वा ठूलो बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुल उपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने माग गरिएको छ। लम्बो खबरमा अब विदेशको खबर। फ्रान्सको बोर्डे शहर नजिकै फैलिएको भीषण डडेलोलाई नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरू निरन्तर प्रयासमा रहेका छन्। डडेलोका कारण वरपरका क्षेत्रमा 10,000 मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सका आन्तरिक मामिला मन्त्री लोरा न्यूजले उक्त क्षेत्रको अवस्था अझै पनि अत्यन्त प्रतिकूल रहेको र आगो अनियमित रूपमा

0: बढीतर्फ फैलिरहेको समेत बताएका छन्। खेलम्बु खबरमा अब खेल खबरमा काभा सेन्ट्रल एसियन भलिबल एसोसिएशन पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको छ। नेपाल पहिलो सेटमा 26-24, दोस्रो सेटमा 25-20 र तेस्रो सेटमा 25-22 पराजित भएको हो। यो सँगै नेपालले लीग चरणको सबै खेलहरू गुमाएको छ। यसअघि नेपाल पाकिस्तान, बंगलादेश, श्रीलंका र काजगिस्तानसँग पराजित भएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। दोलखाका स्थानीय तहबाटै नापी तथा मालपोत सेवा बैतेश्वरमा औपचारिक रूपमा शुरूआत। सुनसरी घटना साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति। सांसदहरूलाई स्वकीय सचिवको सुविधा यथावत, अदालतले दिएन अन्तरिम आदेश। ओली प्रचण्ड बीच सत्ता भागभण्डको 3-3 सहमतिले एमाले र नेकपामा असन्तुष्टि बढ़्यो। कर्फ्यू उल्लंघन भएपछि सुनसरीको कप्तानगंजमा सेना परिचालन, बचत रकम फिर्ताको माग गर्दै सहकारी पीड़ितहरूद्वारा प्रदर्शन। र काभा पुरूष भलिबल प्रतियोगिता नेपाल उज्बेकिस्तानसँग पराजित। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98-42-40-20-54।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 5 कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
3: हेलम्बु FM 89.6 MHz।

0: Kingman Media production.
1: वै जन्ती हिँडि सकेर केही काम पनि भएको छैन यार, दिदी पनि रेडी भएको छैन, छिटो गर न तिमीहरू।
2: त्यही भने यहाँ सबै भद्रको छ, के गर्ने होला अब?
3: छर्दिन के दिदी, बेहुलाको भाडा त एकदम हेल्सम छ रे नि त।
4: हेर न यसको खुब लभ गरौँ ल भनेर होला।
2: हेर न त्यहाँ
3: पर्यो नि त,
2: नक्कली हुनुपर्छ धेरै तर।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई यस वचनको खण्डमा हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, हामी धेरै समय हाम्रो हृदय टुटेको कारणले गर्दाखेरि, हाम्रो भित्रैबाट हामी अशान्ति भएको कारणले गर्दाखेरि, कतिपय परिस्थितिले हाम्रो दैनिक जीवनमा घट्ने प्रत्येक घटनाहरूले तपाईं र म भित्रैबाट निराश भएको हुन सक्छौ। भित्रैबाट हामी विश्वासमा अगाडि बढ़ी राख्नको लागि त्यो एउटा जोश नआउन सक्छ। हामी धेरै समय परमेश्वरको त्यो एउटा प्रेममा त्यो उत्साहित विश्वासी जीवन हाम्रो नहुन सक्छ। हामी निराश र एउटा रोदनको पीड़ाको जीवन बाँचिरहनु परेको हुन सक्छ। आज म तपाईहरूको बीचमा टुटेको मुटु कसरी निको पार्ने भन्ने विषयमा बोल्न गइरहेको छु। हाम्रो हृदय, हाम्रो मुटु विभिन्न परिस्थितिको कारणले गर्दाखेरि टुट्न सक्छ। हामी मानिसहरू एउटा भावनात्मक मानिसहरू, हाम्रो परिस्थिति, हाम्रो वरिपरिको विभिन्न परिस्थितिले हामीलाई धेरै समय हाम्रो हृदय टुट्न सक्छ, हामी दुखित हुन सक्छौं। तर त्यस्तो अवस्थामा परमेश्वरले त्यो हृदयलाई कसरी निको पार्नुहुन्छ भन्ने कुरा आजको वचनमा हामी हेर्नेछौ। जीवनमा धेरै कुराहरूले हामीलाई दुखी तुल्याउँदछ। प्रियहरू, तपाईँले हुनसक्छ भर्खरै तपाईँले जागिर गुमाउनु भएको हुनसक्छ, वा तपाईँ जागिर खोज्न संघर्ष गरिरहनु भएको हुनसक्छ, अथवा तपाईँ वैवाहिक सम्बन्धमा जोडिनु भएको मानिसहरू श्रीमान श्रीमती बीचको एउटा पति पत्नी बीचको बेमेलका कारणले गर्दाखेरि कुनै एउटा त्यो एकतामा बस्न नसक्ने अवस्था हुनसक्छ, अनि मन भित्रैबाट टुटेको हुनसक्छ। आफ्नो नजिकको साथी, नजिकको मित्रसँगको सम्बन्ध राम्रो नहुन सक्छ, त्यसले गर्दाखेरि तपाईलाई दुखी तुल्याएको हुन सक्छ। अनि हामीलाई अत्यन्तै दुःख तब लाग्छ जब हामीले माया गर्ने र नजिकैको व्यक्तिको मृत्यु भएको हामीले थाहा पाउँदछौं। यस्ता थुप्रै घटनाहरूले तपाई र मलाई दुखित तुल्याउँदछ। अहिले तपाईले भित्र जेसुकै पीड़ा महसुस गर्दै हुनुहुन्छ, चाहे त्यो जुनसुकै कारणले किन नहोस्, प्रिय मित्रहरू, मलाई पक्का थाहा छ कि परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। तपाईलाई निको पार्न, मदत गर्नको लागि परमेश्वर तपाईको साथमा हरेक समय हुनुहुन्छ। परमेश्वर तपाईले सामना गरेको आघातलाई पार गर्नको लागि मदत गर्न चाहनुहुन्छ, ताकि प्रेममा तपाई, आनन्दमा अनि शान्तिमा तपाई निको भएर अगाडि बढ्न सक्नु भएको होस् भनेर परमेश्वर तपाईलाई उठाउन चाहनुहुन्छ। यहोशू एक अध्यायको एकदेखि दुईमा यसरी लेखिएको छ, परमप्रभुका दास मूसाको मृत्यु भएपछि परमेश्वरले मूसाका सहायक यहोशू नूनका छोरालाई भन्नुभयो, मूसा मेरो दास मर्यो, अब उठ त र यो सबै मानिसहरू यर्दन नदी पार गरेर मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा। मूसाको मृत्युपछि परमेश्वरले यहोशूलाई दिनुभएको निर्देशन यो थियो कि उनले आफ्नो जीवनमा अगाडि बढ्नुपर्छ र परमेश्वरले उनलाई बोलाउनु भएको सेवालाई निरन्तरता दिनुपर्दछ। मलाई पक्का थाहा छ कि यहोशूले मूसाबाट धेरै कुरा सिकेका थिए र अब इजरायलका सन्तानहरूलाई प्रतिज्ञा गर्नुभएको भूमिमा डोर्याउने पालो अब यहोशूको रहेको थियो। यो महान कार्य पूरा गर्न यहोशूले मूसालाई उनलाई सिकाएका ईश्वरीय पाठहरू सम्झनु र लागू गर्नु निकै नै महत्वपूर्ण थियो। यद्यपि मूसाको मृत्युपछि हामीले इजरायलीहरूको घटना हेर्नु पर्दाखेरि निकै नै निराश भएका थिए। उनीहरू प्रतिज्ञाको देशतर्फ अगाडि बढ़िरहेका थिए, तर अब उनीहरूले प्रतिज्ञाको देशमा छिर्नुभन्दा पहिले मूसा, जसले सबै इजरायलीहरूलाई नेतृत्व गरेर ल्याएका थिए, मूसाको मृत्यु भएपछि उनीहरू आकुल व्याकुल भएका थिए, उनीहरू अलमलमा थिए, निकै दुखी थिए। तर परमेश्वरले त्यो ठाउँलाई, त्यो एउटा नेतृत्वकर्तालाई परमेश्वरले छान्नुभयो अनि निराशमा भएका, पीड़ामा भएका इजरायलीहरूमाथि आशा ल्याइदिनुभयो। यहोशु, जसबाट परमेश्वरले इजरायलीहरूको लागि एउटा नयाँ नेतृत्व छान्नुभयो र यहोशुको माध्यमबाट कनान देश, प्रतिज्ञाको देशमा इजरायलीहरूलाई परमेश्वरले लानुभयो। प्रियहरू, टुटेको मन हुँदा हामीले चाहिँ पीड़ा र एक्लोपनको सामना गर्नुपर्छ। हामी त्यसबाट बाहिर निस्किनको लागि निकै नै कड़ा परिश्रम गर्नु परिरहेको हुन सक्छ, तर हामीले आफ्नो विगतको पीड़ाको सामना गर्नु महत्वपूर्ण छ। यदि हामीले हाम्रा समस्याहरूलाई व्यवस्था गर्नुको सट्टा सामना गर्यौं भने हामीले दिगो लाभ उठाउनेछौ। यसको अर्थ हामीले समस्या छ त्यो समस्याको अब दृढ संकल्प लिएर, एउटा अठोट लिएर, आफू एउटा चाहिँ बलियो भएर त्यो समस्याहरूलाई चाहिँ सामना गर्नको लागि तपाईँ उठ्नै पर्छ। प्रियहरू, जब हामी समस्या देख्यौं, ती पीड़ाहरू अनि हामीलाई ल्याउने ती कष्टहरू, त्यो एक्लोपनमा हामी चाहिँ रहिरहन्छौं भने त्यसले हामीलाई झन पीड़ामाथि पीड़ा थप्दछ। तर जब तपाईँ उठ्नुहुन्छ, ती समस्याको सामना गर्नुहुन्छ, पीड़ाको तपाईँले सामना गर्नुहुन्छ र म उठ्न चाहन्छु, म यो परिस्थितिबाट म अगाडि बढ़न चाहन्छु भने, भन्ने त्यो संकल्प तपाईँले गर्नुहुन्छ भने पक्कै पनि तपाईँ अगाडि बढ्नुहुनेछ। व्यवस्था 31 अध्यायको 8 पदमा यसरी लेखिएको छ, परमप्रभु आफै तिम्रो अघि जानुहुन्छ र तिमीसित हुनुहुनेछ, उहाँले तिमीलाई कहिल्यै छोड्नुहुने छैन न त त्याग्नुहुनेछ। न डराऊ, निरुत्साह नहौ। हाम्रो जीवनमा आउने दुःखद र उदास समयमा यो सम्झनु धेरै महत्वपूर्ण छ कि परमेश्वरले हामीलाई छोड्नु भएको छैन, उहाँ सधैँ हाम्रो साथमा हुनुहुनेछ, हामीलाई हाम्रो दुःखको समयमा पार गर्न मदत गर्नको लागि परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ। भजन संग्रह 147 3 यसरी लेखिएको छ, उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुनेछ। मानिसहरूले सधैँ हाम्रो टुटेको हृदयलाई निको पार्न सक्दैनन्। प्रियहरू, मानिसहरूले सधैँभरि हाम्रो टुटेको हृदयलाई चाहिँ निको पार्न सक्दैनन्, तर हाम्रा परमेश्वर मानिसहरू भन्दा पनि धेरै शक्तिशाली हुनुहुन्छ। उहाँको प्रेम धेरै ठूलो छ प्रियहरू, र उहाँले हाम्रो हृदयलाई अरू कसैले गर्न नसक्ने तरिकाले निको पार्नुहुन्छ। परमेश्वर टुटेको हृदयलाई निको पार्ने व्यक्ति हुनुहुन्छ। मलाई थाहा छ कि परमेश्वरले तपाईँको ख्याल राख्नुहुन्छ र यदि तपाईँले उहाँलाई अनुमति दिनुभयो भने परमेश्वरले पक्कै पनि तपाईँको आत्मामा निको पार्नुहुनेछ, ताकि तपाईँले आफ्नो जीवनमा दुःखको सट्टा आनन्द अनुभव गर्न सक्नु भएको होस्। पहिलो पत्रुस 5:7 पदमा यसरी लेखिएको छ, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। परमेश्वर तपाई र मेरो वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले कहिले पनि तपाई र मलाई निराशमा, पीड़ामा, दुःख र कष्टमा एक्लै छोड्नु हुँदैन। प्रियहरू, उहाँले तपाई र मलाई सधैँभरि त्यो पीड़ा, दुःख, कष्टहरूबाट उहाँले उठाउन चाहनुहुन्छ। उहाँले हाम्रो फिक्री गर्नुहुन्छ, उहाँले हाम्रो वास्ता गर्नुहुन्छ। जब हामी टुटेको हृदयले गर्दा दुखी हुन्छौ, हामीले परमेश्वर हामी कहाँ आउनुहुनेछ भनेर पर्खिनु हुँदैन। हामी जब टुटेको हृदयले दुखी अवस्थामा हुन्छौ, हामीले यस्तो सोच्नु हुँदैन कि परमेश्वर म कहाँ आउनुहुन्छ, उहाँ हामीलाई बोल्नुहुन्छ अनि मलाई त्यो परिस्थितिबाट उहाँले उठाउनुहुन्छ भनेर त्यो हामीले सोच्नु हुँदैन। तर हामी स्वयं उहाँ कहाँ जानु पर्दछ। हामीले हाम्रा चिन्ताहरूलाई परमेश्वरको सामु हामीले सुम्पिनु पर्दछ। उहाँको प्रेम र निको पार्ने उपस्थिति खोज्नु पर्दछ। प्रियहरू, हाम्रो दुःखको समयमा हामीले विश्वास गर्नुपर्दछ कि परमेश्वरले हाम्रो ख्याल राख्नुहुन्छ र उहाँको प्रेमले हामीलाई निको पार्दछ, अनि त्यसपछि हामीले उहाँको उपस्थितिमा अगाडि उभिनु पर्दछ र उहाँको मदत खोज्नु पर्दछ। धेरै समय हामी परमेश्वरको उपस्थितिमा जानको लागि डराउँछौ, अनगनाउँछौ। हामी विभिन्न परिस्थितिमा हामी गुज्रिरहँदाखेरि चाहिँ हामी परमेश्वरको सामु जाने, उहाँको सामु घुँडा टेक्ने अनि उहाँको अगुवाई माग्ने कुरामा हामी निकै पछाडि परिरहेका हुन सक्छौ। हामी त्यो कुरामा हाम्रो सक्रियता रहँदैन। तर जब तपाईलाई पीड़ा हुन्छ, जब तपाईलाई संकट हुन्छ, जब तपाई विभिन्न परिस्थितिबाट गुज्रिनु पर्दछ, तपाई दुखी हुनुहुन्छ, त्यो समयमा तपाई परमेश्वरको सामु जानुहोस्। उहाँको सामु तपाईले घुँडा टेक्नुहोस्। परमेश्वरको अगुवाई र उपस्थिति तपाईले माग्नुहोस्। प्रियहरू, भजन संग्रह 34:17-18 पदमा यसरी लेखिएको छ, जब धार्मिक जनहरूले पुकारा गर्दछन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै संकटबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। यदि हामीले हाम्रो दुःख र संकटको समयमा उहाँलाई पुकार गर्छौं भने परमेश्वरले हामीलाई छुटकारा दिने प्रतिज्ञा गर्नु भएको छ। वचनमा यसरी लेखिएको छ प्रियहरू, त्यसै गरी फिलिप्पी 2:12 पनि यसरी लेखिएको छ, यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ मेरो उपस्थितिमा मात्र गरे जस्तो होइन तर अझ झन बढी मेरा अनुपस्थितिमा डर र कम्पसात तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। हामी धेरै समय विश्वासीहरू कस्तो अवस्थामा हुन्छौं भने हामीलाई पीड़ा छ, विभिन्न किसिमका परिस्थितिहरू छन्, हामी दुखित छौं, हामीलाई पास्टर अगुवा अथवा कोही मण्डलीको मान्छे आएर मेरा लागि प्रार्थना गरिदिएको भए हुन्थ्यो, मलाई कसैले मेरो यो कष्टबाट संकटबाट छुटकारा दिनको लागि कसैले केही गरिदिएको भए हुन्थ्यो भनेर हामी त्यो अवस्थामा हामी पर्खिरहेका हुन सक्छौ। तर वास्तवमा वचनले के भन्दछ भने धर्मी जनहरूको पुकार परमेश्वरले सुन्नुहुन्छ। तब परमेश्वरले ती कुराहरू सुन्नुहुन्छ र तिनीहरूको संकटबाट परमेश्वरले तिनीहरूलाई उद्धार गर्नुहुनेछ, वचनमा स्पष्टसँग बताएको छ। यसकारण तपाई उठ्नु पर्ने आवश्यक छ, यसकारण तपाई उठ्नु आवश्यक छ अनि आफ्नो परिस्थितिबाट विजय हासिल गर्नको लागि तपाई स्वयं परमेश्वर कहाँ जानु आवश्यक छ। फिलिपी 2:12 यसरी लेखिएको छ, हामी परमेश्वरसँगको हाम्रो सम्बन्धमा नजिक हुँदै जाँदा हामी भित्र भएका खराब कुराहरू सतहमा तैरिन थाल्नेछन्। प्रियहरू, हाम्रो जीवनका यी खराब क्षेत्रहरूलाई सफा गर्न आवश्यक छ ताकि हामी परमेश्वरसँग निरन्तर घनिष्ठ सम्बन्ध निर्माण जारी राख्न सकौं। हामीले परमेश्वरमा भरोसा कसरी राख्ने भनेर सिक्ने प्रक्रियामा हामी अगाडि जानु आवश्यक छ, उहाँको मद्दत खोज्नु आवश्यक छ। विशेष गरी ती क्षेत्रहरूमा जुन हामी आफैले पार गर्न सक्दैनौं, ती क्षेत्रहरूमा परमेश्वरको अगुवाई, परमेश्वरको मद्दतको आवश्यकता पर्दछ। प्रियहरू, हाम्रो जीवनमा परिवर्तन ल्याउन सजिलो छैन। प्रियहरू, हाम्रा कमजोरीहरू छन्, हाम्रा चोटग्रस्त भावनाहरू परमेश्वरलाई सुम्पनु निकै आवश्यक छ र तिनीहरूलाई पार गर्न उहाँमा हाम्रो भरोसा राख्नु पर्दछ। यो धेरै गाह्रो हुन सक्छ र एउटै विकल्प भनेको टुटेको हृदय लिएर बाँच्नु मात्र हुन्छ, तर हाम्रा समस्याहरूको सामना गर्नु हाम्रो लागि धेरै राम्रो हो र तिनीहरूलाई पार गर्न उहाँमा हाम्रो भरोसा राख्नु पर्दछ। होला यो तपाईहरूको लागि अलिकति गाह्रो हुन सक्छ होला प्रियहरू, तर यदि हामी परमेश्वर सामु जाँदैनौ, आफ्नो समस्या पीड़ामा हामी जस्तोको तस्तै हामी आफैले त्यसलाई समाधान गर्नको लागि बसिरहेका हुन सक्छौ, त्यसको उपलब्धि भनेको हाम्रो हृदय टुटेको हृदय, हामी त्यतिकै त्यसैलाई लिएर त्यही परिस्थितिमा बसिराख्ने मात्रै हो। तर हामी त्यसबाट माथि उठ्न चाहन्छौ भने परमेश्वरको सामु आउनु आवश्यक छ, नितान्त उहाँ सामु जोडिनु आवश्यक छ, उहाँको खोजी गर्नु आवश्यक छ। प्रियहरू, 1 कोरिन्थी 12:26 यसरी लेखिएको छ, यदि एउटा अंगलाई कष्ट भयो भने सबै अंगहरूले सँगै कष्ट भोग्दछन्, अथवा एउटा अंगको आदर भयो भने सबै अंगहरूले सधैँ सँगै आनन्द मनाउँदछन्। तपाई ख्रीष्टको शरीरको एक सदस्य हुनुहुन्छ भन्ने महसुस तपाईले गर्नु जरूरी छ र जब तपाई दुःख भोगिरहनु भएको हुन्छ यसले तपाईलाई मात्र असर गर्दैन तर यसले ख्रीष्टको शरीरलाई पनि असर गर्दछ। जस्तै जब तपाई आफ्नो भौतिक शरीरको कुनै भागमा पीड़ा दुखाई महसुस गर्नुहुन्छ तपाईको सम्पूर्ण शरीर यो पीड़ाको अवस्थालाई महसुस गर्दछ। त्यसकारण तपाई दुखी हुनु भएको कारणले तपाईसँग यसकारण तपाई यस्तो नसोच्नुहोस् कि तपाई एक्लो हुनुहुन्छ, तपाई प्रभु येशु ख्रीष्टको शरीर हुनुहुन्छ, तपाई सँगसँगै प्रभु पनि दुखित हुनुहुन्छ। यदि तपाईले आफ्नो पीड़ालाई परमेश्वर सामु जाहेर गर्नुभयो अनि येशुसँग आफ्नो पीड़ालाई, आफ्ना सबै फिक्रीहरूलाई तपाईँले राख्नुभयो अनि उहाँको अगुवाई तपाईँले माग्नुभयो भने तपाई ती पीड़ाहरूबाट तपाईँ छुटकारा पाउनुहुन्छ। रोमीको पुस्तक 12:15 यसरी लेखिएको छ, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। जब तपाईँ दुखित हुनुहुन्छ तपाईँले विश्वास गर्ने व्यक्तिलाई सम्पर्क गर्नु र आफ्नो समस्या उनीहरूसँग बाँड्नु निकै महत्वपूर्ण छ। यसले उनीहरूलाई तपाईँको आवश्यकताको लागि प्रार्थना गर्ने, तपाईँलाई सल्लाह दिने, सान्त्वना दिने र तपाईँको कठिनाई र कठिन परिस्थितिबाट बाहिर निस्कन मदद गर्नका लागि उनीहरूलाई त्यहाँ उपस्थित हुने अवसर दिनेछ। धेरै समय मानिसहरू

0: छ। हितोपदेश चारको 23 पदमा यसरी लेखिएको छ, सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हाम्रो ठूलो दुःखको समयमा हामीले परमेश्वरका प्रतिज्ञाहरूमा हाम्रा विचारहरू केन्द्रित गर्न थप कड़ा परिश्रम गर्नुपर्दछ। यसरी हामी आफ्नो हृदयलाई सुरक्षित राख्दछौ। हामी दुखी र पीड़ादायी हुँदा बाइबल पढ्न मन नलाग्न सक्छ, तर यो हामीलाई तनावबाट बाहिर निस्कन मदत गर्ने एक धेरै प्रभावकारी उपाय हो प्रियहरू। साथै अरूले हामीलाई बाइबलबाट सिकाउँदा र प्रोत्साहन दिँदा सुन्न निश्चित गर्नुपर्दछ। जस्तै अहिले भइरहेको कुराहरू तपाईँलाई हामीले बताइरहेका छौं। हाम्रो हृदयलाई निको पार्नको लागि हामीले हाम्रो दिमागमा परमेश्वरको वचनको सकारात्मक प्रोत्साहनजनक विचारहरू राख्नुपर्दछ। पहिलो थेसलोनिकीको पुस्तक 5 अध्यायको 17 देखि 18 पदमा यसरी लेखिएको छ, निरन्तर प्रार्थना गर, सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। जब तपाईको जीवनमा केही नराम्रो घटना गर्छ, त्यसमा ध्यान केन्द्रित गर्नको सट्टा परमेश्वरले तपाईलाई दिनुभएको सबै अद्भुत आशिषहरूको बारेमा सोच्नुहोस्। तपाईको सबैभन्दा ठूलो आशिष भनेको परमेश्वरले तपाईलाई भविष्यको नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्ने प्रतिज्ञा गर्नुभएको छ। भविष्यमा यस संसारमा भएका विभिन्न किसिमका पीड़ा, दुःख, संकट, ती सबै कुराहरू कुनैको पनि अस्तित्व हुने छैनन्। हरेक दिन आनन्दले भरिनेछ जब तपाई आफ्नो मनलाई परमेश्वरले तपाईलाई आशिष दिनुभएको सबै कुराको लागि धन्यवाद दिनमा केन्द्रित गर्नुहुन्छ। माथिबाट आएका ती विचारहरूले तपाईले अहिले महसुस गरिरहनु भएको गहिरो दुःखलाई हटाउनेछ, ती दुःखलाई प्रतिस्थापन गर्नलाई मदत गर्नेछ। भजन संग्रह 34 अध्यायको 19 पदमा यसरी लेखिएको छ, धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्दछन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ। दुःख र निराशाको सामना कसरी गर्ने भनेर सिक्नुपर्ने तपाई मात्र एक व्यक्ति होइन प्रियहरू, हामी सबैले यसको सामना गर्नुपर्दछ। परमेश्वरले तपाईलाई तपाईले अहिले महसुस गरिरहनु भएको सबै पीड़ा र दुःखबाट छुटकारा दिने प्रतिज्ञा गर्नुभएको छ भन्ने कुरा जानेर तपाई आफूले आफूलाई उत्साहित गर्नुहोस्। जसरी उहाँले तपाई भन्दा अहिले विश्वासीहरू र उहाँमाथि भरोसा राख्नेहरूका निम्ति गर्नुभएको थियो। भजन संग्रह 30 अध्यायको 5 पदमा यसरी लेखिएको छ, आँसु रातभरि मात्र बग्छ तर बिहान आनन्द आउँदछ। आफैमा धैर्य धारण गर्नुहोस् प्रियहरू, तपाईले अहिले भोगिरहनु भएको संघर्ष समयसँगै कम हुँदै जानेछन्। यदि तपाई प्रार्थना गर्न र परमेश्वरमा भरोसा गर्न विश्वासयोग्य रहनु भएको थियो, तपाईले चाँडै देख्नुहुनेछ कि यदि तपाई प्रार्थना गर्न र परमेश्वरमा भरोसा गर्न विश्वासयोग्य हुनुहुन्छ भने तपाईले चाँडै उहाँको त्यो प्रेम र परमेश्वरको त्यो एउटा निको पार्ने, तपाईको हृदयलाई चंगाई गर्ने त्यो परमेश्वरको प्रेम तपाईले महसुस गर्नुहुनेछ। यदि तपाई प्रार्थना गर्न र परमेश्वरमा भरोसा गर्न विश्वासयोग्य रहनुभयो भने तपाईले चाँडै परमेश्वरले साँच्चै तपाईको टुटेको हृदयलाई निको पार्न सक्नुहुन्छ र यसलाई प्रेम र आनन्द र शान्तिले भरिएको हृदयले बदल्न सक्नुहुन्छ भन्ने कुरा देख्नुहुनेछ। भजन संग्रह 30 अध्यायको 11 देखि 12 पदमा यसरी लेखिएको छ, तपाईले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईले मेरो भाङ्राको वस्त्र फुकाइदिनु भयो र आनन्द पहिराइदिनुभयो। यस हेतुले कि मेरो मनले तपाईको स्तुति गान गरोस् र चुप नलागोस्, हे परमप्रभु मेरा परमेश्वर, म सदा सर्वदै तपाईलाई धन्यवाद चढ़ाउनेछु। परमेश्वरले हाम्रो निराशा र दुःखको भावनालाई आनन्दको भावनामा परिवर्तन गर्नुहुनेछ र वहाँ जहाँ हामी नाच्न चाहन्छौ, यो आज परमेश्वरको हामी प्रतिको पूर्ण प्रतिज्ञा हो। हाम्रो टुटेको हृदयलाई निको पार्न परमेश्वरलाई अनुमति दिने प्रयास गर्नुहोस्। आजको वचनबाट तपाईलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाई आशिषित हुनुभएको छ। तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
0: प्रिय श्रोता, यदि तपाईलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।

0: सांसदलाई स्वकीय सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाओ आदेश। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति।
1: सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्य तर्फ तुरन्त बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन अब त्यही सहमति भएको।
0: बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइँदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने। आवश्यकता भन्दा बढ़ी ग्यास मौजदात नराख्न उपभोक्तालाई आग्रह।
2: भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ। अब यो स्टोर गरेर राखेकोले नपाउनेले पाउँछन् भनेर अब त्यसमा उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला।
0: निर्माण शुरू भएको करिब 8 वर्षपछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा। विदेशमा दक्ष कामदारको माग बढ़दो। विदेशी नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी।
3: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यसको बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ।
0: र विश्व चर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: सुनसरीको घटनाले सामाजिक सद्भाव र सहिष्णुताको महत्व फेरि स्मरण गराएको छ। कुनै पनि विवादलाई हिंसामा होइन संवाद र कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो। अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ। शान्ति, समीमता र आपसी विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कार्यवाही हुनु नै दीर्घकालीन समाधानको आधार हो। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीको देवानगंजमा हिजो भएको झडपपछि जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ। आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन सबै पक्षले सहमति अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी राजनैतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले अफवाहमा नलाग्न, सामाजिक सद्भाव जोगाउने र सुरक्षा निकायलाई सहयोग गर्ने सबैलाई आग्रह गरेका छन्। सीआईएनसँग कुरा गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे,
1: सर्वदलीय सर्वपक्षीय एउटा संवाद, शान्ति संवाद जस्तो भयो। यसमा चाहिँ अरू धेरै कुरामा सहमति हुने कुरो भएन। अब त्यो घटनाक्रमको समीक्षा गरियो, यो विषयमा उठान भएका घटनाक्रमहरू, शान्ति सुरक्षामा देखेको चुनौतीहरू, त्यस सम्बन्धमा छलफल भयो र यो घटनालाई चाहिँ सामान्यतर्फ उन्मुख गराउनको लागि शान्ति सुरक्षाको अवस्था चाहिँ मजबुत बनाएर सामाजिक शान्ति, सद्भाव, धार्मिक सहिष्णुता बनाइराख्नुको लागि जो व्यक्तिको, जो जो निकाय पदाधिकारीको, जो जो चाहिँ सामाजिक व्यक्तित्वको, नेतृत्वको जे भूमिका हुन्छ आफ्नो स्थानबाट त्यो भूमिका निर्वाह गर्ने र यसलाई सुनसरी जिल्लालाई, सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्यतर्फ तुरन्त चाहिँ बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन चाहिँ अब त्यही सहमति भएको छ। अहिलेसम्म घाइतेहरू 9 घाइतेहरूको उपचार गरिरहेको छ। कुरा
5: गैराती बुलबम यात्राका क्रममा डीजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर देवानगंज 4 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा 13 सुरक्षाकर्मी र 9 सर्वसाधारण घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भइसकेको छ। समितिले 1 साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले झडप र त्यसपछिको प्रहरीको गोली चल्दा 1 मृत्यु भएको घटनाबारे अनुसन्धान शुरू गरेको छ। साथै सबै पक्षलाई समीमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज 1 विज्ञप्ति निकालेर कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। यसैबीच सुनसरीमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। उहाँको स्थानमा संकुवा सभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। त्यसै गरी सशस्त्र प्रहरी बलको कप्तानगंज स्थित युनिटका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ। गृह मन्त्रालयले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यी प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। निर्माण शुरू भएको करिब 80 महिनापछि नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुङ मार्ग 24 घण्टा खुला रहने नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाडौँको चन्द्रागिरी नगरपालिका 2 टुटी पाखामा सुरुङ मार्गको शिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको थियो। सुरुङ मार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोविड-19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटनपछि संचारकर्मीसँग बोल्दै मन्त्री सुनिल नम्सालले अब यात्रा गर्दा सजिलो हुने बताउनुभयो।
6: घुमेर जाँदाखेरि बढी खर्च हुन्छ, टनेलको जाँदाखेरि लङ टर्ममा अहिले हाम्रो भायबिलिटी टेस्ट भन्ने हुन्छ। भायबिलिटी भनेको यदि 5 किलोमिटरको सड़कलाई 1 किलोमिटरको टनेलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनेल बनाउन सकिन्छ। अर्को भनेको पहिरोको जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यस्तो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो भने हामी टनेल राख्ने व्यवस्था दुईटा केसमा हुन्छ।
5: आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण तत्काल रोक्न सबै व्यवसायी आयातकर्ता र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै भौतिक पसलसँगै डिजिटल माध्यमबाट पनि प्रतिबन्धित वस्तुको कारोबार भइरहेको गुनासो आएको जनाएको छ। यस्तो गतिविधि कानून विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल किरातीले सीआईएमसँग बताउनुभयो।
3: हामी बजारमा देख्छौँ छोकडा, त्यस्तै गरेर हामी त्यहाँ फिलामेन्ट बत्ती देख्छौँ, त्यस्तै गरेर यो विभिन्न केमिकलहरू छन्, केमिकल अनि यो ड्रिङ्क्सहरू भन्दा इनर्जी ड्रिङ्क, ती त्यस्ता वस्तुहरू चाहिँ नेपालमा ल्याउन नपाइने भनेर त्यो सूचनामा छ। सोही सूचनालाई आधार मानेर अहिले बजारमा त्यस्तो देखिँदाखेरि गुनासो आइसकेपछि हामीले त्यो रोक्न पहिल्यै सूचना भइसकेको छ। त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ। निकासी पैसा नियन्त्रण ऐन 2013 बमोजिम चाहिँ त्यहाँ जरिवाना निश्चित अवधि कुन कस्तो किसिमको वस्तुहरू आधारमा चाहिँ जरिवाना पनि तोकिएको छ, कैद सजाय पनि तोकिएको छ, दुवै भन्ने पनि तोकिएको छ।
5: वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये दक्ष कामदारको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार अन्तिम श्रम स्वीकृति लिएका 4,06,404 जना नयाँ श्रमिक मध्ये 1,28,520 जना दक्ष अर्थात 31.6% श्रमिक रहेका छन्। तथ्याङ्कले नेपाली श्रमिक अब परम्परागत अध्यक्ष श्रममा मात्र सीमित नरही सिपका आधारमा रोजगारी खोज्न थालेको संकेत गरेको छ। गरी जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, पोर्चुगल, माल्टा, टर्की र पोल्याण्ड जस्ता देशमा उत्पादन, निर्माण, होटेल तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढ़िरहेको छ। तर दक्ष जनशक्ति बाहिरिँदा नेपाललाई भने घाटा भइरहेको पौरखी नेपालका संस्थापक मन्जु गुरूङले सीआईएमसँग बताउनुभयो।
7: श्रमिकले चाहिँ उसले पाउँछ र उसका जोखिमहरू पनि तुलनात्मक रूपमा अध्यक्ष कामदारको भन्दा कम हुन्छ। यो चाहिँ एउटा सबल पक्ष अथवा यसको सकारात्मक पक्ष त्यो रहेको छ भने अब राज्यले के गुमायो त भन्दाखेरि राज्यले एउटा दक्ष जनशक्ति गुमायो, जसले गर्दाखेरि चाहिँ नेपालमा नै अब दक्ष जनशक्तिको अभाव भइरहेको वर्तमान परिप्रेक्ष्यमा चाहिँ त्यो राज्यको लागि चाहिँ एउटा के भन्छ त्यो नकारात्मक पक्ष हो। तर यति भन्दा भन्दै पनि एउटा व्यक्तिले चाहिँ वैदेशिक रोजगारमा दक्ष भएर जाँदाखेरि उसको उसले पाउनु पर्ने तलब सेवा सुविधा मा चाहिँ वृद्धि हुन्छ, जसले गर्दा उसले पठाउने डिप्रेसन पनि नेपालमा अहिलेको जुन अवस्था छ त्योभन्दा तुलनात्मक रूपमा डिप्रेसन भोल्युम पनि बढेर आउँछ।
5: नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आयात र आपूर्ति नियमित भइरहेकोले आवश्यकता भन्दा बढ़ी मौजात सिलिण्डर नराख्न उपभोक्तासँग आग्रह गरेको छ। संघका अनुसार भारतबाट दैनिक करिब 100 बुलेट ग्यास नेपाल भित्रिएको छ। पहिले जति परिणाममा ग्यास आपूर्ति हुन्थ्यो सोही मात्रामा अहिले पनि आपूर्ति भइरहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराखे अहिलेको समस्या सहजै समाधान हुने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
2: पसलमा एकदमै गाह्रो छ, अब कहिले 80 आउँछ कहिले 160 ग्यास आउँछ, अब उपभोक्ताहरू बिहानैदेखिको चाहिँ आएर कराइरहेका हुन्छन्, सबैले नाम लेखेरै अब पालोमै दिने गरेको हुन्छ। अब पालोमै दिने गरेर भन्दा पनि तपाईँको चाहिँ अब कोही सुत्केरी हुन्छ, कसैकोमा पूजा हुन्छ, होइन अब वर्तमानमा होला कहीँनेरि तपाईँको चाहिँ बिरामी हुन्छन्, कोही बुढाबुढी हुन्छ, कोही एउटै सिन्डर भएको विद्यार्थीहरू बढी हुन्छन्, उनीहरूलाई दुईवटा सिन्डर बना भन्न हामीले मिल्दा पनि मिल्दैन। अब एउटा सिन्डर भएको मान्छेलाई झन् अप्ठ्यारो अवस्था परिराखेको छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला, तर भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ।
5: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रृंखलासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। त्यस्तै बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसन नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। पोखरा एभेन्जर्सको आज सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै 39 सकिबलाई टोलीमा भित्राइएको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर मध्ये एक मानिने सकिबले विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
8: स्वकीय सचिव पुनर्स्थापनाको विषय विवादमा आवश्यक सुविधा कि अनावश्यक भार
9: दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्छ।
8: कानूनी आधार भए पनि सामाजिक उत्तरदायित्व र आर्थिक पाटो हेर्नुपर्ने संविधानविदको तर्क। कुराकानीसँगै बालबालिकाको पोषणमा प्रदेशगत अन्तर मधेस चिन्तामा गण्डकीमा केही आशा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धान रोपाईको मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउने उद्देश्यले डीएपी मलको दोस्रो चरणको मल वीरगंज नाकाबाट नेपाल भित्रिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार 2500 मेट्रिक टन डीएपी मल बोकेको दोस्रो रेलवे ऱ्याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो। यसअघि 1250 मेट्रिक टन डीएपी मल वीरगंज पुगेको थियो। कम्पनीका वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन यूरिया मल पनि आगामी दुईदेखि तीन दिनभित्र नेपालगंज नाकाबाट भित्रिनेछ। समयमै मल प्रदेशगत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाओ आदेश जारी गरेको छ। मन्त्री परिषदको असार 30 गतेको बैठकले सांसदलाई निजी स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णय साउन 4 गते नेपाल राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिल्लोवालले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाओ आदेश जारी गरेको हो। सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेशको मागबारे हुने छलफलमा उपस्थित हुन पनि निर्देशन दिएको छ। यसअघि सांसदले स्वकीय सचिव राख्ने व्यवस्था रहे पनि जेएनजीए आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारदेखि यो व्यवस्था हटाइएको हो। अहिले फेरि यस व्यवस्थालाई बिउताउने प्रयास भइरहन्छ।

0: व्यावसायिक बन्नलाई चाहिँ एउटा आधार प्रदान गर्दछ। उनीहरूलाई पनि सहयोग गर्ने मान्छे चाहिन्छ, जनताका चाहिँ काम गर्दाखेरि त्यो एउटा फेसिलिटेटर त उनीहरूले पनि अपेक्षा गर्दछन्। तर यहाँ चाहिँ कुरा के हो भने कि स्वकीय राख्दाखेरि त्यो व्यापक रूपमा त्यो पदको दुरुपयोग गरिएको छ। मान्छेले परिवारका मान्छेलाई, श्रीमतीलाई, केटाकेटी, त्यो घर परिवारका छोराछोरी, आफ्ना आफन्तलाई रोजगार दिने र कसै गरी पनि त्यो पैसा चाहिँ आफ्ना लागि प्रयोग गर्ने चाहिँ अपेक्षाहरू धेरै बढेर गएको देखियो, दुरुपयोग गरेको देखियो। होइन भने तपाईँको यो के हो भने सांसदको कार्यालय भनेको पनि त पब्लिक अफिस नै हो, निजी होला, निजी भए पनि उनीहरूले गर्ने काम त निजी होइन, त्यो त पब्लिककै काम हो। भनेपछि सरकारले त्यति सुविधा दिँदै नदित्ने भन्ने होइन, तर सरकारले दिन सक्छ कि सक्दैन त्यो दिनु चाहिँ जरुरी छ, या त्यो पैसाको प्रयोग अन्य क्षेत्रमा गर्नुपर्छ भन्ने कुरो औचित्यका आधारमा त्यो सरकारले निर्णय गर्ने कुरा भयो। तर अब कानुन अनुसार चाहिँ कुनै पनि खर्च गर्दाखेरि त्यो त्यो चाहिँ अब संसदीय प्रक्रियाहरू छन्, त्यसको बारेमा वैध स्रोत त हुनुपर्दछ, त्यो बजेटमा परेको कुरो हुनु पर्यो, त्यसका लागि चाहिँ कानुनी आधार हुनु पर्यो, तर त्यो निर्माण गर्न सक्दैन भन्नु त अतिशयोक्ति हो।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मधेसमा बाल बालिकाको कुपोषण गम्भीर, गण्डकीमा सुधारको संकेत।
2: गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ, पोषणको मात्रै हेर्ने अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
1: पोषण सुधारका लागि अब समाधानको बाटो के, विज्ञसँगको विशेष संवाद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
3: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
5: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIMले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15 गतेदेखि 30 गतेसम्म सञ्चालन गरेको पोषण अवस्था जाँचमा मध्य प्रदेशका बालबालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधारिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजनाका बारेमा साथी लील प्रकाश चन्दले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गर्नु भएको छ।
2: नतिजा आइसकेपछि राष्ट्रिय योजना आयोगको सहसचिव सहितको एउटा सानो टिममा पनि हामीले छलफल गर्यौं, हामीले प्रस्तुतिकरण गर्यौं, जुन डाटाको हामीले स्थानीय तह, नगरपालिका, जिल्लाको सम्पूर्ण डाटा अहिले मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू, सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कस्तो रोल के हुन सक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने, आगामी दिनमा हामी कसरी जान सक्छौँ भनेर यो स्थानीय जुन अहिले नाम फेरिएको जुन स्थानीय विकास मन्त्रालय अन्तर्गत हामीले इन्दा स्थानीय विकास मन्त्रालयलाई टप 10 स्थानीय तह र टप 10 जिल्लाहरू सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं र
7: स्वास्थ्य मन्त्रालयको
2: तर्फबाट परिपत्र गर्यौं।
7: यहाँहरूले त्यसमा तीनवटा कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ, अनि सामाजिक व्यवहार

0: परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
1: छलफलको निष्कर्षको आधारमा तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मधेस प्रदेश जुन योसँग जुन जोडिएका छन् उहाँहरूमा चाहिँ अहिले पनि एसकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौँ त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ। तराईका तीनटा जिल्ला मधेसका तीनटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको जुन ऊ अनुसारले डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10%को उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, यी सम्पूर्ण 17,000 बालबालिका चाहिँ अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
0: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
1: यो
0: समस्या नभएर हो कि खास
1: समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा 10% भन्दा कम, त्यसैले यो गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
0: सुधारिएको अवस्था छ
1: अन्यत्र अरू प्रदेशको तुलनामा सुधारेको अवस्था छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश र कोशी प्रदेशका पनि केही जिल्लाहरूमा चाहिँ अरू सूचक पनि भनौँ न स्वास्थ्यका अरू सूचक सहित पोषणका सूचकहरू अलिक खस्कँदो अवस्थामा चाहिँ देखिएका छन्।
0: गण्डकीको अभ्यासलाई हामीले अरू प्रदेश अथवा अरू पालिकाहरूमा लगाउनको लागि यो गर्न सकियो भने गण्डकीकोबाट हामीले केही सिक्न सक्छौँ अथवा त्यो अभ्यासलाई अर्को ठाउँमा लगाउन सक्छौँ भन्ने केही यहाँहरूको अनुभव छ कि छैन?
1: प्रदेश स्तरीय पोषणको जुन समीक्षाहरू हुन्छ, स्थानीय स्तरमा जुन समीक्षाहरू हुन्छ, हामी समीक्षामा पनि यो सक्सेस स्टोरी भनेर अरू प्रदेशले गरेका राम्रा राम्रा कामहरू लाई हामीले एकुमुलेट गरेर सबैलाई बोलाएर जुन हामी गर्छौँ रिभ्यू मिटिङहरू हरेक वर्षमा, त्यो रिभ्यू मिटिङमा चाहिँ हामीले साटासाट गर्ने, त्यो रिभ्यू मिटिङमा प्रदेशका राम्रा सक्सेस स्टोरीहरू पनि एकअर्का बीच सेयर गर्ने र स्थानीय तहहरूलेमा समेतका केही स्याम्पलिङ गरेर पनि हामीले विभिन्न स्थानीय तहमा थोरै स्थानीय तहलाई पनि बोलाएर कमी कमजोरीहरू के छ, के सुधार गर्न सकिन्छ र अब कसरी गर्ने भनेर गएको वर्ष पहिला पनि अलिअलि गर्थ्यौँ, अलिक धेरै होलिस्टिक एप्रोचमा चाहिँ गएका वर्षहरूबाट पनि हामीले त्यो पनि अभ्यास चाहिँ गरिरहेका छौँ र अब पनि आगामी दिनमा पनि त्यो अभ्यास गर्ने हाम्रो कार्ययोजनामा परिसकेको छ।
0: अघि तपाईँले भन्नुभयो कि अलि कडा खालको गम्भीर प्रकारको कुपोषण भएका बालबालिकाहरूको उपचार प्रक्रियाको लागि देशभरमा विभिन्न 24 स्थानमा लगेर उपचार भइ पनि राखेका छ र गराउन सकिन्छ भन्नुभयो, त्यो 24 ठाउँमा पुग्नुपर्ने बालबालिकाको अवस्था कस्तो मापदण्ड पूरा भयो भने उनीहरू त्यहाँ गएर उपचार गर्न पाउने हो?
1: बालबालिकाको कुपोषणको पहिचान समुदाय स्तरबाटै हाम्रो सुरु हुन्छ र त्यो पहिचान भएका त्यसपछि समुदाय स्तरमा जुन स्वास्थ्य संस्था र हस्पिटलहरूमा त्यसलाई चाहिँ बहिरङ्ग उपचार केन्द्र भन्छौँ, जहाँ कि बालबालिकाहरूको उचाइ र तौल लिएर जो वर्गीकरण गरिन्छ माम हो अथवा साम हो, मध्यम कुपोषण शीघ्र कुपोषण के हो, त्यो मध्यम र शीघ्र कुपोषणको पहिचान भइसकेपछि हामी शीघ्र कुपोषणको लागि चाहिँ स्वास्थ्य संस्था मार्फतै तुरन्त हामी एक हप्ताको लागि अथवा त्यहाँ विभिन्न भोक जाँच गर्ने भन्ने हाम्रो प्रोटोकल अनुसार त्यहाँ चाहिँ बालबालिकालाई त्यो टेस्ट गराएर त्यो तयारी खाना टेस्ट गराएर उसले मन पराउँछ पराउँदैन एक हप्ताको दिएर गाउँमै त्यहीँ स्थानीय तहमै दिन्छौँ र पुनः बोलाउँछौँ र उसले खुवाएको खाएको यकिन गरेर र फेरि आएपछि उचाइ र जुन तौल कति चाहिँ यो वृद्धि हुनुपर्ने हो जुन त्यो अनुसारले हामी हेर्छौँ भने जुन बिरामी भएको जुन मेडिकल जटिलता पनि भएका बालबालिका समुदायमा आएको अवस्थामा चाहिँ उनीहरूलाई पोषण पुनस्थापन केन्द्र सबै प्रदेशमा छ, सबै प्रदेशमा दुईटा तीनटा कति ठाउँमा चारवटा पनि छ
0: पोषण पुनस्थापना
1: पोषण पुनस्थापन केन्द्र, र त्यो भएको ठाउँमा चाहिँ हामी विभिन्न चाहिँ यातायात खर्च अथवा अरू सहयोग सहित त्यहाँ हामी पुर्याउँछौँ र त्यहाँ गएपछि फेरि त्यहाँ भर्ना जसरी हस्पिटलमा भर्ना हुन्छन् 8 बेडदेखि लिएर 12-13-14 बेडसम्मका उयोहरू छन्। त्यो उपचार केन्द्रमा चाहिँ आमा स्वयंलाई पनि त्यहाँ राखेर आमा र बालबालिका दुवैलाई त्यहाँ राखेर निशुल्क रूपमा बालबालिकालाई कति पनि पैसा पर्दैन र आमाले पनि निशुल्क रूपमा खाना बस्ने निशुल्क रूपमा छ र आमालाई पनि हामी त्यहाँ खानपानको बारेमा त्यहाँ त्यो पोषण पुनस्थापना केन्द्रका नर्सिङ स्टाफहरूले र इभन किचन स्टाफहरूले समेत सिकाउँछौँ र घर गइसकेपछि पनि त्यो अभ्यास होस् भनेर।
2: सांसदलाई स्वकीय सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाऊ आदेश जारी। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइदै मल
3: अहिले बेलुकीको 8 बजेको छ।

यदि कहिले सम्झनामा आयो भने थाहा पाउनु कसैले तिमीलाई साँचो माया गरेको थियो।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्ब एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट यो प्रोग्राम सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्ब एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। यो रातिको समय छ, आज पनि हामी तपाईँहरू सँगसँगै जोडिनका लागि विभिन्न सामाजिक सञ्जाल, फेसबुक पेज अनि अनलाइनका वेबसाइटहरूबाट एकैसाथ यो प्रोग्राम प्रसारण भइसकेको छ। हेलम्ब एफएम सुन्दै हुनुहुन्छ, चौताराबाट सुन्दै हुनुहुन्छ भने देश विदेशका विभिन्न ठाउँहरूबाट, विभिन्न स्थानबाट हामीलाई सामाजिक सञ्जाल, फेसबुक पेज अनि अनलाइनको गुगल क्रोमबाट पनि हेलम्ब एफएम सुनिराख्नु भएको छ र सुनेर साथ दिइराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभरात्री हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई रातिको 9 बजेबाट 10 बजेसम्म सुन्न सक्नुहुनेछ र सुन्दै आइराख्नु भएको छ। यो प्रोग्राम तपाईँहरूले यसै समयमा सुन्न सक्नुहुनेछ। हामी 6 दिन आउँछौ, शनिबारको दिनमा चाहिँ कार्यक्रम आउँदैन र अरू बेलाको समयमा चाहिँ यसै समयमा 1 घण्टा हाम्रो यो प्रोग्राम प्रसारण हुने गर्दछ। विशेष गरी यो प्रोग्राममा तपाईँले आफ्नो घर परिवार वार्जन, आफन्त, इष्टमित्र, साथीभाइमा मिठो निधरीको कामना व्यक्त गर्नुपर्ने हुन्छ। होइन, रात्रिकालीन सन्देशहरू, नाइट विशेषहरू राख्नका लागि कार्यक्रममा जोडिन सक्नुहुनेछ। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरू एकदमै खानपिन गरेर बसिराख्नु भयो होला, कतिपय साथीहरू सुतिसक्नु भयो होला, होइन दिनभरि काम गर्नुभयो थकानले गर्दाखेरि पनि अब आराम गरिसक्नु भयो होला। कतिपय साथीहरू चाहिँ अब यति बेला मजाले खाना बनाउँदै हुनुहुन्छ होला, बाँकी हुने साथीहरूको कोही साथीहरू ड्युटी गर्दै हुनुहुन्छ, होइन अब कतिपय साथीहरू चाहिँ अब यति बेला गृह कार्य गर्दै हुनुहुन्छ होला, नाइट ड्युटी गर्दै हुनुहुन्छ होला, कोही साथीहरू मजाले निदाइसक्नु भयो होला। अब कोही साथीहरू चाहिँ प्रोग्राम कुन बेला आउँछ, कुन समयमा चाहिँ आउँछ अब भनेर पर्खाइमा बसिराख्नु भएको होला। सो तपाईँहरूको पर्खाइको घडी भने सकिसकेको छ, अब हामी तपाईँहरूसँगै रहनेछौँ, तपाईँहरूसँगसँगै रमाइलो गर्नेछौँ। अबको यो केही समय, 1 घण्टाको समय हामी तपाईँहरूसँगसँगै मिठो कुराकानी गर्दै अबको यो समय तपाईँहरूसँगै रहनेछौँ र कार्यक्रम सुनेर एकदमै साथ दिनुहोला हामी यही अनुरोध गर्न चाहन्छु। र तपाईँहरूले राम्रोसँग तपाईँ हुने ठाउँहरूमा चाहिँ रेडियो सुनिराख्नु भएको छैन भने आफ्नो अनलाइन अनि फेसबुक पेजबाट हेलम्ब एफएम सुन्न सक्नुहुनेछ। तपाईँहरू प्रत्येकले फेसबुक चलाउनुहुन्छ, आफ्नो फेसबुकको सर्च बक्समा जानु भएर तपाईँहरूले त्यसमा हेलम्ब एफएम 89.6 MHz गर्नुभयो भने त्यहाँबाट हाम्रो हेलम्ब एफएमको एउटा गोलो निलो निलो लोगो भेटाउन पाउनुहुनेछ अनि उक्त लोगोलाई फलो गरेर तपाईँले हाम्रो प्रोग्रामलाई सजिलो तरिकाले आफ्नै मोबाइलमा प्रत्यक्ष रूपमा मजाले अडियो लाइभ सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ। अनि सँगसँगै कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको हामीले 98 60 52 55 25 कल गर्न सक्नुहुनेछ अनि फेसबुक पेजबाट कल नलाग्ने साथीहरूले कमेन्ट गर्नुहोला, तपाईँहरूको कमेन्टहरू हामी अवश्य अनेर गर्नेछौ। र कार्यक्रमको शुरूआतमा चाहिँ एकदमै निकै नै मिठो गीत राख्छौं, गीतपछि तपाईँहरूको फोनको लिन आउनेछौ। तपाईँहरू हुने हेलम्ब एफएम सुन्दै गर्नुहोला।

एकदमै निकै नै मिठो अनि रमाइलो गीतपछि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ र सुवा मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासको स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँहरू सँगसँगै तपाईँहरूको फोन कल लिने अनि तपाईँहरू सँगसँगै मिठो कुराकानी गर्दै रात्रिकालीन सन्देश लिने जमर्कका साथमा कार्यक्रममा जोडिएको छ। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज। यो प्रोग्रामलाई यति बेला तपाईँहरूले चौताराबाट प्रसारण भइरहेको प्रोग्रामलाई सुन्दै हुनुहुन्छ भने हामीलाई काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। यो प्रोग्राममा विशेष गरी तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ, आफ्ना घर परिवारजनमा मिठो निधरीको कामनाहरू व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि भने तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। कल गर्नका लागि भने हामीले नम्बर खुल्ला गरिएको छ तपाईँहरूको लागि 9860525525 कल गर्नुहोला अनि फेसबुकको पेजबाट पनि लाइभ भइरहेको छ। उक्त लाइभमा तपाईँहरूले कमेन्ट राख्न सक्नुहुनेछ र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट शुभ नाम। हजुर माया घिसिङ भन्नुभयो। हजुर मायाजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर एकदमै हाम्रो पनि खाना भइसकेको छ, खाना भएर नै कार्यक्रममा जोडेका छौँ भन्नुपर्छ। अनि सुनाइदिनुहोस् आजको दिन कस्तो हुँदैछ तपाईँको? हजुर घर घर आइसी काम गरेर आजको दिनलाई बिताउनु भयो है? हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना।

0: เองบางคนก็ไม่เป็นไรค่ะทนายที่เป็นประธานนะคะแล้วก็ที่ที่ good night ก่อนจะเริ่มที่จะทำอะไรกัน
1: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो माया घिसिङ हुनुहुन्थ्यो है यता काभ्रेबाट सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिसक्नु भएको छ धन्यवाद छ फोनको लागि र यसै गरी अर्को साथी पनि लाइनमा जोडिनु भएको छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर युवराज पोखरेल इटहरीबाट भन्नुभयो हजुर युवराजजी खाना खानुभयो त तपाईँले हजुर हजुर अनि के छ खबर सुनाइदिनुहोस् न तपाईँ लगायत इटहरीतिरको हजुर हजुर हजुर हजुर भनेपछि गर्मी चाहिँ एकदमै व्यापक रूपमा गर्मी बढिरहेको छ आज भोलि हजुर हजुर ल ठिकै छ अब के गर्नु यो मौसम परिवर्तनले गर्दाखेरि पनि यस्तै नै छ अब यतातिर चाहिँ हिजो अस्ति चाहिँ अलिअलि रातिको समयमा भए पनि पानी परेर केही राहत मिलेको थियो र उताउता तपाईँ हुने ठाउँतिर तपाईँको ठाउँहरूमा चाहिँ अझै पनि पानी पर्न सकेको रहेनछ भन्ने कुरा बुझ्यौँ हामीले हजुर हजुर अनि आज भोलि विशेष के कामहरू चलिरहेको छ नि तपाईँ हुने ठाउँतिर
0: काम त हजुरको यस्तो गर्मीले त्यसै त सकिएको छैन बिहान तिमाति गर्मी छ
1: हजुर हजुर
0: यसो बिहान बेलुका चाहिँ अलिअलि छु झारपात उखेल्नु गर्ने मैले भनेको
1: हजुर गोडमेलका कामहरू चाहिँ चलिरहेको छ है हजुर ल हुन्छ यो रातिको समयमा कार्यक्रममा जोडिनु भएको छ सम्भवतः आज पहिलो चोटि कार्यक्रममा कल गर्नुभयो होला हजुर ल तपाईँलाई एकदमै स्वागत छ के माध्यमबाट सुन्नुभयो हेलम्बा एफएमलाई हजुर फेसबुकबाट सुन्नुभएको है ए ल ठिकै छ एकदमै खुसी लाग्यो आगामी दिनमा पनि समय मिलेसम्म जोडिनु होला समय मिलेसम्म सुन्ने गर्नुहोला है त हुन्छ कार्यक्रममा जोडिनु भएको छ रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले
0: रात्रिकालीन सन्देश राख्नु पर्दा प्रथममा हजुर लगायत त्यो जुन साथीलाई यसै गरी भेटेर हाम्रो आदान प्रदान समाचारको आदान प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु
1: हजुर हजुर धन्यवाद
0: यसै गरी हजुर काभ्रेमा हुने हाम्रो परम मित्र एकजना गरिमा श्रेष्ठ भन्ने त्यो बहिनीलाई अनि यसरी मेरो सम्झी हुनुहुन्छ के अरे मोरङ शङ्कर ढकाल यसै गरी रामे शर्मा हुने हाम्रो श्रेणी थामी अनि अर्जुन थापा दुर्गा थामी जति पनि मलाई युवराज पोखरेल भन्ने चिन्ने नचिन्ने अनि त्यसमध्येमा हाम्रो सुमी थामीको परम मित्र आउनुभएको छ उहाँको पनि सुस्वास्थ्य दीर्घायुको कामना हुन्छ भने मिलेर रहन्छु
1: हस् नमस्कार साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु है त्यो बेला युवराज पोखरेल हुनुहुन्थ्यो यता इटहरीबाट सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिसक्नु भएको छ र यसै गरी अर्को साथी लाइनमा जोडिसक्नु भएको छ म उहाँसँग कुराकानी गर्न चाहन्छु हजुर नमस्ते हजुर नमस्ते हजुर नमस्ते नमस्कार हजुर मेरो खाना भर्खरै भएको भन्नुपर्छ अनि तपाईँले लिनुभयो त हजुर हजुर एकदमै यतातिर कलिङको क्रममा कुराकानी गर्दा गर्दै तपाईँको कलको प्रतीक्षा अनि पर्खाइमा थिए ठ्याक्क रिसिभ भइहाल्यो नि त है हजुर एकदमै हो नि अनि खानपिन लिनुभयो तपाईँले ए ल ठिकै छ आनन्दको कुरा अनि के छ यति बेलाको मौसमको अवस्था
0: मौसम त
2: यादहरू अब राति भएपछि अधिकै हुन्छ, पानी पर्ला कि जस्तो पनि हुन्छ, दुध पनि लाग्छ है, त्यस्तो भएर घाम लाग्छ, बेलुका भएर दुध लाग्ने, अधिरो हुने, यस्तै छ दादा।
1: हजुर हजुर, जोस रमाइलो नै छ नि,
2: एकदम बबाल रमाइलो छ हेर्नु दादा हजुर। अब पहिरो चाहिँ नआएको त हुन्थ्यो होइन, माथिले केही नभएको त हुन्थ्यो जस्तो लाग्छ है।
1: हजुर हजुर, अनि आजभोलि गाउँतिर हुनुहुन्छ?
2: आजभोलि हेर्नु दादा हजुर, यसो गाउँतिर अब किसान खेती गरौँ कि कोदो लगाउँ कि भनेर आएको थियो दादा हजुर, अब चाहिँ फर्किनु पर्ला बिस्तारै सके जस्तो पनि भयो।
1: ए हजुर हजुर, ल ठिकै छ, अब सिजनको बेलामा गाउँ घरतिर यसो पुगेर सात सपोर्ट त गर्नु परि नै हाल्यो नि, तपाईँ हामी नै खटेन भने को खट्नु र अरू है।
2: हजुर दादा, हामी नै किसिनु पर्यो, हामी अब के गर्नु रोजगारी पर्यो, यस्तै छ दादा हजुर।
1: हजुर हजुर, एकदमै हो नि, अब आफ्नो गाउँघरमा अब चलेको कामहरूलाई सपोर्ट त गर्नु पर्यो नि, कामहरूलाई पनि अब समय सिजन अनुसारको कुरा हो, अब अगाडि त बढाउनु पर्यो, लागि पर्नु पर्यो नि हाल्यो नि जसरी भए पनि है।
2: हजुर दादा हजुर, अब हामी जेलदेखि नै नभएर अब अरू नेताहरूले गतिले नै हेर्नु दादा हजुर, अब आफूले अब लगिकले अगाडि बढ्नु पर्यो नि।
1: हजुर ल, एकदम पक्कै पनि कार्यक्रममा सहभागी जनाउनु भएको छ, अनि रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
2: शुभकामना भन्नु पर्दैछ, शुभ राति भन्न चाहन्छु दादा हजुरकै लागि।
1: हजुर धन्यवाद।
2: हामीभित्र त हाम्रो राकम दादा हुनुहुन्छ कि बर्दामिरी हुनुहुन्छ उहाँको लागि।
1: हजुर हजुर,
2: हामी म भन्दा बत्ती आउनुभयो साथीहरूको लागि, अब साथीहरूले चाहिँ अब रातिको शुभ राति भन्छ, राम्रोसित सुत्नु होला, यता यता उता यता हेर्नु होला होइन, पहिरोले गेरि ख्याल गर्नु होला भन्न चाहन्छु, अनि
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, बिडी लामा हुनुहुन्थ्यो है यता सो काभ्रेबाट, सो धन्यवाद छ उहाँलाई पनि, शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु, र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ, र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार।
3: हजुर

जाने हो संसार छाडेर तिन जना तोडेर पन्छ

सन खोलामा हरि हरि भाषाको ढोलामा सन खोलामा पारना पारा भारना पारा जान्छ पन्छी उडेर घुँडा छोडेर जान्छ।

0: छाडेर पिन्जडा तोडेर पन्छी उडेर। हेलो दादा, नमस्ते, नमस्कार, लासु फ्याकुल्ला।
1: हजुर नमस्ते, नमस्ते, नमस्कार, हजुर नमस्कार। एक दिन त जाने हो संसार छोडेर भन्नुभयो।
0: हजुर हजुर,
1: पक्कै पनि प्रकृतिको लीला। अब जन्मेपछि जसरी भए पनि एक दिन त जानै पर्छ भन्ने खालका मिठा गीत संगीत गुनगुनाउँदै आउनु भएको छ। यति मिठो गीतका साथमा को बोल्दै हुनुहुन्छ कहाँदेखि? हजुर, काभ्रे पनौतीबाट विपिन जी बोल्दै हुनुहुन्छ है? हजुर। अनि विपिन जी, खाना खानु भयो त तपाईँले?
0: हजुर, खाना खाएर भर्खरै कार्यक्रम आउने बेला भयो भनेर कार्यक्रम सुनेर बसेको, कल ट्राई गरेको, कल लागिरहेको थिएन, अनि जति बल्ल बल्ल कल लाग्यो।
1: हजुर हजुर, ल पक्कै पनि। अनि सन्चै हुनुहुन्छ नि है?
0: हजुर, सन्चै नै भन्नु पर्यो।
1: हजुर हजुर, अनि आज भोलि के कामतिर व्यस्तता आउनुहुन्छ?
0: आज भोलि मेरो काम चाहिँ के छ भन्दाखेरि, हजुर, अब सुटिङतिर अहिले हिँडेर नि जाँदा सुटिङतिर काममा जान्छु म चाहिँ।
1: हजुर हजुर,
0: अब यो कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णको लागि चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, मेरो एउटा सानो काम चाहिँ अब कार्यक्रम सुन्नेहरू जति सबैले सहयोग गरिदिनु होला, र मैले चाहिँ अहिले सीता सिरियल, सीता यो सयन प्रजापतिजीले बनाउनु भएको सीता सिरियलमा अभिनय गरेको छु, पुलिसको रोल रहेको छ मेरो त्यसमा।
1: हजुर,
0: कार्यक्रम सुन्ने जति सम्पूर्णले गएर त्यो सीता सिरियल हेरेर कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला भन्न चाहन्छु। र यस्तै गरी म अब कुनै म आफै एउटा कथा लेखेर नयाँ नयाँ सर्ट फिल्महरू बनाउन लागिरहेको छु, त्यसको लागि पनि मलाई कलाकारहरू आवश्यक हुन सक्छ, त्यसको लागि पनि म सम्झन सक्छु हजुरहरूलाई। कोही इन्ट्रेस्ट हुनुहुन्छ भनेदेखि चाहिँ मलाई केही कार्यक्रम मार्फत मसँग सम्पर्कमा जोडिन सक्नुहुन्छ।
1: हजुर हजुर,
0: यति भन्न चाहन्छु दादा हजुर, अहिले चाहिँ मेरो यो कार्यक्रम कामको बारे विषयमा।
1: ए हस्, हुन्छ, पक्कै पनि साथीहरूले सुनिसक्नु भएको छ। पक्कै पनि तपाईँहरूको यो सिरियललाई अवश्य सपोर्ट गर्नुहुनेछ, र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुन्छ।
0: अब फर्स्ट अफ अल त दादा हजुरको लागि मिठो निन्द्रको कामना भन्न चाहन्छु।
1: हजुर, धन्यवाद।
0: अनि त्यस्तै गरी अघि भर्खर काभ्रेको माया घिसिङजीले पनि कल गरेर मिठो निन्द्रको कामना गर्नुभएको थियो, उहाँको लागि पनि मिठो निन्द्रको कामना, हजुरको रात शुभ भयो, शुभसँग बितोस् भन्न चाहन्छु। अनि त्यस्तै गरी अब मलाई काभ्रेको पनौतीको विपिन मगाई भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै छुट्टिन चाहन्छु। ओके दादा, बाई बाई।
1: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो विपिनजी हुनुहुन्थ्यो, यस्तो उहाँले पनि समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। र यस्तै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहे। हजुर नमस्कार। हजुर नमस्ते, रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सुमी थामी भन्नुभयो। हजुर, अनि खाना लिनुभयो त तपाईँले? ए हजुर, ल ठिकै छ, पक्कै पनि खुसी लाग्यो। अनि सन्चै हुनुहुन्छ नि है? हजुर, एकदमै सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् न, तपाईँ लगायत तपाईँ हुने ठाउँतिर आज भोलि के कामहरू चलिरहेको छ नि? ए हजुर, भनेपछि आलु खन्ने कामहरू चाहिँ भइरहेको छ है? हजुर हजुर, पक्कै पनि। अनि मौसमले कतिको साथ दिइरहेको छ, पानी पर्ने के कस्तो छ आज भोलि? हजुर हजुर, जस पानी परेर साथै दिएको छ पानीले, मौसमले। हजुर, अनि कतिको सुन्ने गर्नु भएको छ हेलम्बो एफएम? आज पहिलो चोटि कुराकानी भएको जस्तो लाग्यो है। हजुर हजुर, ल ठिकै छ, पक्कै पनि तपाईँलाई एकदमै स्वागत छ आगामी दिनमा पनि कार्यक्रममा सुनेर साथ दिनुहोला। फेसबुक पेज लगायतका अन्य विभिन्न माध्यमबाट पनि जोडिन सक्नुहुन्छ, लाइभहरू भइरहेको हुन्छ, समय मिलेसम्म सुनेर साथ दिनुहोला र समय अझ मिल्यो भने कार्यक्रममा सहभागिता पनि जनाउनुहोला है त। हजुर हजुर, एकदम लाहत सुन्छ, एकदम खुसी लाग्यो, रामी साहबदेखि सम्झिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद, ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, सो धेरै धेरै धन्यवाद छ कल गरिदिनु भएकोमा है। र अहिलेको लागि भने हामी गीत राख्ने बेला भएको छ, गीत पछि कमेन्टहरू लिनका लागि अनि बाँकी कल लिनका लागि आउनेछौ। तपाईँहरू हुने लम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै निकै नै मिठो गीत हामीले राख्यौं कार्यक्रमको बीचमा। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि जोडिन सक्नुहुनेछ। नम्बरहरू एकदमै खुल्ला छ तपाईँहरूको लागि। 9860-5255 कल गर्दै जोडिँदै गर्नुहोला। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हेलो नमस्ते। हजुर नमस्कार। नमस्कार हजुर, नमस्कार। जुनिताजी बोल्दै हुनुहुन्छ? हजुर। अनि जुनिताजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर, मेरो खबर एकदमै ठिकै छ, रमाइलो छ। यो रातिको समयमा सिमसिम पानी पर्ला कि जस्तो मौसम छ, एकदमै ठिकै छ, राम्रो छ। तपाईँको के छ, सुनाइदिनुहोस्। हजुर हजुर, ल अब केयर गर्दै काम गर्नु होला। अनि खाजा खाना के कस्तो भयो व्यवस्था तपाईँको? ए हजुर, ए भनेपछि खानाको तयारी हुँदैछ है? हजुर एकदमै, हाम्रो खाना भर्खर भर्खर भएर नै कार्यक्रममा जोडेको भन्नु पर्यो है। हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ है। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो जुनिता चामलिङजी हुनुहुन्थ्यो। सो जुनिताजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यति बेला हामी कमेन्ट तर्फ लाग्छौँ। कमेन्ट गर्नु भएको छ, हेलो दादा हजुर, सन्चै आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु साइप्रसदेखि। आज चाहिँ रोशनी भान्जीको बर्थडे परेको छ। बी बर्थडे टु यु सानी, धेरै माया अनि घर फ्यामिलीको लागि सम्पूर्णको लागि एकै मुस्टोमा शुभरात्री भन्दै छुटिन्छु भन्नुभएको छ। निर्मला तामाङजीलाई धन्यवाद छ है, तपाईँले पनि शुभरात्री साइप्रसदेखि यो मिठो कमेन्टको लागि। अनि लेख्नु भएको छ, नमस्ते हजुर, म तीनजुरी मिडिया ग्रुपको सक्रिय सदस्य तेह्र थुमको फेदाबाट कमल श्रेष्ठ भन्नुभएको छ। यस कार्यक्रम मार्फत नाइट विशेष राख्नु पर्दा साथीहरूमा हुनुहुन्छ लोकेन थिक्लिन लिम्बु, देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बु, अनि त्यसै गरी सुशीला कार्की, पूजा माधेमा लिम्बु, फूलमाया आङथेवा लिम्बु, अनि मीडिया प्रेमी निर्मला वानेम, अनि सरला राई लगायत सम्पूर्णमा शुभरात्रि भन्नुभएको छ। कमल श्रेष्ठजीलाई पनि धन्यवाद छ। अनि रात्रिकाली नमस्कार हजुर, म सुरज राई, तुम्छा भोजपुर घर भइहाल मलेसियाबाट भन्नुभएको छ। नाइट विशेषमा तीर्थ राई, योगिनी मेहाङ लिम्बु, त्यसै गरी रोमन मुक्तान, अश्मी सोताङ, प्रतिमा स्पर्शी लगायत सम्पूर्ण साथीहरूको लागि शुभरात्री भन्नुभएको छ। धन्यवाद छ सुरजी, तपाईँले पनि शुभरात्री अनि गुड नाइट सम्पूर्ण साथीहरूको लागि भन्नुभएको छ। मुना मुखिया हुनुहुन्छ, मुनाजीलाई पनि धन्यवाद गर्न चाहन्छु। अनि रात्रिकालीन अभिवादन हजुर झोरले कार्यक्रम सुन्दैछु, भारत घर भई भारतबाट प्रोग्राम सुन्दैछु, घर उदयपुर, आज जन्मदिन मनाउनु हुने प्यारी बुनु दिल दुखी रियाको लागि जन्मदिनको अनमोल शुभकामना। अनि नाइट विशेषमा साथीहरू विवश कुलुङ, अनि अमिना सुनवार, राजेश कुलुङ, शमशेर लिम्बू, अनि दाई रत्न बहादुर थापा, पवन श्रेष्ठ, इताराम चौधरी, आशिष नयन बस्नेत, रञ्जना बाहिङ राई, अनि नाना भूमिका राई दिलु लगायत सम्पूर्ण साथीहरूको लागि शुभरात्री भन्नुभएको छ। राज घले मगरजीलाई पनि धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि नमस्ते दादा, गुड इभिनिङ, म बागसोर नगरपालिका, मेरो घर हाल भारतबाट प्रोग्राम सुन्दैछु, मेरो घर परिवार श्रीमती अनि छोराको लागि गुड नाइट भन्नुभएको छ। धन्यवाद छ मिठो कमेन्टको लागि सौरभ केसीजीलाई। अनि लासु नमस्ते भन्नुभएको छ है, जाक्स बमझन तामाङ हुनुहुन्छ, धन्यवाद छ झकासजीलाई, झकास दि हुनुहुन्छ होइन, सो तपाईँले पनि शुभरात्री व्यक्त गर्न चाहन्छु हाम्रो झकासजीलाई। अनि हेलो सर दर्शन नमस्कार, म धनकुटाबाट प्रोग्राम सुन्दैछु, सबैमा मिठो सम्झना माया शुभ सपनीको कामना गर्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ। मुना राई हुनुहुन्छ, मुनाजीलाई पनि धन्यवाद छ। अनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते, सन्चय हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि भन्नुभएको छ। काभ्रेको पनौतीबाट विपिन हजुरलाई धेरैचोटि कल गरेको थिएँ भन्नुभएको छ, सो कलको लागि धेरै धेरै धन्यवाद छ। र अर्को साथीको कमेन्ट छ, हेलो सेवा नमस्ते, इट्स मी रिमा थामी, भोजपुर याङगाहाङ याङपाङबाट भन्नुभएको छ। नाइट विशेष प्यारी, सत्यकला इशारा, जुनु तामाङ, सुशीला विश्वकर्मा, दिल्सा राई, अनि दादा शरण आले मगरको लागि नै सबैजनालाई भन्नुभएको छ। रिमा थामी हुनुहुन्छ, रिमाजीलाई पनि धन्यवाद अनि शुभरात्री व्यक्त गर्दछु है यति मिठो कमेन्टको लागि। अनि गुड नाइट सम्पूर्णलाई भन्नुभएको छ, गुडा सरोज ससुरा सुरासा हुनुहुन्छ होइन, गुरासजीलाई पनि धन्यवाद। अनि दर्शन दादा, म पनि प्रोग्राम सुन्दै सुयाङलोकोटबाट सबैजनालाई हेभ अ स्वीट ड्रीम भन्दै छुटिन्छु, बाई भन्नुभएको छ। मुनाजीलाई धन्यवाद सुमिठो कमेन्टको लागि। अनि नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु उदयपुरबाट, मीना चामलिङ भन्नुभएको छ, हेप्पी बर्थडे टु यू दिल दुखी रिया एण्ड सम्पूर्णको लागि गुड नाइट गर्नुभएको छ। मीना चामलिङजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्दछु। अनि हेलो दाई नमस्कार, म पनि प्रोग्राम सुन्दैछु नि सुनखानीबाट, दीपिका भन्नुभएको छ, मिस यू गर्नुपर्दा सम्पूर्ण सम्पूर्णको लागि, टेक केयर भन्दै छुटिन्छु, बाई भन्नुभएको छ है दीपिकाजीलाई पनि धन्यवाद अनि शुभरात्री गर्दछु। अनि हेलो हजुर नमस्कार, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि सिमोर भन्नुभएको छ, सञ्जमान तामाङ हुनुहुन्छ, सो धन्यवाद छ तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना। अनि सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि शुभरात्री व्यक्त गर्दछु। अनि हेलो दादा नमस्ते, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु डडुवाबाट, सरुवाइबा भन्नुभएको छ, डडुवाबाट यति मिठो कमेन्ट गरिदिनु भएकोमा सरोजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्दछु। अनि लेख्नु भएको सचिवार नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु, नाइट विशेषमा अप्सरा खड्का, समिना कन्दङवा, सुनिता भण्डारी, स्वस्था अनि भुजेल, अप्सरा अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना सुनवार, सृजला अनि कल्पना, विनिता, सरिता, बिना, रन्जु, सुविता, लक्ष्मी, मुना, मनसुन, उर्मिला, सुराज, टीकाराम, हीरा, लीला, क्रिस, समीर, केशव, भरत, उमान, मनिषा, सरस्वती, एलिसा, तुलसा, अनि राधिका, मिना, विनिता धामी, अनि लेखक बान्तुवा, रतन शमशेर, अनि युक्त प्रसाद लगायत सम्पूर्णको लागि गुड नाइट भन्नुभएको छ। सोना कन्दुङवाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र यस्तै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते, हजुर नमस्ते, विजयजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर, अनि खानपिन गर्नुभयो कि के छ तपाईँको? हजुर हजुर, खानपिना भएर प्रोग्राम सुन्दै हुनुहुन्छ। अनि आजको दिन कस्तो भयो तपाईँको? हजुर, तपाईँको केही समस्या होला कि त्यही भएर हुन सक्ला?
1: हजुर, मैले
0: हजुर हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। ओके बाई बाई। साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो, सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। धन्यवाद व्यक्त गर्न चाहन्छु विजयजी सो फोनको लागि। र यति बेला कमेन्टहरू गर्नुभएको छ, हाई हेलो सेवारो हाई हजुर, म धनकोटाबाट प्रीति लिम्बू भन्नुभएको छ, मिस यु अलको लागि गुड नाइट भन्नुभएको छ है। हामीलाई यता धनकोटाबाट प्रीतिजीले यो मिठो कमेन्ट गरिदिनु भयो, धेरै धेरै धन्यवाद छ। अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्दछु तपाईँले पनि। अनि गुड नाइट अल फ्रेन्ड फ्रम पासर भन्नुभएको छ, कुमारी योङहाङ लावती हुनुहुन्छ, कुमारीजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री है त। अनि हेलो गुड इभिनिङ सेवारो रात्रिकालीन हजुर, के छ खबर? पाँच थर भानुचोकबाट लिङ्गदेन मिकी भन्नुभएको छ, रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि केही साथीहरूमा सबिना कन्दङवा, पूजा लुङ्गीले मगर, अनि दिलिसा राइनी, अनि प्रेमकला आचार्य, रुबिना थामी, सरिता इनाम, अनि त्यसै गरी एलिना परियार लगायत साथी जन सम्पूर्णको लागि गुड नाइट भन्दै छुटिन चाहन्छु। आफ्नो मान्छेहरूलाई देख्नुहोला है भन्नुभएको छ, धन्यवाद छ सो मिठो कमेन्टको लागि लिङ्कडिन मिक्कीजीलाई। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार, हजुर नमस्ते, हजुर नमस्ते, रात्रिकालीन अभिवादन, सुरजजी बोल्दै हुनुहुन्छ है? हजुर सुरजजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर ड्युटी गर्दै हुनुहुन्छ है? हजुर अनि सन्चै हुनुहुन्छ नि? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि खाजा खानपिनको व्यवस्था के भयो तपाईँको? हजुर हजुर ए बिहानको समयमा है, ए हजुर ल ठिकै छ, आज यो सब केयर गर्दै आफ्नो ड्युटी निभाउनु होला है त। हुन्छ, यो ड्युटीको समयमा पनि अत्यन्तै मायाको साथमा कार्यक्रममा जोड्न सफल हुनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। हजुर धन्यवाद,
1: राई रिम्बु विजय सर हुनुहुन्छ, प्रतिमा स्पर्शी उदयपुरबाट अवश्य

हजुर म शमशेर लिम्बू धनकुटाबाट भन्नुभएको छ। आज मेरो नामसँग चिर परिचित सम्पूर्ण मित्रहरूमा शुभरात्रि अनि शुभ सपनीको कामना गर्दै गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ। यति मिठो कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। धनकुटादेखि हाम्रो शमशेर लिम्बूजी हुनुहुन्छ, यो मिठो कमेन्टको लागि धन्यवाद छ तपाईँले पनि शुभरात्रि। अनि अन्तिम अर्को साथीको कमेन्टहरू पनि रहेको छ। हेलो गुड इभिनिङ दादा, नमस्ते नमस्कार, साथमा रात्रिकालीन अभिवादन, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म चाहिँ एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। अनि मेरो खाना चाहिँ भइसक्यो, तपाईँको पनि भयो होला। इट्स मी अनिता चामलिङ राई फ्रम खोटाङ मंगलटार, हाल चाहिँ धरानबाट, गुड नाइट सबैजनालाई भन्नुभएको छ। अनिता राईजीलाई धेरै धेरै धन्यवाद छ। र यसै गरी अर्को साथीको कमेन्ट रहेको छ, कमेन्ट पनि म लिन चाहन्छु। लेख्नु भएको छ, शब्द शब्दमा चाल बनोस्, सधैँभरि लहराइरहने समुद्र जै छाल बनोस्, सुन्दर जीवनको हाल बनोस्, आहा कति सुन्दर जीवन, देखेर दुनियाँको आँखा लोभियन, सबैको नजरमा प्रेमको उज्यालो छाओस्, सुन्दर संसारको भाव पलाओस्, मनमा माया ओठमा मुस्कान, हरेक दिनमा नयाँ बिहानी बनोस्, मानवताको सुगन्ध फैलियोस्, जीवन सधैँ आशाको गीत बनोस्, जीवन सधैँ आशाको गीत बनोस्। पक्कै पनि होइन, अब जीवन भनेको हरेक दिनमा नयाँ नयाँ उत्साह लिएर आओस्, हरेक सपनाहरू चाहिँ नयाँ आओस्, सफल पाओस्, होइन यस्तै खालका मिठा मिठा शब्द सहित कमेन्ट गर्नुभएको छ। देवेन किशोर अन्जान उर्लाबारी तीन मंगल बारे हाल दोह कतारबाट भन्नुभएको छ। यति मिठो कमेन्ट गरिदिनु भएकोमा एकदमै मिठो शब्दका साथमा यो कमेन्टको लागि देवेन किशोर अन्जानजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट छ, कमेन्टलाई पनि म लिन चाहन्छु। गुड नाइट अल भन्नुभएको छ भावना मगर, अनि मगर नै कान्छीजीलाई पनि धेरै धेरै धन्यवाद छ दुवैजनालाई। अनि लेख्नु भएको छ, दाई नमस्ते सबैजनालाई, गुड नाइट भन्नुभएको छ। नेवारनी सिमु हुनुहुन्छ, सीमाजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र अन्तिम कमेन्ट प्राप्त भएको छ, लेख्नु भएको छ, नमस्कार जुजु, म पनि प्रोग्राम सुन्दैछु खोटाङको बाराह पोखरी गाउँपालिकाबाट सबिन तामाङ भन्नुभएको छ। अनि गुड नाइट सम्पूर्णको लागि गर्नुभएको छ। यति मिठो कमेन्ट गरिदिनु भएकोमा खोटाङबाट हामीलाई अत्यन्तै मिठो कमेन्ट गर्नुभयो, सबिनजीलाई पनि धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पनि यस्तै मिठो कमेन्टको लागि हामी आशावादी छौं। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्ट लिन सक्दैन श्रोता, समय सकिएको छ। यति बेला हाम्रो स्टुडियोको घड़ीमा रातिको 9:55 गइसकेको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। कल लागेन, कल उठेन भनेर उदास पनि नहुनुहोला, भोलिको बसाईमा तपाईँहरूको कल अवश्य उठ्नेछ। कल लाग्नेछ, ट्राई गर्न भने कहिले पनि नभुल्नु र नछुटाउनु होला, यही कामना गर्दछु। अनि यो समयमा तपाईँहरूले फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइला शब्द सँगसँगै मिठा मिठा कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक रूपी महानुभावहरूलाई पनि हृदयदेखि नै हार्दिक आभारसँग धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। अनि यो सँगै प्राविधिक सँगसँगै हामीलाई एक घण्टा गवधिभर प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनीहरूलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। अनि प्राविधिक बाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद दिँदै आजको उपस्थायीबाट भने म आयुसिंह तामाङ पनि बिदा हुन्छु। हवस् त, नमस्कार।